0: ग्राम बस्नेतको भनाई छ 89 मध्ये 56 पुलको फाउन्डेशन 38 सब स्ट्रक्चर र 16 सुपर स्ट्रक्चरको काम सकिएको छ। सड़कतर्फ 11.2 किलोमिटर सब बेस 5.5 किलोमिटर त्यसै गरी बेस र बेस 0.2 किलोमिटर कालोपत्रीको काम सकिएको छ।
1: सर्लाही जिल्लाको चुरे क्षेत्रमा पर्ने ग्रामीण बस्तीहरू पछिल्लो समय तीव्र रूपमा खाली हुन थालेका छन्। शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी जस्ता आधारभूत सेवा सुविधाको अभाव, वन्य जन्तुको बढ़दो आतंक, कृषि उत्पादनमा असुरक्षा तथा रोजगारी कमीका कारण स्थानीयवासी आफ्नै जन्मथलो छाडेर बजार तथा सुविधा सम्पन्न क्षेत्रमा बसाई सर्न बाध्य भएका हुन्। लालबन्दी नगरपालिका 13 धनमाया मगर गाउँको वर्तमान अवस्था सुनाउँदै भन्नुहुन्छ, गाउँमा बस्ने गाह्रो भइसक्यो, नराम्रो सड़क छ, न स्वास्थ्य सेवा न त खेती सुरक्षित छ, जंगली जनावरले बाली सखा पार्छन्, अब गाउँमा भविष्य देखिँदैन। धनमाया मात्र होइन, चुरे क्षेत्रका अधिकांश स्थानीयको पीड़ा उस्तै छ। कुनै समय हरियाली जंगल, उब्जाऊ खेतबारी र चहल पहलले भरिएका गाउँहरू अहिले क्रमशः सुनसान बन्दै गएका छन्।
0: स्थानीय तहले सौर्य ऊर्जा कम्पनी स्थापना गर्न सक्ने व्यवस्था लागू भएसँगै हालसम्म 7 जिल्लाका 9 स्थानीय तहले कम्पनी दर्ताका लागि आवेदन दिएका छन्। संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले दुईवटा शर्त तोकेर स्थानीय तहले पनि कम्तीमा कम्पनी दर्ता र शेयर खरिद गर्न सक्ने स्पष्ट व्यवस्था गरिदिएसँगै दर्ताका लागि आवेदन पर्न शुरू भएको हो। रजिष्ट्रार कार्यालयका अनुसार हालसम्ममा भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रामेछाप, गोर्खा, नुवाकोट र गुल्मीका स्थानीय तहले सौर्य ऊर्जा उत्पादनका लागि कम्पनी खोल्न आवेदन दिएका हुन्। कार्यालयले वैशाख 25 गते मौजूदा कानूनलाई सरल बनाउँदै स्थानीय तहले कम्पनी दर्ता तथा शेयर खरिद गर्न सक्ने जानकारी शीर्षकमा सूचना जारी गरेको थियो। त्यसका लागि कार्यालयले दुईवटा शर्त समेत तोकेको छ।
1: दक्षिण एसिया अभूतपूर्व गर्मीको चपेटामा परेको छ। दक्षिण एसियामा हालै चलेको रेकर्ड तोड्ने र घातक गर्मीको लहरले तापक्रमलाई खतरनाक स्तरमा पुर्याएको हो, जसका कारण लाखौं मानिसहरूको दैनिक जीवनमा गम्भीर बाधा पुगेको छ। विश्वकै सबैभन्दा घना जनसंख्या भएको यस क्षेत्रका भारत, पाकिस्तान र बंगलादेश लगायतका देशहरूमा तापक्रम औसतभन्दा धेरै माथि पुगेको छ। जहाँ केही क्षेत्रहरू 45 50 डिग्री सेल्सियसको नजिकमा सोभन्दा पनि माथि पुगेका छन्। गर्मीको लहर दक्षिण एसियाको प्री मनसूनको नियमित विशेषता भए तापनि यसपटकको तीव्रता, अवधि र भौगोलिक फैलावट अभूतपूर्व रहेको वैज्ञानिक र मौसम विज्ञान एजेन्सीहरूले जनाएका छन्। वैज्ञानिकहरूले यसलाई जलवायु परिवर्तनको प्रत्यक्ष असर भन्दै चेतावनी दिएका छन्। त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा आगामी 3 दिन अत्याधिक गर्मी हुने र तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी पुग्न सक्ने पूर्वानुमान गर्दै सरकारले हिट वेभ अर्थात तातो हावाको लहरको चेतावनी जारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार एक विशेष सतर्कता सूचना जारी गर्दै ती क्षेत्रमा मध्यम स्तरको तातो लहरको सम्भावना रहेको जनाएको हो। जल तथा मौसम विज्ञान विभागको बुलेटिनलाई आधार मान्दै प्राधिकरणले शनिबारदेखि सोमबारसम्म दिउँसोको समयमा अत्याधिक गर्मी हुने बताएको छ। अत्याधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै प्राधिकरणले 6 जिल्लालाई उच्च सतर्कता अपनाउनु पर्ने सूचीमा राखेको छ। प्राधिकरणका अनुसार सतर्क रहनुपर्ने जिल्लाहरूमा दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर रहेका छन्। त्यसैगरी कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई पनि आदिवासी जिल्लाको सूचीमा राखिएको छ।

0: यो नया वर्ष को अवसर में सेंसे का होम अप्लायंसर को खरीद में आकर्षक उपहार तथा कैश बैक। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, सेमी ऑटोमेटिक में 1 केजी एरियल, एयर कंडीशनर में इंस्टॉलेशन साथ इंस्टेंट कैश बैक पनि र बम्पर में हीरो स्प्लेंडर प्लस मोटरसाइकिल। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। यो नया वर्ष को अवसर में बेको का विभिन्न होम अप्लायंसर को खरीद में कैश बैक तथा श्योर शॉट गिफ्ट। वॉशिंग मशीन में 6 केजी एरियल मैटिक, डिश वॉशर में वॉशिंग टैबलेट, एयर कंडीशनर में इंस्टॉलेशन और फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बजार नियमनकारी निकाय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष 82-83 वैशाख महिनाको बजार मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ। खास गरी पेट्रोलियम पदार्थको मूल्यमा भएको परिवर्तन, अमेरिकी डलरको विनिमय दरमा आएको उतार चढ़ावका कारण ढुवानी लागत बढ़दा बजार मूल्य बढ़ेको प्रतिवेदन ल्याएको छ। विभागले देशका 6 मुख्य शहरहरू विराटनगर, वीरगंज, भैरहवा, नेपालगंज, धनगढ़ी र काठमाण्डुबाट संकलन गरेको तथ्याङ्क अनुसार खाद्यान्नको मूल्यमा ठूलो अन्तर देखिएको छ। चामल तथा बासमती चामलको औसत मूल्य काठमाण्डुमा सबैभन्दा बढ़ी प्रति केजी 190 रूपियाँ रहेको छ भने वीरगंज र धनगढ़ीमा 163 रहेको छ।
3: पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर क्षेत्रभित्र करिब 81,155 रोपनी सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ। महानगरका विभिन्न क्षेत्रमा रहेका डिल, भीर, ताल, तैया, खोला नाला तथा जंगलको विवरण संकलन गर्दा उक्त परिमाणमा सार्वजनिक जग्गा फेला परेको उनले बताएका छन्। सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरू गरेको समेत उनको भनाई छ।
2: सरकारले प्रदेश र स्थानीय तहहरूमा सार्वजनिक सवारी साधनको नयाँ दर्ता तत्कालका लागि रोक्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले बागमती, गण्डकी, लुम्बिनी, कडाली र सुदूरपश्चिम प्रदेशका यातायात हेर्ने मन्त्रालय तथा देशभरका सबै स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का गर्न निर्देशन दिएको छ। सरकारको यो निर्णयसँगै इन्धनबाट चल्ने मात्र नभए विद्युतीय सवारी तथा यातायात व्यवस्था ऐन 2049 को दफा 24 को दफा 3 को कानूनी व्यवस्थालाई टेक्दै निर्णय गरेको जनाइएको छ। सार्वजनिक हितका लागि आवश्यक देखिएमा विभागले सवारी तर्ता रोक्का गर्न सक्ने अधिकार दिएको छ। पछिल्लो समय इन्धनको बढ़दो मूल्यका कारण सार्वजनिक यातायात क्षेत्रमा थप असहजता र चुनौती थपिएको भन्दै विभागले परिस्थितिलाई नियन्त्रणमा लिन र यातायात क्षेत्रलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न तत्कालका लागि ऐनको दफा 14 बमोजिम गरिने नयाँ दर्ता प्रक्रिया स्थगन गरिएको स्पष्ट पारेको छ।
3: प्रतिनिधि सभाले संविधान संशोधनको विषयलाई प्राथमिकतामा राखेको छ। यसका निम्ति काम गर्न प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले प्रस्तावित नियमावलीमा विशेष नियम राखेको छ। प्रतिनिधि सभामा पेश भएका नियमावलीको नियम 140 संशोधन विधेयकको कार्यविधि सम्बन्धी व्यवस्था रहेको छ, जहाँ संविधानको धारा 274 बमोजिम प्राप्त संविधान संशोधन विधेयक सभामा प्रस्तुत भएको 30 दिनभित्र महासचिव वा निजको अनुपस्थितिमा सचिवले सर्वसाधारणको जानकारीका लागि सार्वजनिक रूपमा प्रकाशन गर्ने भनिएको छ।
2: रौतहट जिल्लाको गरूडा नगरपालिका स्थित श्रीराम सुगर मिल्स वर्षौंदेखि बन्द रहँदा हजारौं उखु किसानहरू गम्भीर आर्थिक संकटमा परेका छन्। मिल्स सञ्चालन नहुँदा आफ्नो पसिनाको उचित मूल्य पाउन नसकेको र जीविकोपार्जन नै प्रभावित बनेको भन्दै आक्रोशित किसानहरूले शनिबार गरूडामा एक ऐतिहासिक तथा भव्य किसान भेला सम्पन्न गरेका छन्। युवा समाजसेवी रविन्द्र कुमार यादवको नेतृत्वमा आयोजित उक्त भेलाले बन्द चिनी मिललाई अविलम्ब सञ्चालनमा ल्याउन र किसानको जायज मागहरू पूरा गर्न सरकार तथा सरकारवाला निकायलाई जोड़दार दवाब दिएको छ।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरनेट

0: तिन्तै जरूरी सूचना टेलिग्राम वा व्हाट्सएपमा टास्क पूरा गरे बापत पैसा पाइने लोभमा नफस्नुहोस्। शुरूमा थोरै पैसा दिएर पछि ठूलो रकम ठगी गर्ने यस्तो जालबाट जोगिनुहोस्। राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशको खबर। इरानी अधिकारीले अमेरिकासँगको वार्ता तेहरानले द्रुत सफलताको कम अपेक्षा गरेको बताएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले तेहरान र वाशिङटन बीचको मध्यस्थतामा हुने वार्ताका लागि गहिरो मतभेद रहेको बताएका छन्। विदेश मन्त्री बकाईले भने वाशिङटनसँग मेलमिलापका लागि सम्झौताको बाटो अवलम्बन गर्न इरान तयार हुने, तर यसको मतलब इरान तेहरान र संयुक्त राज्य अमेरिका विवादित महत्वपूर्ण मुद्दाहरूमा सहमतिमा पुग्नेछन् भन्ने होइन। इरानको यो भनाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी शान्तिका लागि गरिएका प्रयास सफल हुन नसके आक्रमण गर्ने चेतावनीका बीच आएको हो।
3: राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएशन महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानका राष्ट्रिय महिला टोलीलाई पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शनिबार भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो। यस जीतसँगै सेमी फाइनल पुग्ने नेपालको सम्भावना जीवितै रहेको छ।
2: अब विचार विश्लेषण। 30,000 मेगावाटको लक्ष्य भेट्न सनसेट ल लागू गरिनुपर्छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीको विचार आजको आर्थिक अभियानमा छापिएको छ। कानूनी अस्पष्टताले ठूला आयोजनाहरू बन्धक बन्नु हुँदैन, सबै आयोजनाको लाइसेन्स अवधि 50 वर्ष हुनुपर्छ। एउटै निकायबाट स्वीकृति पाउने व्यवस्था गरिनुपर्छ। प्रसारण लाइनबाट प्रभावितहरूलाई पनि स्योर दिइनुपर्छ।
3: हस्तो काठमाडौँमा रेडियो एनआरई 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खिम बमका साथमा बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिखोला 105.4
1: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजेको छ।
3: यस समयको साथमा जितु सुनचादी पसल
4: भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
3: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
0: नेपाल सरकार विज्ञापन हो। रेडियो आदिखोला 105.4
6: भापति र बिलामी छानीको अभियोग संशोधन मुद्दा सर्वोच्चमा पनि विचाराधीन छ। कास्की जिल्ला अदालतले संशोधनको आदेश दिएको छ र अहिले यो अवस्थामा दुराशय नदेखिएकाले अभियोग पत्र संशोधन गरिएको जिल्ला अदालत कास्कीले जनाएको छ र अन्य जिल्लामा पनि संगठित अपराध भने कायम रहेको छ र आजको दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको यो मुद्दा जुन फिर्ता लिइसके पछाडि, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिइसके पछाडि अब उनको सांसद पद कायम रह्यो र प्रधानमन्त्री बन्ने बाटो समेत खुल्यो भनेर चर्चा र परिचर्चा पनि आइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र जुन किसिमको मतभेद देखिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टी 12 जिल्लामा जुन हानाहानको स्थिति पैदा भएको छ, बालेन पक्ष र रवि पक्ष भन्दै, त्यो स्थितिले गर्दाखेरि आन्तरिक विवादहरू चर्किँदै गएको र मतभेदहरू चर्किँदै गएको भन्ने कुराहरू स्पष्ट भइरहेको छ र सर्वस्पष्ट भइरहेको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, देशले र सम्पूर्ण नागरिकले आशा गरेको एउटा पार्टी, यो पार्टी पनि बिग्रनु हुँदैन, यसले समुन्नति दिनुपर्छ देशलाई, यसले कायापलट गर्नुपर्छ, 5 वर्षे म्यान्डेटलाई पूरा गर्नुपर्छ भनेर जुन किसिमको बहस र छलफल चलिरहेको छ, तर त्यहाँ पनि जुगाको लड़ाई शुरू भइसकेको छ। अन्ततो गत्तो दुःख पाउने नेपाली नागरिकले हुन्, मतदाताहरूले हुन्, जनताले हुन्। त्यसैले गर्दाखेरि हाम्रो आग्रह छ, राष्ट्रिय स्वतन्त्र पार्टीभित्र देखिएका जति पनि यी विवादहरू छन्, यो विवादले उनीहरूलाई घाटा नहोला, व्यक्तिगत तौरले कसैको पद जाला, व्यक्तिगत तौरले कोही सांसद नहोलान्, कोही मन्त्री नहोलान्, कोही घरापमा पर्लान्, तर सिंगो देश र नागरिकको जुन आशा छ, यो आशा निराशामा बदलिनु हुँदैन। अहिलेको यो राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सुदृढ भएर अगाडि बढ्नु पर्दछ, देशको ठूलो पार्टी र जसले सरकार हाँकिरहेको हुनाले हामी यो आग्रह गर्न चाहन्छौ र नेपाली बहसमा आज छलफल गर्न चाहन्छौ। केपी शर्मा ओलीलाई आफ्नैले साथ छोड़िरहेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका सबैभन्दा विश्वासपात्र शंकर पोखरेलले समेत पछिल्लो समय ओलीको साथ छोड़ेका छन्। उनी गत 10 र 11 महाधिवेशनबाट ओलीको टीमका महासचिव हुन्। पार्टीको जारी केन्द्रीय सचिवालय बैठकमा शनिबार महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टवाई सहितका नेताहरूले ओलीलाई मार्ग प्रशस्त गर्न समेत माग गरेका थिए। त्यसपछि शुक्रबारको बैठकमा 4 उपाध्यक्षले अध्यक्ष ओलीको राजीनामा समेत माग गरेका थिए। महासचिव पोखरेल विगत 10 दशकदेखि ओलीका खम्बा भनेर उभिँदै आएका पात्र हुन्, तर आज उनले भने ओलीको नै राजीनामा माग गर्ने र मार्ग प्रशस्त गर्ने विषयले यतिखेर नेकपा एमाले भित्र निकै ठूलो

0: पछिल्लो लड़ाई शुरू भइसकेको भन्ने कुरा क्लियर भएको छ र बाध्यात्मक गठबन्धनमा गगन केपी र प्रचण्ड समेत यतिखेर रहेका छन् किनभने विपक्षीहरूको मोर्चा यतिखेर सशक्त रूपमा संसदमा खबरदारीका निम्ति उठ्नु पर्दछ भन्ने खालको आवाज जुन मुखरित भइरहेको छ यस मानेमा पनि नेपालमा यतिखेर संसदमा विपक्षीहरू एकजुट हुनुपर्ने आवश्यकता छ। दुई तिहाईको दम्बले देशलाई जोखिमतर्फ धकेल्न सक्दछ भन्ने कुरालाई विचार गर्दै विपक्षीहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि छ र देशभर गर्मी बढ़ेको छ, तराईमा लूको पनि जोखिम छ। आदरणीय श्रोता ख्याल गर्नुहोला, स्वास्थ्यको इन्धनको अत्याधिक प्रयोग, वन विनाश, अनियन्त्रित शहरीकरण र हरित गृह ग्यास उत्सर्जन बढ़नु र तापक्रम वृद्धिका कारण यतिखेर लू बढ़िरहेको छ। देशभर गर्मी छ, अहिले गर्मीका कारण जनजीवन प्रभावित भएको छ। देशका विभिन्न स्थानमा वर्षा भइरहे पनि तापक्रममा भने अझै वृद्धि भइरहेको भन्ने विषयहरू आएका छन् र पछिल्ला वर्षहरूमा नेपालमा अत्याधिक गर्मी बढ़दै गएको अनुभव सर्वसाधारणहरूले पनि गरिरहेका छन्। तपाईँहरूले पनि गरिराख्नु भएको होला होइन। तराईदेखि पहाड़सम्म तापक्रम वृद्धि भएको छ, लामो खडेरी छ, अनियमित वर्षा तथा तातो हावाको लहरले दैनिक जनजीवन प्रभावित बनाउन थालेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यतिखेर इन्धनको अत्याधिक प्रयोग र वन विनाश र अनियन्त्रित शहरीकरण, हरित गृह ग्यास उत्सर्जन बढ़नु नै तापक्रम वृद्धिका कारणहरू भएका छन् र तापक्रमकै कारणले गर्दाखेरि, गर्मीका कारणले गर्दाखेरि विभिन्न किसिमका रोगहरू र विभिन्न किसिमका संक्रमणहरू हुने एउटा परिस्थिति बन्छ। त्यसैले स्वास्थ्यको ख्याल गर्नुहोस्। गर्मी बढ्दैछ, अब यो जेठ महिना असार महिना गर्मी हुने महिनाहरू हुन् र चैतमासम्म पनि गर्मी हुन्छ। त्यसैले गर्दाखेरि चैत वैशाख जेठ असार साउनसम्म भदौसम्म पनि गर्मीले छुन्छ। अब बर्खा लाग्न थालेको छ, फेरि बाढ़ी पहिरोको जोखिम छ, दैविक विपत्तिका जोखिम छन् होइन। पटक पटक नेपाली नागरिकहरूले दुःख पाइरहेका छन् यो दैविक विपत्तिले, विपत्ति बाजा बजार आउँदैन। त्यसैले अहिलेदेखि नै तपाईँहरू सुरक्षित हुनुहोस्। जहाँबाट हामीले सुनिराख्नु भएको छ, तपाईँ लेक बेसी, पहाड़, तराई, जुनसुकै ठाउँबाट हामीले सुनिराख्नु भएको छ, तपाईँको अहिलेको अवस्था के छ र पूर्वानुमान गर्नुहोस् र दैवी प्रकोप आउन सक्ने होइन त्यो अवस्था हुन सक्छ, बाढ़ी पहिरो आउन सक्ने अवस्था हुन सक्छ, तपाईँहरूको वासस्थान कस्तो ठाउँमा छ पूर्व तयारी गर्नुहोस्। त्यसैले हामी नेपाली बस मार्फत तपाईँहरूलाई जानकारी गराउन चाहन्छौ। सरकारी कर्मचारीको तलब बढ़ला त भन्ने खालका पनि बहसहरू छन्। कानूनमा दुई दुई वर्ष पुनरावलोकन हुनुपर्ने प्रावधान रहे पनि तीन वर्षदेखि त्यो बढ़ेको छैन। आर्थिक तरलता छ, अर्थतन्त्र धराशय अवस्थामा छ, सिफारिश अनुसार बढ़े कार्यालय सहयोगीको 35,000 र मुख्य सचिवको 1,21,000 रूपियाँ चाहिँ तलब नाग्नेछ। राज्य कोषमा अरबौं रूपियाँको भार थपिने हुँदा स्रोत व्यवस्थापनको दबावका कारण अन्तिम निर्णय हुन अझै पनि बाँकी रहेको भन्ने विषय आएको छ र वीरगंज सड़क विस्तारमा घरधनीको पीड़ा छ, हातमा छ लालपूर्जा। सरकारले भन्यो अतिक्रमणकारी भन्दै घरहरू भत्किएका छन्। डोजर आतंक काठमाण्डुमा मात्र होइन, यतिखेर देशभर डोजर आतंक फैलिएको छ। सर्वोच्च अदालतले 2081 वैशाखमा वीरगंजको मुख्य सड़कका जग्गाधनीहरूको सम्पत्ति हक र क्षतिपूर्ति मागलाई अस्वीकार गरेपछि सड़क विभागले हालै सड़क विस्तारका क्रममा सड़क छेउका घरहरू भत्काएको छ र यसमा राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्रै नागरिकहरूलाई तर्साउने होइन, नागरिकहरूलाई सुविधा हुने गरी, नागरिकहरूलाई अप्ठ्यारो नपर्ने गरी अतिक्रमित जग्गा र अव्यवस्थित बसोबासीहरूलाई राज्यले व्यवस्थापन गर्नुपर्छ। नेपाली भाषामा छोटो विश्राम नै छौं, विश्रामपछि उपस्थित हुनेछौं।
1: हेलो, अर्ग्यानिक फूड ल्यान्ड हो?
2: हो हजुर, के सेवा गरौं होला?
1: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
2: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
1: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
3: अर्ग्यानिक फूड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
1: सम्पर्कको लागि अर्ग्यानिक फूड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ।
3: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 9556061208।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
4: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
5: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
10: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
9: भनेको त हो नि वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
10: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
9: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
10: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ 8 बिपी चोक
9: मोबाइल नम्बर 9856054313 र 9841443432
10: मूल्य होइन स्वास्थ्य रोजौ
11: ल ल यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
5: 3 दिन भयो
11: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
11: जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
5: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
12: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
11: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
8: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गर्नु
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: रेडियो आदिखोला 105.4
13: त्यसैले उहाँको ठाउँबाट यो प्रयत्नलाई अझ तदारुकता दिन सकियो भने उहाँले मिलाउनका लागि सम्पूर्ण रूपमा प्रयत्न गरेर अरूले मिल्नका लागि पनि त्यो उहाँले मिलाउन खोज्ने जुन तदारुकता छ त्यसमा साथ दियो भनेदेखि यो कुनै जटिल हुन्छ जस्तो लाग्दैन
0: अब उहाँहरूको आरोप त के छ भने अहिलेको अवस्थामा पूर्णबहादुर खड्काजीले अस्ति यो कुनै एउटा कार्यक्रममा सुर्खेतमै जस्तो मलाई लाग्छ अब पार्टी विभाजनको ड्रिलमा छ सबै तयार रहनुहोस् तर म त्यो चाहन्न भन्ने अभिव्यक्ति दिँदै गर्दाखेरि पार्टी कार्यालयहरू सम्पर्क कार्यालयहरू खोल्ने अनि समानान्तर गतिविधिहरू पनि गर्दै जाने होइन अब यसरी त पार्टी मिल्दैन नि त यसका लागि त बहस हुनुपर्ला विमर्श हुनुपर्ला छलफल हुनुपर्ला सानेपा मुख्य एउटा प्वाइन्ट जंक्सन बन्नुपर्ला यो भनेको के को लडाई हो यो पार्टीमा यति कमजोर भइसकेको छ नेपाली कङ्ग्रेसलाई
13: पूर्ण खड्गा अब पूर्व उपसभापति पूर्ण खड्गाले त्यसो भन्नुभएको पार्टी एकताका लागि नै चिन्ता गर्नुभएको हो भन्ने लाग्छ मलाई सभापतिज्यू थप सक्रिय हुनुहोस् अझ मिलाउनका लागि चेष्टा गर्नुहोस् हामीले सम्पर्क कार्यालय खोलेर अन्त गतिविधि गर्नुपर्ने अन्त सम्पर्क गर्नुपर्ने स्थिति रहन नदिनुहोस् हाम्रो सम्पर्क कार्यालय अथवा सबै हामी भेटुने हाम्रा कुराहरू राख्ने हामी भेला हुने ठाउँ केन्द्रीय कार्यालयलाई नै बनाउनुहोस् भन्ने आशयबाट आएको हुनुपर्छ। किनभने मैले अहिले त भेट भएको छैन, अलि पहिले भेट हुँदाखेरि पार्टी कुनै पनि हिसाबले विभाजन हुन दिनुहुन्न गर्नुहुन्न भन्ने प्रतिबद्धता मैले पूर्ण खड्गा पूर्व उपसभापति ज्यूको पनि मैले पाएको कारणले म यति भन्न सक्छु।
0: हजुर, तपाईँले भनिरहँदाखेरि अब पार्टीमा चाहिँ मिल्नुपर्ने अवस्था छ यतिखेर, किनभने कंग्रेस कमजोर छ, तर के कुरामा मत ऐक्यता हुन सकिरहेको छैन, व्यवस्थापन के कुरामा हुन सकेका छैन, जस्तो अब पार्टीको सक्रिय सदस्यता अर्थात सदस्यता नवीकरणका कुराहरू होइन, हिजै नवीकरण भइसकेका छन्, दुरूस्त छन्, डिजिटलाइजेशन छन् भन्ने खालका विषयहरू पनि उठेका छन्, तर अहिले चाहिँ अब वडा कार्यालयमै गएर वा चाहिँ अनलाइनका माध्यमबाट तपाईँहरू सदस्यता नवीकरण गर्नुहोस् भन्ने खालको जुन गगन थापा पक्षको जुन तरिकाले उहाँहरूले आह्वान गर्नुभएको छ, यसमा विवाद हो कि, वा चाहिँ अब त्यो भागभण्डाको विवाद हो कि, वा चाहिँ सम्मानजनक उपस्थितिको विवाद हो कि, अब त सर्वोच्चले पनि भनिसकेका स्थिति छ, किनभने आधिकारिकता पाइसके पछाडि त 15 महाधिवेशन त मिलेर जानुपर्ने होला होइन।
13: मलाई यस्तो लाग्छ, हरेक कुरा संवादबाट समाधानमा पुग्न सकिन्छ। यो संवादको कमी हो जस्तो लाग्छ मलाई, जस्तो नवीकरणको विषय 15 अधिवेशनका लागि नवीकरण हामीले यसअघि नै गरिसकेका थियौं, अब 15 अधिवेशन सम्पन्न गर्ने हो, नवीकरण हुन बाँकी ठाउँमा नवीकरण हुन बाँकी सदस्यहरूको नवीकरण गर्ने हो र थप वितरण गर्ने हो, यो प्रक्रियाबाट अहिले महाधिवेशन सम्पन्न गरौं भन्ने एउटा मत। अर्को मत, नवीकरण मात्रै होइन कि नवीकरणसँगै अध्यावधिक पनि भइदियो भने यसले अहिले प्रविधिको युगमा सबै मानिसहरू प्रविधिसँग जोडिन्छन्, जसले गर्दा आफ्ना सदस्यहरूलाई परिचालन गर्ने, आफ्ना सदस्यहरूलाई सम्बोधन गर्ने, आफ्ना सदस्यहरूसँग सम्पर्क गर्ने उपाय सजिलो हुन्थ्यो, त्यसैले अध्यावधिक पनि गरौं भन्ने अहिले संस्थापनको मत, अहिलेको कार्य समितिको मत हो। यी दुईटा मतलाई एक ठाउँमा राख्ने हो र छलफल गर्ने हो भने गहिरो गरी छलफल गर्ने, एकले अर्काको संवेदनशीलता बुझ्ने हो भने मैले यसमा कठिन देख्दिनँ, एकले अर्काको दृष्टिकोण बुझ्न सक्ने हो भने यसमा कठिन देखिँदैन, किनकि 15 अधिवेशनका लागि नवीकरण भइसकेको थियो,
0: 15 अधिवेशन त अब असोजमा तोकिसकेका छ होइन, त्यसको विकल्प छैन,
13: त्यसै भएर अब असोजमा अधिवेशन आइ नै सक्यो, त्यो असोजमा केही पनि गर्न सकिएन भने नि मंसिरभन्दा उच्च हामी लान सक्दैनौ, त्यसो हो भने अब यो थप अतिरिक्त चाहिँ भारी अहिले अध्यावधिकको भारी अहिले नबोकौं, त्यसलाई अध्यावधिकलाई अप्सनल मात्रै बनाऊ, गर्दै जाउँ, त्यो काम 6 महिना लाग्न सक्ला, वर्ष दिन लाग्न सक्ला, गर्दै जाउँ, अधिवेशन चाहिँ पहिले गरिएको नवीकरण र अब बाँकी गर्नुपर्ने नवीकरण र नयाँ वितरण यही माध्यमबाट जुन हाम्रो पुरानो परम्परागत माध्यमबाट छ त्यसको धेरै 70-80% काम सकिसकेको छ, त्यसबाट सम्पन्न गरौं भन्ने यो मतका बीचमा एक ठाउँमा बसेर मुख्य कुरा बिग्रिन्छ मैले भनिनँ कि 9 लाख क्रियाशील सदस्यहरू हाम्रो छन्, त्यो 9 लाख क्रियाशील सदस्यहरू बढेर 12 लाख भए 13 लाख भए भन्ने दिशातिर नयाँ वितरणको बाटो लिनु पर्यो, भएका नवीकरणलाई फेरि अध्यावधिकको बाटोमा हामी अल्झिनुको सट्टा भन्ने कुरा मात्रै हो। यो कुरा पनि के हो भने छलफलमा बस्ने हो भनेदेखि अहिलेको कार्य समितिले भन्न खोजेको कुराको संवेदनशीलता निवर्तमान कार्य समितिका पदाधिकारी सदस्यहरू नेताहरूले बुझ्नुहुन्छ, निवर्तमान पदाधिकारी कार्य समितिका सदस्यहरू नेताहरूले भनेको कुरा वर्तमानकाले बुझ्नुहुन्छ, त्यसका लागि त बस्नु पर्यो, गम्भीरतापूर्वक छलफल गर्नु पर्यो, त्यसैले यो छलफल र संवादमा मैले कमी देखेको छु, एक ठाउँमा बसेर सघन ढंगले छलफल गर्न साथै हामी एकताको बिन्दुमा पुग्छौं, 15 महाधिवेशनमा एकाकार भएर एकताबद्ध भएर आयोजना गर्ने दिशामा हामी अगाडि बढ्छौ। मैले चाहिँ त्यति धेरै चिन्ता गरेको, बाहिर चर्चा परिचर्चा भए जस्तो बाहिर चिन्ता गरिए जस्तो गर्नुपर्छ भन्ने लाग्दैन।
0: अब तपाईँको आफ्नो चाहिँ विचारमा 15 महाधिवेशनमा जानुपर्छ, गगन थापाको अहिलेको नेतृत्वलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ होइन, त्यसमा अब दुई मित्र
13: यसमा सबैजसो मेरो कुरा त अब मैले भनिहालेँ, तपाईँले बुझिहाल्नु भएको आशय सुन्ने श्रोताले
0: पनिको समूहमा पनि त देखिनु भएको थियो नि त राम्रोसँग मते पाण्डेजी,
13: यसमा के छ भने अरूको पनि
0: कार्यक्रममा जानु भएको, शेखर कोइरालाजीले बोलाउ आह्वान गरेको कार्यक्रममा तपाईँलाई पनि मैले देखाएको छु क्या, त्यहाँ
13: सँगै छु म, उहाँसँगै छु, उहाँसँगै छु र उहाँको कुरा पनि त्यही नै हो, उहाँको कुरा के हो भने एकताबद्ध भएर पन्ध्रौं महाधिवेशन सम्पन्न गरौं जुन विशेषमा जाने र नजानेका बीचको मत विभाजनको स्थिति छ त्यसलाई टुङ्ग्यौं र पार्टीलाई एकताबद्ध बनाएर नेपाली कांग्रेस बनाएर अगाडि बढ़ौं भन्ने मान्यता उहाँको छ र अरू नेताहरूको पनि मैले जसरी बाहिर नकारात्मक चर्चा हुने गर्छ त्यस्तो देखेको छैन मैले एउटा विश्वासको वातावरण बन्यो भने सबैजनाले नेपाली कांग्रेसको सर्वोपरिता नेपाली कांग्रेसलाई सबैभन्दा माथि राखेर अगाडि बढ़नका लागि सबै तत्पर हुनुहुन्छ भन्ने लाग्छ मलाई
0: पन्ध्र महाधिवेशनमा जान तपाईँहरू एकदम क्लियर हुनुहुन्छ होइन पार्टी विभाजन हुँदैन राष्ट्रिय कांग्रेस बन्दैन संघ चुनाव चिन्ह रहँदैन होइन
13: यो कहाँबाट आएको छ मैले यो बुझिरहेको
0: छु छलफल भएर नि त चाक्सी बारीमा छ है अब प्रकाश पान सिंहलाई सभापति बनाउने होइन नयाँ पार्टी खोल्ने नयाँ ढङ्गले अगाडि बढ्ने भन्ने कुरा आइरहेको छ
13: मलाई चाहिँ कुनै पनि जानकारी छैन यसरी नै सामाजिक
0: तपाईँले बोलाइया थिएन त्यहाँ कार्यक्रममा फोन सुन आएको थिएन
13: त्यसरी कतैबाट त्यसरी बोलाएको पनि छैन म गएको पनि छैन त्यो बारेमा मलाई जानकारी पनि छैन र त्यतापट्टि मेरो रुचि पनि छैन नयाँ पार्टी बनाउनु पर्छ भन्ने कुरामा रुचि पनि छैन यही कांग्रेसलाई बलियो बनाउने सुदृढ बनाउने फेरि नेपालको राजनीतिमा शक्तिशाली पार्टी निर्णायक पार्टी र प्रथम शक्तिको रूपमा स्थापित गरेरै देशलाई विकासको बाटोमा समृद्धिको बाटोमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक जुन हामीले प्राप्त गरेको व्यवस्था छ त्यो व्यवस्थालाई सबल बनाउने बाटोमा अगाडि बढ़नुपर्छ भन्ने बाहेक अरू चिन्तन हाम्रो मन मस्तिष्कमा कुनै कोणबाट कुनै कुनाबाट पनि त्यो संचारै भएको छैन त्यो जानकारी भन्दा बेगरको कुरा हो सामाजिक सञ्जालका हल्लाका रूपमा मात्रै मैले त्यसलाई हेरेको छु
0: होइन अब सरकारको कुरा गरौं अलिकति होइन सरकार चाहिँ एउटा सुशासन केन्द्रित ढंगले अगाडि बढ़ने भनिरहेको छ विपक्षीहरू यतिखेर कमजोर छन् होइन विपक्षी प्रतिपक्षी दल प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस पनि आफ्नो कमजोर उपस्थिति लिएर यतिखेर सदनमा छ सरकार सुशासन केन्द्रित छ सरकारले चाहिँ जुन किसिमका कामहरू गरिरहेको छ शासकीय सुधारका 100 काम भन्दै अगाडि बढ़िरहेको छ उसले देशमा कायापलट गर्छ जनताले सुख पाउँछन् रोजगारीको सृजना हुन्छ यो देशमा अब
13: विश्वास निश्चय नै यो सरकारप्रति यो शक्तिप्रति जागेको हो र जागेकै कारणले उहाँहरू त्यति ठूलो संख्यामा प्रतिनिधि सभामा जित हात पार्न सफल हुनुभएको हो तर पछिल्लो दिनमा सरकारका गतिविधिहरू संवैधानिक छन् कि छैनन् कानूनी छन् कि छैनन् परिपक्व छन् कि छैनन् विशेष गरी संसदीय व्यवस्था र संसदीय व्यवस्थाको सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री बढ़ी जवाबदेही हुनुहुन्छ कि हुनुहुन्न बढ़ी पारदर्शी हुनुहुन्छ कि हुनुहुन्न संसदमा उहाँ आउनुहुन्छ कि आउनुहुन्न उहाँले कामका अतिरिक्त आफूले गरेका कामको पुष्टि गर्ने जनतालाई आश्वस्त पार्ने काम गर्न सक्नुभएको छ कि छैन आशा संचार गर्न सक्नुभएको छ कि छैन किनकि यो सम्पूर्ण प्रक्रियाको टीम लिडर भनेको प्रधानमन्त्री हो प्रधानमन्त्रीले त्यो सबै नगरेपछि मानिसहरूमा फेरि कतै हामीले सोचे जस्तो होइन कि भन्ने शंका उत्पन्न भएको छ हामी के चाहन्छौ भने प्रधानमन्त्रीले फेरि पनि आफूलाई चाहिँ प्रकट ढंगले अगाडि ल्याउनुहोस् आफूलाई सार्वजनिक गर्नुहोस् आफूलाई जवाफदेही बनाउनुहोस् र यो जुन प्राप्त करिब करिब दुई तिहाई छ त्यो दुई तिहाईलाई लिएर देशलाई राजनीतिक स्थिरता दिनुहोस् राजनीतिक स्थिरताका माध्यमबाट देशलाई समृद्धि पनि प्रदान गर्नुहोस् भन्ने सदाशयता हामीले बोकेका छौं त्यही सदाशयता
0: होइन सरकार त्यो बाटोमा छैन आज सरकारले बाटो बिराइरहेको छ सरकार त सुशासन केन्द्रित छौ हामी काम गर्छौ हामी धेरै बोल्दैनौ भनिरहेछ नि त होइन सरकार
13: त्यसो यो लोकतन्त्रमा बोल्दै बोल्दैनौ काम मात्रै गर्छौ हिजो धेरै बोले भन्ने कुराको प्रतिक्रियामा त्यस्तो आएको हुन सक्छ तर बोल्दै नबोल्ने चाहिँ त्यो लोकतन्त्र होइन जवाबदेहिता भनेको जवाब कहाँबाट आउँछ त बोलेर नै आउँछ जवाबदेहिता चाहिँ का लागि बोल्नु पर्दैन संसदमा
0: बोलेर बिग्रनु भन्दा नबोल्नु पनि त राम्रो हो नि त मन्त्रीजी होइन काम चाहिँ गरिराख्ने होइन एक्सनमा
13: गइराख्ने यस्तो अब व्याख्या तपाईँ जस्तो यो स्वतन्त्र मिडियाको व्यक्तिले भन्न मिल्दैन प्रधानमन्त्री जननिर्वाचित प्रधानमन्त्री संसदको पहिलो अधिवेशनमा संसदभित्र केही प्रस्तुतै हुनुहुन्न बोल्दै बोल्नुहुन्न नीति तथा कार्यक्रम चाहिँ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जानुहुन्न त्यसमा जवाब दिन जानुहुन्न त्यसैले नबोल बोल्दैनौ हामी काम मात्रै गर्छौं भन्ने कुरा पत्याउने कुरा होइन बोलेका आधारमा तपाईँले बोलेको मैले बुझेर सुनेर तपाईँलाई चिन्ने हो मैले बोलेको मलाई सुनेर तपाईँले चिन्ने हो अनि बोल्दै बोल्दैनौ काम मात्रै गर्छौं भन्ने कुराले लोकतन्त्रको एउटा महत्वपूर्ण पक्ष जवाबदेहिताको प्रश्न हल हुँदैन त्यसैले प्रधानमन्त्रीको अहिलेको नेतृत्वका प्रति जसरी हिजो आशा थियो त्यस्तै शंका शुरू भएको छ हामी के चाहन्छौ भने हाम्रो सद्भाव यो शंका निवारण गर्नुहोस् शंकालाई चाहिँ उहाँले चाहिँ मानिसहरूको शंका गर्ने ठाउँलाई चाहिँ ठाउँ नदिनुहोस् बोल्नु पनि होस् काम पनि गर्नुहोस् सुशासन पनि दिनुहोस् विकास र समृद्धिको दिशामा मुलुकलाई लिएर जानुहोस् राजनीतिक स्थिरताको एउटा चाहिँ एउटा हामीलाई एउटा महत्वपूर्ण अवसर प्राप्त भएको छ, यो अवसरको उपयोग पनि गर्नुहोस्। हामीले तपाईँले गरेका राम्रा कामहरू हेरेर भोलि थप राम्रो गर्नका लागि हामीले पनि पूर्व तयारी गर्ने त्यो दबाव हामीमाथि परोस्। आज तपाईँ राम्रो गर्नुहोस्, भोलि फेरि हामी राम्रो गरौं, आजभन्दा भोलि राम्रो, भोलिभन्दा पर्सि राम्रो, झन्झन राम्रो दिशामा मुलुकलाई लिएर जाने कुराको प्रेरणा यो सरकार पनि बनोस्, यो संसद पनि बनोस्, यो लगभग दुई तिहाई पनि बनोस् र यो राजनीतिक स्थिरता पनि बनोस् भन्ने त्यो सद्भाव नेपाली काँग्रेसले बोकेको छ। त त्यही अनुसार हामी बाहिर पनि प्रस्तुत छौँ र संसदमा पनि प्रस्तुत छौँ।
0: होइन, एउटा अर्को कुरा बद्री पाण्डेजी, अनुकूलता अनुसार बोल्ने क्रम छ क्या? जस्तो अब तपाईँकै क्षेत्रमा बाजुरा र हुम्ला, होइन, तपाईँ राम्रोसँग थाहा छ, त्यहाँ चाहिँ एउटा सीमा विवादको विषय चर्किएर आयो, त्यहाँ चाहिँ झडप पनि भयो, हुम्लाबाट खारपुनाथ सार्केगाडबाट आएर लामपाटाका बासिन्दालाई निर्घात रूपमा कुटपिट गरेर बन्दक बनाएर राखिएको कुरा पनि आयो, रानीसैन क्षेत्रको विषय निकै पेचिलो बनेको छ, होइन, त्यसको बारेमा के पहल भइरहेको छ? हिजो पनि त्यहाँ हुम्लाबाट आएर फेरि त्यहाँ हातपात भएको भन्ने खबर आएको छ कि हामीलाई।
13: यसमा अब निकै विकट ठाउँ छ, पर्यटकीय स्थलले असाध्यै सुन्दर र निकै विकट ठाउँ पनि हो, थोरै बस्ती थोरै मानिसहरू मात्रै त्यहाँ बस्ने गर्नुहुन्छ र त्यहाँ शान्ति सुरक्षाको आवश्यकता धेरै पहिलेदेखि महसुस भएको थियो। हामीलाई पनि पटक पटक त्यहाँबाट त्यहाँका बासिन्दाहरूले भन्नुभएको थियो, हामीले निकै पहल कदमी गर्दा एउटा अस्थायी प्रहरी पोस्ट खडा गर्ने तर त्यसका लागि पूर्वाधार चाहियो भनेका कारणले पूर्वाधार खडा गर्ने गरी प्रदेशको सुदूरपश्चिम सरकारको प्रदेशको बजेट त्यहाँ विनियोजन भएको थियो। त्यो चौकी निर्माण गर्न खोजिरहँदा हुम्ला पक्षबाट चाहिँ त्यहाँ आक्रमण भयो, त्यसपछि पछिल्लो आक्रमण फेरि धनगढ़ी उपमहानगरपालिकाको मेयर जानुभएको बेला, हाम्रो गाउँपालिकाको अध्यक्ष जानुभएको बेला थप आक्रमण भयो। त्यसपछि हामीले गृह मन्त्रालयसँग त्यो पहिलो घटना जुन लामपाटाका मानिसहरू कुटिएको बेला र त्यस पछिल्लो घटना सँगसँगै हामी चाहिँ गृह मन्त्रालयमा, अब गृहमन्त्री त हुनुहुन्न तपाईँलाई थाहा छ, गृह सचिवसँग हामी पटक पटक दुवैतिरका सांसदहरूसँगै म पनि पटक पटक त्यहाँ पुगेँ। हामीले त्यहाँ गरेको एउटा समाधान, हामीले केही अस्थायी समाधान, केही दीर्घकालीन समाधानका बारेमा गृह मन्त्रालय मार्फत
0: सरकार बनाइएको छ, त्यहाँ रोजीरोटीको कुराहरू बनाइएको छ, छिमेकी रास्ताबाट अवैध रूपमा रक्सीको पनि ओसार पसार हुन्छ, त्यहाँ जडीबुटीहरू हुन्छन्, त्यहाँ चाहिँ वन जंगली वन्य जन्तुहरूलाई चाहिँ चोरी सिकारी गराएर त्यहाँ चाहिँ तस्करी एकदमै बढ़िएको छ भनेर स्थानीयहरूले चाहिँ हामीले जानकारी गराउँछन् क्या? त्यस्तो क्षेत्र हो त्यो,
13: त्यसैले हामीले त्यहाँ के गर्यौं भने एउटा उच्च स्तरीय समिति बनाऊ जसले गर्दा सुरक्षाको प्रबन्ध कसरी गर्न सकिन्छ भन्ने कुराको पनि निर्क्यल गरौं, त्यो सुरक्षा जरूरी छ पहिलो, दोस्रो चाहिँ पर्यटकीय क्षेत्रका रूपमा त्यसलाई कसरी विकसित गर्न सकिन्छ, त्यसको मोडालिटी कसरी बनाउन सकिन्छ भन्ने कुराको पनि त्यो अध्ययन समितिले रिपोर्ट दियोस्। अनि त्यसपछि चाहिँ अहिले भएका घटना, तत्कालिक घटनाका सन्दर्भमा उपचार गर्ने कुरा जुन केही अगाडि बढ्यो, अहिले उपचार वीरस्थल नजिकैको ट्रमा सेन्टरमा उहाँहरू आइपुग्नुभयो र उपचार भइरहेको छ, भएको छ र त्यहाँ क्षति पनि धेरै ठूलो क्षति पुर्याएको छ। क्षतिपूर्ति चाहिँ जुन पक्षले गर्यो त्यो पक्षले दोषी पक्षलाई क्षतिपूर्तिका लागि सरकारले बाध्य पार्ने घटना एकदमै चाहिँ फौजदारी प्रकृतिको घटना भएको छ। मान्छे कुटिएका छन्, पिटिएका छन्, घरभित्र थुनिएका छन्, उनीहरूको सम्पत्ति चाहिँ लुटपाट भएको छ। दोषीहरूलाई चाहिँ कानूनको दायरामा ल्याएर कडा कारवाही गर्ने भनेर तीन विशेष गरी दुईटा कुरा, एउटा तत्कालिक समाधानको कुरा र दोस्रो चाहिँ दीर्घकालीन समाधानको कुरा, बाजुराको सांसद र हुम्लाको सांसद दुवैजना सांसदहरूसँग म पनि बसेर गृह सचिवसँग यो डिटेलमा हामीले कुरा गरेका थियौं। पछिल्लो दिनमा केही कार्यान्वयनमा चाहिँ ढिलाइ भएको हामीलाई महसुस भएको छ, जसले गर्दा
0: पर्यटकहरूलाई माथि जानै नदिने, आधै बाटोमा रोक्ने, पुलहरू भत्काइदिने, ढुङ्गामुढा गर्ने, अमानवीय व्यवहार गर्ने, त्यसको मतलब माथि केही न केही त भाकिया छ। 8-10 वर्ष अगाडि छक्क लामाजीको त्यहाँ उद्योग नै थियो भन्ने कुरा सूचनामा आएको छ हाम्रो, होइन, त्यसैले त्यहाँ गतिविधिहरू चाहिँ नराम्रा गतिविधिहरू भइरहेका छन् भन्ने कुरा क्लियर छ। राज्य अहिलेसम्म किन उदासीन भएको त्यसो भए? तपाईँहरूको दबाब पुगेन?
13: ठिक होइन, हामीले दबाब पनि दिइरहेकै छौँ, राज्यले पनि त्यो अनुभव गरेको छ, जसरी यहाँले अनुभव गर्नुभएको छ राज्यले पनि त्यो अनुभव गरेको छ। अब कार्यान्वयनमा तदारुकता देखाउनुपर्छ भनेर हामी थप दबाब दिन्छौँ।
0: हामीलाई यतिसम्मको पनि जानकारी आएको छ, पूर्व मुख्यमन्त्रीहरू कर्णाली प्रदेशबाट चाहिँ होइन त्यहाँ गएर चाहिँ भ्रमण गरेको, त्यहाँ बसेकादेखि लिएर होइन नजिक चीनको सिमाना एकदम हिल्सा नजिक पर्छ त्यहाँ भने, त्यो त संवेदनशील एरिया हो नि त, त्यसलाई त सुरक्षित गर्नुपर्छ नि त, राज्यको दायित्व हो नि त त्यो, होइन?
13: ठीक हो यहाँले यति धेरै जानकारी राख्नु भएको रहेछ त्यसको लागि म
0: हैन मैले जवाफ दिइराछु बद्री पाण्डे जी मैले सामाजिक सञ्जाल मार्फत भने किनभने यो राष्ट्रको एउटा हैन विषय हो नागरिकहरु यसरी कुटिनु हुँदैन घरभित्र चाहिँ यसरी चाहिँ प्रताडित हुनु हुँदैन यसको त समाधान गर्नुपर्छ नि त देशैभित्र सीमाको विषयमा विवाद गर्ने तपाईहरु तपाईका नागरिकहरुलाई लिपुलेख पठाउनुस् भनेछु मैले हुम्लाका सांसद जिल्ला अस्ति यही कार्यक्रम मार्फत
13: ठीक हो यो के भने जस्तो खप्तड चाहिँ पर्यटकीय क्षेत्रको रूपमा छ र त्यहाँ चारवटा जिल्ला जोडिएका छन् चारवटा जिल्ला जोडिँदा पनि त्यहाँ कुनै खालको पनि दुविधा छैन विवाद छैन खप्तडले एउटा पर्यटकीय क्षेत्रको रूपमा महत्व पाइरहेको छ र मान्छेहरू सुरक्षित किसिमले जाने गरेका छन् यद्यपि पर्यटकका निम्ति भौतिक पूर्वाधारहरू पर्याप्त छैनन् तर पनि त्यो क्षेत्र बनेको छ त्यहाँ पनि दुईटा जिल्ला छन् केही पालिकाहरू छन् हुम्लातिरका दुई तीन चारवटा कति पालिका छन् बाजुरातिरको एउटा हिमाली गाउँपालिका छ हामी मिलेर चाहिँ पर्यटन क्षेत्रको विकास गर्ने हो भनेदेखि त्यहाँ हुम्लाको बाजुराको यो विवाद बढाएर नै पर्दैन सीमा कहाँ साँध कहाँ यो भनेर नै पर्दैन समग्र पर्यटकीय क्षेत्रले चाहिँ हुम्लालाई बाजुरालाई मात्र होइन कि सिङ्गै देशलाई चाहिँ त्यसले लाभ दिन्छ त्यसैले यो द्वन्द भन्दा पहिले शान्ति सुव्यवस्थाको स्थिति सुनिश्चित गर्ने जसले गर्दा दुईतिर विवाद पनि टुङ्गो होस् विवाद पनि नरहोस् र पर्यटकहरू ढुक्कले प्राणी सेनमा जाने खालको वातावरण बनोस् भन्ने कुराका लागि पनि त्यो उच्च स्तरीय समितिले चाहिँ एउटा निश्चित मोडालिटी सुरक्षाको मोडालिटी अब कतिपय ठाउँमा जस्तो चाहिँ निकुञ्ज छ निकुञ्ज भएका कारणले चाहिँ रारामा खप्तडमा सेना नै बसेको छ सेना बस्नुपर्ने हो कि सशस्त्रको चाहिँ युनिटमा राख्नुपर्ने हो कि नेपाल प्रहरीको राख्नुपर्ने हो कि त्यो सबै काम अगाडि बढाउँदै जाने र अहिले तत्कालका लागि अस्थायी प्रहरी पोस्ट राख्नका लागि जुन जग्गा प्रस्ताव भएको छ त्यो जग्गा पनि व्यक्तिको जग्गा छ 110 नम्बर कित्ता भनिएको छ त्यो कित्तामा चाहिँ त्यो चौकी पोस्ट बन्ने भन्ने कुरा थियो र त्यो काम अगाडि बढेको थियो त्यो कामलाई पनि रोक्नु भएन त्यो आखिर चाहिँ त्यसैले यो कुरामा सरकारले राम्रो गरी हस्तक्षेप गर्नु पर्यो अब हामीलाई बताइए अनुसार बाजुराबाट अहिले प्रहरीको एउटा संख्या राम्रै संख्या त्यहाँ गएर सुरक्षा व्यवस्था गर्न सक्ने खालको संख्या पठाइएको अवस्था छ हुम्लाबाट पनि सुरक्षाकर्मीहरू त्यहाँ आउनुहोस् पहिले सुरक्षा व्यवस्था कायम गर्नुहोस् त्यसपछि चौकी निर्माणको जुन काम चौकी त्यो जहाँ परे पनि हामीलाई भनिए अनुसार हामीलाई लालपुर्जाको फोटोकपी समेत पठाइएको छ 110 नम्बर कित्ताको बाजुराका मान्छेको बाजुरामा दर्ता भएको बाजुरामै तिरो बुझाउने गरिएको जग्गामाथि त्यो भवन खडा हुन खोज्दै थियो हामीलाई भनिए अनुसार होइन त्यो रहेनछ बाजुराको भने पनि त्यो भवन त बन्छ आखिर देशकै बन्छ रानी सैनका निम्ति बन्छ सुरक्षाकर्मी बस्नका निम्ति बन्छ त्यो भवन बनाउने काम पनि रोक्नु भएन र दीर्घकालीन समस्या समाधानका लागि चाहिँ सीमा कसको कहाँ हो कति हो भन्ने कुराको निर्ग्योल पनि हुम्लाका बासिन्दाले पनि थाहा पाउन् बाजुराका बासिन्दाले पनि थाहा पाउन् सुरक्षाको मोडालिटीका बारेमा पनि तत्कालिक समाधान पनि दिउँ दीर्घकालिक मोडालिटी अथवा त्यहाँ सेना बस्ने कि सशस्त्र बस्ने कि नेपाल प्रहरी बस्ने कि भन्ने कुराको पनि निर्ग्योल सरकारले गरोस् र पर्यटन प्रवर्धनका निम्ति कुन मोडालिटीमा सञ्चालन गर्ने दुईटा जिल्ला छन् धेरैवटा पालिका छन् दुईटा प्रदेश छन् कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने कुराको पनि निर्ग्योल होस् भन्ने कुरा चाहन्छौ हिजो म पर्यटन मन्त्री भएकै बेला पनि मैले एउटा पदमार्ग प्रस्तावित गरेको थिएँ खप्तडबाट रामारोशन जुन अछाममा पर्छ रामारोशनबाट बढीमालिका जुन बाजुरामा पर्छ बढीमालिकाबाट बुढीनन्दा बुढीनन्दाबाट रानी सैनसम्मको एउटा यो नयाँ पदमार्ग बन्छ भनेर प्रस्तावित गरेर बजेट पनि विनियोजन गरिएको थियो हामी सरकारबाट बाहिरिएपछि यो सरकारले त्यो कार्यान्वयन गरेन सरकारले आगामी दिन बजेटमा त्यो राखेर कार्यान्वयन गर्छ भन्ने कुरामा म विश्वस्त पनि छु यस्ता भरदिन ठाउँहरू जहाँ मानिसहरूको पहुँच कम छ कम भएका छन् त्यस्ता ठाउँमा विदेशीहरू पर्यटकहरू जान रुचाउँछन् अब सगरमाथाको उपल्लो क्षेत्र अन्नपूर्ण क्षेत्रमा थुप्रै ट्रेकिङ रुटहरू छन् त्यस्तै रुटहरू त्यहाँ पनि स्थापित होस् पश्चिमतिर पर्यटनको गतिविधि एकदमै कम भएको कारणले पर्यटनको गतिविधि पश्चिमतिर बढाउँ भन्ने कुरामा हाम्रो फोकस पनि थियो त्यो बेला त्यो अनुसार हामीले बजेट कार्यक्रम र नीति पनि बनाएका थियौँ यो काममा पनि वर्तमान सरकारले चाहिँ वर्तमान सरकार एकाकार भइदियोस् यो कामलाई अगाडि बढाइदियोस् भन्ने कुरामा हामी मान्यता बोक्छौँ त्यसका लागि अहिले तत्काल देखिएको जुन भएको घटना छ त्यसलाई हल गर्नुपर्छ र दोषीहरूलाई कारवाहीको दायरामा ल्यायो भने आगामी दिनमा यस्ता घटना पनि दोहोरिँदैनन् भन्ने कुराको प्रत्याभूति हुन्छ हामी यो चाहन्छौँ र यो दबाव सरकारलाई दिइरहेका छौँ सुझाव दिइरहेका छौँ सरकारले अझ तदारुकताका साथ यसलाई कार्यान्वयन गरोस् भन्ने मान्यता बोक्छौँ हामी
0: हस् पाण्डेजी यहाँको महत्वपूर्ण सबैका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
13: हवस्
0: नेपाली कंग्रेसका नेता बद्री पाण्डे आधुनिक श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछौँ
14: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
15: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
14: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
15: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
14: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
16: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
14: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
16: मोबाइल नम्बर 9855619076, 9861179076 र 9817162223।
17: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
18: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यस्तो त जसले नि लेखिहाल्छ नि।
17: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
18: तिमीलाई थाहा थिएन?
17: थाहा थिएन।
18: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
17: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
18: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
19: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
20: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: होइन, के भयो, किन बन्द भएको गाडी?
23: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
22: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
23: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
22: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
23: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
24: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
25: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
24: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
25: फोन नम्बर 0364415502, मोबाइल 9856405502 र 9864501।
21: रेडियो आदि खोला 105.4।
13: अब कानुनमा स्पष्ट उल्लेख भएका विषयहरूलाई अध्यादेशको माध्यमबाट संशोधन गर्ने र त्यो संशोधन गरेर व्यक्ति हेरेर अभियोग पत्रहरू सच्याउने जस्तो क्रियाकलाप हामीले अगाडि बढायौं भने यो सुशासनको जुन हामी नारा दिइरहेका छौं यसको ठिक्क विपरीत हुन जान्छ। यो चाहिँ अहिले के देखियो भने तपाईँले सुशासन केलाई भन्न खोज्नुभयो? सुशासन भनेको कानूनको शासन हो। कानूनको शासन भनेको कानूनमा उल्लेख भएको कुरा यदि संशोधन गर्न आवश्यक छ भने सार्वभौम संसद छ, सार्वभौम संसदमा रेगुलर माध्यमबाट, रेगुलर माध्यम भनेको त्यो कानून बनाउने एउटा निश्चित प्रक्रिया छ, त्यो कानून बनाउने निश्चित प्रक्रियामा विधेयक बन्दछ, विधेयकको मस्यौदा गरिन्छ, विधेयकको मस्यौदा गरिसकेपछि त्यो संसदमा त्यो विधेयक प्रस्तुत हुन्छ, प्रस्तुत भइसकेपछि दुवै सदनबाट पास भएर अनि राष्ट्रपतिबाट त्यसलाई प्रमाणीकरण गरिसकेपछि त्यो कानून बन्दछ। र कुनै कानून नयाँ बन्दाखेरि पनि र संशोधन हुँदाखेरि पनि अपनाइने प्रक्रिया भनेको त्यो संविधान अनुसार र कानून अनुसार पनि संविधान र कानूनलाई एकातिर राखेर
0: अभियोग संशोधनको मुद्दालाई जुन कास्की जिल्ला अदालतले दुराशय नदेखिएको भन्यो, यसमा चाहिँ कानूनी प्रोभिजन होइन यो, यसमा के अरे दुराशय नदेखिएको कुरा चाहिँ त्यसको मतलब न्यायालयलाई प्रभावित पार्न खोजिएको हो। न्यायालयले
13: न्यायालय त यस्तो छ, कानून अनुसार कानून संशोधन गरेर लगिसकेपछि न्यायालयले केही कुरा गर्यो होला, त्यसमा अहिले म टिप्पणी गर्न चाहन्न किनभने न्यायालयले गरेको विषयमा हामीले सार्वजनिक बहस या टिप्पणी गर्नु हुँदैन। तर प्रश्न के हो भने लगियो कसरी भन्ने कुरा छ कि मैले तपाईँलाई के कुरा बुझाउन खोज्दै थिएँ भने व्यक्ति केन्द्रित भएर यदि हामीले कानूनहरूलाई संशोधन गर्न थाल्यौं, यदि कानूनलाई चाहिँ व्यक्ति केन्द्रित भएर हामीले कुनै कानूनको प्रयोगलाई गराउन खोज्यौं भने आज एउटा व्यक्तिले प्रयोग गरेको कानून भोलि अर्को व्यक्तिले पनि प्रयोग गर्छ, अर्थात त्यो समय अनुसार शासक त बदलिरहन्छ, आज एउटा शासक छ भोलि अर्को शासक आउँछ, प्रत्येक शासकले आफूलाई हेरेर कानूनको प्रयोगलाई यसरी व्यक्ति केन्द्रित भएर प्रयोग गर्न थाल्यो भने अनि त्यो रुल अफ ल कसरी भयो, त्यो कानूनको शासन कसरी भयो भन्ने प्रश्न खडा हुन्छ। मेरो भनाइ यति हो, त्यसैले अहिले के देखियो हेर्नु होला भने
0: सर्वसम्म त विचाराधीन छ नि त, होइन
13: मैले भने यो विभिन्न ठाउँमा मुद्दाहरू विचाराधीन छ, अब यसको लागि त कोर्ट पनि किन चाहियो भन्ने भयो होइन र अदालत पनि किन चाहियो त, तपाईँले आफूलाई कानून आवश्यक परेको कानून संशोधन गर्नुहुन्छ अनि त्यो संशोधन गरेको कानून अनुसारको व्यक्तिलाई चाहिँ बाहिर निकाल्नुहुन्छ।
0: तत्कालीन सरकारले चाहिँ फिर्ता लिन महाधिवक्ताको कार्यालयले सिफारिस गर्यो र सरकारले चाहिँ होइन तत्कालीन सरकारले आग्रह गरेको थियो नि त त्यो चाहिँ अदालतलाई, कास्की जिल्ला अदालतलाई होइन, सुशीला कार्की नेतृत्वको सरकार
13: तत्कालीन सरकारले आग्रह गरेका थियो, अहिलेको चाहिँ कोर्टले फिर्ता लियो भन्ने कुरा केसँग सम्बन्धित छ भन्नु होला भने यो कानूनसँग सम्बन्धित छ, यसो गर्न मिल्दैन। अब मैले तपाईँलाई मात्रै के कुरा बुझाउन खोजिरहेको छु भने कि यो सरकारले जुन कुरा गर्दछ त्यो सुशासनको कुरा गर्ने हो भने कानूनलाई त्यो उचित प्रक्रियाबाट संशोधन गरेर गर्नु पर्यो र त्यो कानून सबैका लागि लागू हुनु पर्यो कि। जस्तो म तपाईँलाई एउटा कुरा भनौँ, म कुनै व्यक्तिको नाम लिएर कुरा गरिरहेको छैन, हरेक काम व्यक्तिहरू संविधान अनुसार कानूनको नजरमा समान छन्, कानूनको नजरमा समान छन् भने त्यो समान नागरिकहरूको बीचमा लागू हुने कानून पनि समान हुनुपर्छ। त्यसो भए मात्रै त्यो कुरालाई चाहिँ डेमोक्रेसीको एउटा सुन्दर अनुहार भनेर भनिन्छ र त्यो कानूनको शासन हुन पुग्दछ। अब यहाँ त कस्तो देखियो भन्नु होला भने कुनै निश्चित व्यक्तिलाई लागेको अभियोग चाहिँ त्यही सरहका व्यक्तिहरू चाहिँ जेलमा छन्, त्यही सरहका समान व्यक्तिहरू चाहिँ जेलमा छन्, धेरै व्यक्तिहरू जेलमा छन्, धेरै हजारौं मानिसहरू यस्तै अभियोगमा जेलमा बसिराखेका छन्। ती व्यक्तिहरूलाई कस्तो लाग्दो भन्नुहोस् न, अनि एउटा व्यक्ति एउटा सर्टन व्यक्तिका लागि भनेर हामीले कुनै कानून परिवर्तन
0: प्रतिशोध भएको थियो तत्कालीन सरकारले भन्ने आएको थियो नि त होइन।
13: अब यो राजनीतिक कुरा नगर्नुहोस्, अहिले यो राजनीतिक कुरातिर गयो भने प्रतिशोध भएको थियो कि थिएन भन्ने कुरा यो पोलिटिकली हेर्ने कुरा होला होइन। तर मलाई अहिले लागेको के हो भने हामी कानूनको दृष्टिकोणबाट कानूनको विश्लेषण गरिरहेको छौँ भने संविधान अनुसार कानून सबैका लागि बराबर छ, त्यो बराबर भएको कानून चाहिँ सबैलाई समान रूपमा लागू हुनुपर्दछ।
0: अब अहिले कम मङ्गता भयो नि त प्रधान न्यायाधीश नियुक्तिमा पनि होइन, वरिष्ठतमको तरिकाले सपना प्रधान, मल्ल कुमार रेग्मी, हरि फुयाललाई हटाएर बाइपास गरेर चौथो नम्बरमा रहनुभएका डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीश नियुक्त हुनुभयो, यो क्रम मङ्गतामा बारको धारणा के छ?
13: यसको छ बारको धारणा छ, बारका वर्तमान पदाधिकारीले दिनु होला, उहाँले राखि पनि रहनु भएको छ। तर प्रश्न के हो भने यो चाहिँ धेरै कुरामा धेरै म पूर्व अध्यक्ष हुँ, मैले धेरै कुरामा क्रम मङ्गता देखिरहेको छु अहिले, धेरै कुरामा भनेको कस्तो भन्दाखेरि जो परम्परा हाम्रो थियो न्यायिक परम्परा, त्यो न्यायिक परम्पराभन्दा विपरीत यो पनि हुन गएको देखिन्छ भने अर्कोतर्फ के देखिएको छ त भन्दाखेरि धेरै कुरामा कानूनहरूलाई चाहिँ यसरी गिजोल्ने हो भने यसलाई के भनिन्छ भनिन्छ भन्दाखेरि यो न्यायिक अराजकता सिर्जना गर्न खोजिएको हो कि जस्तो पनि लेखिएको छ। अब यस्तो न्यायिक अराजकता सिर्जना भयो भने जस्तो अब हामी अहिले के हेरिरहेछौँ भने पार्लियामेन्टको प्राइम मिनिस्टर जवाफ दिनुहुन्न, उहाँ पार्लियामेन्टको यो प्राइम मिनिस्टर भनेको चाहिँ पार्लियामेन्टको अभिन्न अङ्ग हो, अभिन्न अङ्ग भन्दा पनि नेता हो, त्यसको संसदीय व्यवस्थामा संसदको नेता भनेकै प्रधानमन्त्री हो।
1: प्रधानमन्त्रीले प्रत्येक सांसदको सार्वभौम सांसद किन भनियो भन्दाखेरि उनीहरूले जनताबाट इलेक्टेड भएर उनीहरू चाहिँ पार्लियामेन्टमा गएको हुन्छन्। उनीहरू जनताको भावनाको भावनालाई मुखरित गर्दछन्, अर्थात त्यहाँ लिएर आएर पार्लियामेन्टमा ल्याएर जनताको कुरा चाहिँ बोल्छन् उनीहरू। त्यसलाई सुन्नु कसले पर्छ भन्दाखेरि एक्जिक्युटिभले सुन्नुपर्छ। एक्जिक्युटिभको प्रमुख भनेको प्रधानमन्त्री हो। प्रधानमन्त्रीले प्रत्येक सांसदले भनेको विषय गम्भीरतापूर्वक सुनेर त्यसको जवाब पनि दिनुपर्छ, किनभने त्यो जवाब भनेको जनतालाई दिएको जवाब हो। अब पार्लियामेन्टमा बोल्नै नपर्ने भन्ने कुरा त राम्रो भएन नि। पार्लियामेन्टमा अब अहिले त्यो पनि भइरहेछ भने धेरै कुराहरू हामी कसरी अब्जर्भ गरिरहेछौँ भने नागरिक समाजका हामी व्यक्तिहरूले साइडमा बसेर छेउमा बसेर के कुरा अब्जर्भ गरिरहेछौँ भने कसरी कामकाज अगाडि बढेको छ त। सुशासन भनेको हेर्नुहोस् विकास र
0: होइन सिफारिस भएका छजना योग्य त हो नि त होइन उहाँहरू प्रदेशको लागि
1: होइन यस्तो हो। अब प्रधान न्यायाधीशको लागि योग्यता अब रुस्टर एउटा बनाएको थियो, त्यो रुस्टरमा बनाइसकेपछि त्यो रुस्टर न्याय परिषदले पठायो। न्याय परिषदले पठाएपछि तीन वर्ष मागेको प्रत्येक सर्वोच्च अदालतको न्यायाधीश तीन वर्ष अवधि मागेको न्यायाधीशको चाहिँ उमेर रुस्टर पठाइदियो। त्यो सूची पठाइदिइसकेपछि त्यो सूचीमा परेका व्यक्तिहरू यो पहिलोचोटि भयो भनिएको मात्रै हो।
0: पहिलोचोटि
1: अब म त्यो भनी पनि हाल्दिनँ। हेर्नुहोस् प्रधान न्यायाधीश जस्तो व्यक्तित्वलाई अब हामीले यसरी आरोप लगाउनु पनि हुँदैन, उहाँको काम हेर्नुपर्दछ। अब त्यसैले गर्दाखेरि अब हामी के भए हेरिरहेछौँ त भन्दाखेरि उहाँको काम हेर्नुपर्दछ, उहाँ कसरी अगाडि बढ्नुहुन्छ। किनभने यो बिल्कुलै फरक कुरा हेर्नु, कानून गलत बन्यो भने पनि यो गलत भयो, यो कुरा संविधान अनुसार बन्दैन भनेर संविधान बमोजिमको चेक जाँच गर्ने ठाउँ पनि सर्वोच्च अदालत हो र सरकारले गर्यो। हरेक दिन प्रधानमन्त्रीको विरूद्धमा तीन चार पाँचवटा छवटासम्म आदेश र फैसला चाहिँ यो न्यायालयले गर्छ हरेक दिन। एउटा जिल्ला अदालतले प्रधानमन्त्रीको विरूद्धमा आदेश गर्न सक्छ, किनभने त्यो ठाउँ नै त्यस्तो ठाउँ हो भने अब त्यो ठाउँमा बस्ने व्यक्ति कमिटेड हुनु हुँदैन। यति मात्र हो मेरो प्रधान न्यायाधीशलाई पनि तपाईँ मार्फत के अनुरोध छ भने नियुक्ति हुँदाखेरि ठिक छ कानूनको प्रयोग गरेर नियुक्ति भएको देखियो भने पनि तपाईँको काम गराई सबैले राखेका छन्, नजिकबाट नियाली राखेका छन्। नजिकबाट नियाल्ने भनेको कानून भेट्टाहरू नियालेका छन्, संविधानविदहरूले नियालेका छन्, नागरिक समाज नियाली राखेको छ होइन। किनभने मुलुक त सबैको साझा मुलुक हो नि, मुलुक त सबै साझा मुलुक हो, यो के रुलिङ पार्टीको मात्रै त मुलुक होइन होला, सबैको साझा मुलुक हो भने सबैले मिलेर तपाईँले के काम गरिरहनु भएको छ भन्ने कुराको नजिकबाट वाच गरिरहेको छन्। अहिले धेरै क्रिटिसाइजमा उत्रेका छन् व्यक्तिहरू, तपाईँ हेरिरहनु भयो होला धेरै यो क्रिटिकल भएर धेरै विरोध गरेर निस्किहालेको अवस्था छैन। नेपाल बार एसोसिएसनले पनि चिन्ता जनायो। नेपाल बार एसोसिएसनले के चिन्ता जनायो भन्दाखेरि यी अस्ति सर्वोच्च अदालतमा यो कुराको विरूद्धमा रिट गर्दाखेरि रिट दर्ता गरिएन भन्ने कुरामा लालचिन माल्यो नेपाल बार एसोसिएसनले, किनभने कुनै पनि कुरा सर्वोच्च अदालतमा मुद्दा गइसकेपछि त्यो समयमा दर्ता भएन भने त्यसको सुनवाईको कुनै अर्थ रहँदैन होइन। त्यसैले गर्दाखेरि लालचिन बाल्यो। नेपाल बार एसोसिएसनले पनि खबरदारी गरेका छ, त्यसपछि प्रधान न्यायाधीशलाई भेटेर वर्तमान प्रधान न्यायाधीशलाई भेट्यो नेपाल बार एसोसिएसनले लडाई पनि भन्यो र के बन्यो भने तपाईँलाई हामी यी उनीहरूले चाहिँ 21-22 बुदा लेखेर दिए, यो कुरामा हामी हेरिरहेछौँ, यो कुरामा हामी सुधार चाहन्छौँ। पहिला हामीले पनि भनेका हो नि न्यायालयमा विकृति छ, विसङ्गति छ, भ्रष्टाचार छ भनेर एउटा प्रतिवेदनले भन्यो। त्यो प्रतिवेदनको आधारमा विभिन्न कानूनहरू परिवर्तन गर्नुपर्थ्यो, न्यायालय उल्टो त्यसको विरूद्धमा लाग्यो हुनाले हामीले विरोध पनि गर्यो होइन। न्यायाधीश नियुक्तिका कुराहरू उठ्यो, यी जम्मै कुरामा त हामीले विरोध गर्दाखेरि हामीले कैयौं अवस्थामा आफै विरुद्धका पनि मुद्दाहरू भोगेर पनि हामीले त्यो कुरा विरोध गर्यौं। अहिले पनि त्यही कुरा हो, प्रधान न्यायाधीश कसरी काम गरिरहनु भएको छ, कसरी काम गर्नुहुन्छ भन्ने कुरा नजिकबाट धेरै व्यक्तिहरूले नियाली राखेका छन्। किनभने प्रधान न्यायाधीश भनेको प्रधानमन्त्री होइन, प्रधान न्यायाधीश भनेको संसद पनि होइन, संसदले बनाएका कानून र सरकारले गरेको काम दुइटैको यो कसी लाउने ठाउँ। त्यसैले के भनिन्छ भने लोकतन्त्रलाई कसी लाउने ठाउँ भनेको न्यायालय हो, न्यायपालिका हो। अब त्यो लोकतन्त्रलाई कसी लाउने ठाउँमा बसेको चिफ व्यक्तित्वले, सबैभन्दा प्रमुख व्यक्तित्वले कसरी काम गर्नुहुन्छ भन्ने कुरा उहाँको केबाट देखिन्छ त भन्दाखेरि उहाँले गर्ने फैसला, उहाँले निर्णय, किनभने अदालतका न्यायाधीशहरूले लिने निर्णयबाट उहाँको क्रियाकलाप हेरिने हो। उहाँले कस्तो फैसला गर्नुहुन्छ, कस्तो निर्णय लिनुहुन्छ भन्ने कुराबाट हेरिने हुनाले उहाँले चाहिँ यो सबै कुरा विचार गर्नुहुनेछ, किनभने उहाँको अवधि पनि लामो छ, 6 वर्षको लामो अवधि लिएर आउनुभएको हुनाले उहाँलाई अब स्थायित्वको धेरै संकट छैन। अहिलेसम्मको प्रधान निर्देशकलाई के हुन्थ्यो भने छोटो अवधि हुन्थ्यो, छोटो अवधिमा धेरै कामहरू गर्नुपर्ने लेखिन्थ्यो, कैयौं कामहरू हुन्थ्यो कैयौं कामहरू हुन्थेनन्, त्यस्तो अवस्था थियो होला। तर वर्तमान प्रधान निर्देशक त्यो कुराको पनि के छ भन्दाखेरि सुविधा छ, उहाँ लामो अवधिसम्म छ वर्ष पूरै प्रधान न्यायाधीश भएर निस्कन पाउने अवस्था देखिएको छ। अहिलेसम्म नियुक्ति भइसकेपछि उहाँको कार्यविधि भनेको छ वर्ष हो आजको दिनमा। त्यसैले गर्दाखेरि हामी कसरी हेरिरहेको छौँ भने वर्तमान प्रधान न्यायाधीशलाई यो यसरी काम गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने कुरा हिँड्दैछ, सबैले वाट गरिराखेका छन्। एकातिर उहाँ वरियतामा चौथो नम्बरमा हुनुहुन्थ्यो, वरियतामा त्यो चौथो नम्बरको वरियताको व्यक्तिलाई पहिलोचोटि इतिहासमै पहिलो पटक यसरी चाहिँ प्रथम व्यक्ति बनाएर अनि त्यसपछि चाहिँ यो प्रधान न्यायाधीशमा नियुक्ति गरिएको अवस्थाको विद्यमानता छ। त्यो पनि कसरी गरियो त भन्दाखेरि अध्यादेशको माध्यमबाट कानून परिवर्तन गरेर गरिएको अवस्था छ। हालाकि यो कुरा चाहिँ यो नियुक्तिको कुरा चाहिँ त्यसरी अगाडि बढ्दाखेरि अब यो सबै व्यक्तिहरूले नजिकबाट प्रधान न्यायाधीशले कसरी काम गर्नुहुन्छ या न्यायालयले कसरी अगाडि बढ्छ भन्ने कुरा वाच गरिराखेको हुनाले हामी पनि के भन्दछौ भने नेपाल बार संघ पनि के भन्दछ भने यो न्यायालय सुधारको स्वर्णिम युग बनोस्।
0: महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: नमस्कार, धेरै
0: नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपाल कृष्ण घिमिरे आधुनिक श्रोता नेपाली भाषामा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि
3: किन बोलाएको मलाई? हे न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806161052।
21: रेडियो आदि खुला 105.4
6: मुख्यत पराग सेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
9: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
10: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
9: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
10: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
9: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364146696।
21: रेडियो आदि खुला 105.4
0: भन्दै त्यहाँ नाराबाजी चलिरहेको थियो।
5: होइन बालेन पक्ष र रवि पक्ष भनेर त्यहाँ चाहिँ तपाईँले भने जस्तो केही भएको होइन. मान्यजीहरूले बालेन पक्ष र रवि पक्षका कुराहरू निकाल्दै आउनु भएको छ बारा जिल्लामा, तर राष्ट्रिय स्वतन्त्र पार्टीका हाम्रा केन्द्रीय आदरणीय सभापति श्री रवि लामी छानेज्यूले नै र विभिन्न मञ्चबाट हाम्रा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीजीहरूले त्यस्तो केही नभएको कुराहरू चाहिँ उल्लेख गर्दै गर्दाखेरि पनि बाराका मान्यजीवहरूबाट ग्राउण्ड लेभलमै त्यस्तो कुरा हुनु भनेको त्यो दुःखद हो. हिजोको घटना के भएको रहेछ भने बारा जिल्ला समिति केन्द्रको सचिवालयले भङ्ग गरिसकेपछि र वैशाख 30 गतेको केन्द्रीय समितिको बैठकले मेरो सदस्यता खारेजी गरिसकेपछि आउँदै गरेको अधिवेशनलाई बारा जिल्लाका चारवटै मान्यजीवहरूले के कुन तरिकाले प्रभावित पारेर आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने उद्देश्यले हिजोको क्राइटेरिया हुँदाखेरि पनि बाराका मान्यजीवहरूबाट ग्राउण्ड लेभलमै त्यस्तो कुरा हुनु भनेको त्यो दुःखद हो. हिजोको घटना के भएको रहेछ भने बारा जिल्ला समिति केन्द्रको

0: त्यो बैठकमा उपस्थित जो सदस्यहरू हुनुहुन्थ्यो त्योभन्दा बाहेक मान्यजीहरूले बाहिरबाट बडीगार्ड अथवा धेरै साथीहरूले गुण्डा पनि भनिराख्नु भएको छ, गुण्डा लिएर चाहिँ उपस्थिति हुनुको कारणले गर्दाखेरि हिजोको त्यो झडप भएको हो।
1: होइन, बालिन पक्ष र रवि पक्ष त त्यहाँ त खुलम खुला रूपमा देखियो नि त, होइन बारामा
0: तर बालन र रवि पक्ष भन्दा पनि हामी राष्ट्रका पक्ष हौ, राष्ट्रिय स्वतन्त्र पार्टीका पक्ष हौ। बालन को सपोर्टमा चाहिँ बारावासीहरूले यसपालि सबै उम्मेद्वारहरूले मत दिनु भएको हो। रवि लामी थानेज्यूको त्यागको लागि सबै चाहिँ बारावासीज्यूहरूले चाहिँ भोट दिनुभएको हो, घण्टी चुनाव चिन्हमा भोट दिनुभएको हो। बाराका यी चारजना मान्यहरूकै अनुहारमा चाहिँ भोट चाहिँ आम नागरिकहरूले दिनुभएको होइन,
1: ए बाराका चारवटा मान्यको अनुहार हेरेर होइन, घण्टीलाई भोटमा आएको होइन।
0: बालनलाई प्रधानमन्त्री बनाउन रवि लामी छानेको त्यागको कदर गर्दै र घण्टी चुनाव चिन्हमा भोट आएको हो, बारावासीहरूले गर्नु भएको हो। बाराका चारजना मान्यहरूको अनुहार देखेर चाहिँ बारावासीहरूले भोट गर्नु भएको
1: होइन। त्यो झगडा चाहिँ किन चल्यो, मुठभेड किन भएको?
0: यो आउँदै गरेको अधिवेशनलाई आफ्नो पक्षमा के कसरी कुन तरिकाले प्रभावित पार्न सकिन्छ भन्ने विषयलाई लिएर मान्यजीहरूको जुन गतिविधि विगत समयदेखि चलिराखेको छ, मलाई विभिन्न बहाना लगाएर चाहिँ पार्टीको साधारण सदस्य समेत खारेज गराउने जुन उहाँहरूले काम गर्नुभयो त्यसलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका शुरूदेखिका दुःख गरेका पार्टीका योद्धाहरू केन्द्रीय कार्य समितिको बैठक वैशाख 30 गतेको ले निर्णय गरेर मेरो साधारण सदस्यता खारेज गरेको अवस्था हो।
1: के कारणले तपाईँको साधारण सदस्यता पनि खारेज भयो? तपाईँको मैले एउटा सामान्य भिडियो क्लिपमा कता सुनेको थिएँ, राष्ट्रिय स्वतन्त्र पार्टीकै सभापति रवि लामी छानेजीलाई पनि पटक पटक भेट माग्दा पनि भेट्न नदिएको, उहाँका स्वकीय होइन सचिव जस्तो मलाई लाग्छ अविनाश आचार्यजी होइन उहाँको भूमिका पनि शंकास्पद रहेको भन्ने खालको कुराहरू तपाईँले गर्नुभएको थियो, के हो यो चाहिँ?
0: हो, रवि लामी छानेज्यू कारागारभित्र हुँदाखेरि बारा जिल्लाको नेतृत्व सम्हाल्दै गर्दाखेरि बाराको चारवटै निर्वाचन क्षेत्र जित्नुपर्छ भनेर मैले धेरै उद्देश्य बोकेको थिएँ। त्यो क्रममा हामीले बाराकामा उम्मेद्वारहरू चाहिँ भेटाउन गाह्रो परिराखेको थियो। त्यसै क्रममा चाहिँ हामीहरूले बारा जिल्लामा विभिन्न चाहिँ मजबुत उम्मेद्वारहरू भेट्ने क्रममा अब उहाँहरूलाई नै चाहिँ हाम्रो पार्टीमा ल्याएर चुनाव लडाउने हो भने चाहिँ विजय चाहिँ प्राप्त गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर मैले उम्मेद्वारहरू खोज्ने क्रममा जारी थियो। तर पछि चाहिँ रवि दाई बाहिर जब आउनुभयो, बालिनजी हाम्रो पार्टीसँग जुड्नुभयो, कुलमानजी जुट्नुभयो, पछि कुलमानजीहरू जानुभयो, अनि त्यसपछि चाहिँ बारा जिल्लामा एउटा उम्मेद्वारहरूको बाघी जस्तो नै चाहिँ देखा परेको हो। तर सोभन्दा अगाडि उम्मेद्वार बन्छु भनेर कोही इच्छुक आकाङ्क्षीहरू हुनुहुन्थेन। अब उम्मेद्वार भइसकेपछि जो व्यक्तिहरू कहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा हुनुहुन्थेन, एकैचोटि उम्मेद्वारी दर्ताको दिन मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा जुन आउनुभयो, उहाँहरूले निर्वाचनको क्रममै चाहिँ आफ्नो निर्वाचन क्षेत्रमा वडाको टिकट र पालिकाको टिकट तपाईँले दिन्छु भनेर विभिन्न उम्मेद्वारहरूसँग, वडा उम्मेद्वारहरूसँग, वडाध्यक्षका पालिका प्रमुखका उम्मेद्वारहरू तपाईँले
1: भनेपछि पार्टीको संगठनमा सक्रिय नभएका, पार्टीको चाहिँ होइन विचारधारामा सक्रिय नभएका, पार्टीलाई चाहिँ बनाउनका निम्ति सक्रिय नभएका व्यक्तिहरू फुत्त चाहिँ टुरिस्ट जस्तो भएर चाहिँ टिकट लिएर आए होइन त्यहाँ?
0: हजुर हजुर सर, एकैचोटि चाहिँ हामीले अनुहारै नदेखेका व्यक्तिहरू, नामै नसुनेका व्यक्तिहरू एकैचोटि चाहिँ उम्मेद्वारी दर्ताको दिन पार्टीको टिकट लिएर आउनुभयो र उहाँहरूले नै चाहिँ मलाई
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
3: यस समयको साथमा जितु सुनचादी पसल भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
4: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आदि खुला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org.bata लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदि खोला खबरको साथमा हिमाल सुन चाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आदि खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्वारा सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन एकद्वार प्रणाली लागू। वीरकोट 9 मा महिलाहरूका लागि 3 दिने उद्घोषण तालिम सम्पन्न। बिना बिलको 1 लाख भन्दा बढ़ी सामान प्रहरीद्वारा बरामद। र 1.5 करोड़मा बनेको भवन पोखरा महानगरलाई हस्तान्तरण। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन एकद्वार प्रणाली लागू गरेपछि सेवाग्राहीले नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र जस्ता सेवा छोटो समयमै पाउन थालेका छन्। नयाँ प्रणाली लागू भएसँगै प्रशासन कार्यालयमा पुग्ने सेवाग्राहीले अब मेसिनबाट टोकन लिएपछि एउटै कक्ष मार्फत सेवा पाउने व्यवस्था गरिएको छ। आवश्यक कागजात पूरा भएका सेवाग्राहीले 5 देखि 10 मिनट भित्रै नागरिकता पाउन थालेको प्रशासनको दावी छ। यसअघि नागरिकता बनाउन वा प्रतिलिपि लिन प्रशासन पुग्ने सेवाग्राहीले दिनभर लाइन बस्नुपर्ने, कागजात नमिल्दा फेरि फर्कनु पर्ने र कतिपय अवस्थामा होटलमै बस्नु पर्ने अवस्था थियो। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद चापागाईले कागजात पूरा भएका सेवाग्राहीलाई 10 मिनटमै सेवा दिन सकिने अवस्था बनेको बताउनुभयो। उहाँका अनुसार सेवा प्रवाहलाई दुई वर्ष अघि लागू भएको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीका कारण ओडाबाट अनलाइन मार्फत पठाइएका विवरण प्रमाणीकरण भएपछि नागरिकता वितरण प्रक्रिया थप सहज बनेको नायब सुब्बा रामप्रसाद पौडेलले बताउनुभयो। लामो समयदेखि सरकारी कार्यालयमा पहुँच र चिन्जानको प्रभाव हुने गुनासो सुनिँदै आएको अवस्थामा स्याङ्जा प्रशासनले शुरू गरेको यो अभ्यासलाई अहिले सेवामैत्री शासनतर्फको महत्वपूर्ण कदमका रूपमा सेवाग्राहीले हेरेका छन्। वीरकोट नगरपालिका ओडा नम्बर 9 को आयोजनामा महिलाहरूका लागि 3 दिने उद्घोषण तालिम सम्पन्न भएको छ। ठूली भन्ज्याङमा संचालित तालिमको हिजो समापन गर्दै वीरकोट नगरपालिका उपप्रमुख भगवती अरियाल रेग्मीले नगरपालिकाले महिलासँग उपमेयर कार्यक्रम सञ्चालन गरेको भन्दै आगामी दिनमा पनि महिलाको क्षमता र नेतृत्व विकास गर्ने तालिमको आयोजना गर्दै जाने बताउनुभयो। महिलालाई आत्मनिर्भर र उद्यमी बनाउन उद्यमशील कार्यक्रमहरूमा नगर प्रतिबद्ध रहेको भन्दै उपप्रमुख रेग्मीले तालिममा सिकेका कुराहरू व्यवहारमा उतार्न आग्रह गर्नुभयो। साथै वहाँले 3 दिनको तालिम पर्याप्त नभएको भन्दै निरन्तरको अभ्यासले मानिसलाई पूर्ण बनाउने बताउनुभयो। कार्यक्रममा कार्यपालिका सदस्य पार्वती केसी, प्रमुख प्रशिक्षक तुलाकान्त बगाले, सहभागी शान्ति गुरूङ र विष्णुमाया सार्की लगायतले बोल्नु भएको थियो। कार्यक्रम वडा अध्यक्ष भीमबहादुर गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सिरकोट स्वास्थ्य चौकी अहेब कुमारी गुरूङ र स्वागत कार्यपालिका सदस्य खैसरा बिखले गर्नुभएको थियो। 40 जनाको सहभागिता रहेको तालिममा रेडियो आदि खोलाका स्टेशन म्यानेजर तुलाकान्त बगाले र समाचार वाचक आरती कुँवरले सहजीकरण गर्नुभएको थियो। प्रहरीले बिना बिलको सामान बरामद गरेको छ। पुतली बजार नगरपालिका वडा नम्बर 1 ट्याक्सी चोक स्थित सिद्धार्थ राजमार्गमा प्रहरीले सवारी चेकिङ गर्दा पोखराबाट बुटल जाँदै गरेको बलेरो पिकअप जीपलाई बिना बिलको सामान सहित नियन्त्रणमा लिएको हो। बिलमा उल्लेख गरिएको भन्दा बढ़ी सामानहरू लिएर हिँडेको जीपलाई बिल बिनाको सामान बरामद गरी आवश्यक अनुसन्धान र कार्यवाहीको लागि आन्तरिक राजस्व कार्यालय पोखरा पठाइएको प्रहरी निरीक्षक अमृत त्रिपाठीले बताउनुभयो। जीपमा सरसफाईका सामानहरू, काँटा चम्चा, खाना प्याक गर्ने कन्टेनर, मिश्री, अजिनामोटो, कफी तथा चिया कप, रूमाल, चियापत्ती, चकलेट, सरफ लगायतका सामानहरू 1,18,906 रूपियाँको सामान बरामद गरिएको प्रहरी निरीक्षक त्रिपाठीले बताउनुभयो। त्यस्तै नदीजन्य पदार्थ उत्खनन तथा ओसार प्रसारमा संलग्न सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नदीजन्य पदार्थ उत्खनन तथा ओसार प्रसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले रसिद बिना मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन तथा ओसार प्रसार गरेको अवस्थामा ट्राक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पुतली बजार नगरपालिका वडा नम्बर 4 भालुपहाड स्थित नम्बर 301003 क 7736 नम्बरको ट्राक्टरलाई ढुङ्गा सहित जिल्ला प्रहरीले नियन्त्रणमा लिएको हो भने लु 4 त 7556 नम्बरको ट्राक्टर चापाकोट 9 मुकुन्दे घाट कालीगण्डकी नदी किनारबाट लु 4 त 7556 नम्बरको ट्राक्टरलाई बालुवा सहित इलाका प्रहरी कार्यालय चापाकोटले नियन्त्रणमा लिएको हो। ती सवारीलाई आवश्यक कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। दक्ष कृषि जनशक्ति उत्पादन गरी युवा पुस्तालाई स्वदेशमै रोप्ने र उद्यमशील बनाउने उद्देश्यका साथ तनहुमा विद्यालय केन्द्रित कृषि सचेतना अभियान शुरू गरिएको छ। नेपालभित्री कृषि क्षेत्रमा रोजगारी र व्यवसायको प्रचुर अवसर रहेको सन्देश दिँदै जिल्ला कृषि विकास कार्यालय तनहुले विद्यालय तहदेखि नै अभियान थालेको हो। अभियानको पहिलो चरण अन्तर्गत तनहुको भीमाद नगरपालिका भीमाद बजार स्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि नेपालमा कृषि स्नातक अवसर र भविष्य विषयक सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। कृषि विकास कार्यालयका अनुसार भीमादबाट शुरू भएको यो अभियानलाई क्रमशः जिल्लाका अन्य सबै स्थानीय पालिकाहरूका विद्यालयहरूमा समेत विस्तार गरिनेछ। तर बजेट अभावले गर्दा यस वर्ष तनहुका दुई विद्यालयमा मात्रै कार्यक्रम गरिने कार्यालयले जनाएको छ। कृषि विकास कार्यालय तनहुका बाली संरक्षण अधिकृत किरण परियारले नेपालमा कृषि शिक्षा अध्ययन गर्नेहरूका लागि पछिल्लो समय देशभित्रै अवसरका नयाँ ढोकाहरू खुलेको बताउनुभयो। कृषि स्नातक गरेका जनशक्तिका लागि सरकारी सेवा, अनुसन्धान र प्राविधिक क्षेत्र मात्र होइन निजी क्षेत्र, सहकारी कृषि, उद्योग र पशुपालनमा ठूलो माग भएको अधिकृत परियारले बताउनुभयो। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
2: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
3: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
2: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
3: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
2: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 9856031730, 9856555536 र 9843-41010।
2: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेपाली कम्युनिष्ट पार्टी नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीले शनिबार पृथ्वी चोकमा संस्थाले बनाएको भवन पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ। 2068 सालमा 1,53,00,000 बनाइएको पक्की भवन महासंघले समितिका अध्यक्ष समेत रहनुभएका पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गर्नुभयो। महासंघ गण्डकी अध्यक्ष रुद्र गौतमले भवनको उस्ताचो हस्तान्तरण गर्दै मजदूरको श्रमदान र पोखरेलीको सहयोगमा बनेको भवन सदुपयोग गर्न आग्रह गर्नुभयो। वहाँले भन्नुभयो, यो 13 कोठे पक्की भवन ठूलो दुःखले बनाएका हौ। यहाँको ठूलो खाल्डो 500 टिप्पर जति माटो हालेर पुरेर यो ठाउँ बनाएका हौ। गौतमले हाल भाडामा कार्यालय सञ्चालन भइरहेको पोखरा महानगरपालिका वडा नम्बर 9 को कार्यालय त्यहाँबाट सञ्चालन गर्न समेत आग्रह गर्नुभयो। महासंघले त्यहाँ बनाएको कच्ची संरचना शुक्रबार आफैले डोजर लगाएर हटाएको बताउनुभयो। महासंघले त्यहाँ बनाएको कच्ची संरचना शुक्रबार डोजर लगाएर हटाएको थियो। पक्की भवन महानगरलाई हस्तान्तरणपछि महासंघ गण्डकी महासचिव गुणराज बास्तुलाले यही प्रकृतिका अरू भवन पनि महानगरको स्वामित्वमा जानुपर्नेमा जोड़ दिनुभयो। पोखरा महानगरले सार्वजनिक र सरकारी जग्गामा बनेका संरचना खाली गर्न जारी गरेको सूचनाको म्याद शनिबार सकिँदैछ। नगर विकास समितिका अध्यक्ष समेत रहनुभएका महानगर प्रमुख धनराज आचार्यले यसरी संरचना र जमीन हस्तान्तरण हुनु राम्रो कुरा भएको उल्लेख गर्नुभयो। बागलुङको जैविक जैमिनी गाउँपालिकाको पहिचान बनाएको बागलुङको जैविक गाउँपालिकाको पहिचान बनाएको पश्चिम बागलुङको ताराखोलाका सामुदायिक वनमा भीरमह संकलन शुरू गरिएको छ। ताराखोला 5 मा पर्ने जुल्फे सामुदायिक वनमा भीरमह संकलन गरिएको हो। सोडाको ठूले भीर र वडा नम्बर 3 हिलको गुफा सामुदायिक वनमा भीरमह संकलन गर्ने तयारी गरिएको छ। कुनै वर्षमा दुई याममा मह पाइए पनि प्राय वर्षमा एकपटक मात्र मह संकलन गरिन्छ। जुल्फे सामुदायिक वनको तार्य भीरमा रहेका 13 घारबाट यस वर्ष 60 लिटर मह संकलन गरिएको उपभोक्ता समूहका सचिव नारायण घरतीले बताउनुभयो। यस वर्ष मह उत्पादन घटेको उहाँको भनाइ छ। गत वर्ष जुल्फी र ठूले भीरमा 260 लिटर मह संकलन गरिएको थियो। मौसम परिवर्तनको असर भीरमौरीमा समेत देखिँदा वर्षेनी उत्पादन घट्दै गएको छ, घरतीले भन्नुभयो। डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले भने लामो समयको अन्तरालमा मह उत्पादन बढ़ने वा घट्ने अवस्थालाई मात्र जलवायु परिवर्तनको असर भन्न नसकिने बताउनुभयो। मौरीलाई मह बनाउन आवश्यक पानी अनुकूल समयमा नपर्नु र फूल फुल्ने समयको कमीका कारण पनि उत्पादन घट्न सक्ने उहाँको भनाइ छ। अब अन्तिमादि खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्वारा सेवा प्रवाहलाई छिटो सहज र पारदर्शी बनाउन एकद्वार प्रणाली लागू। भीरकोट 9 मा महिलाहरूका लागि 3 दिने उद्घोषण तालिम सम्पन्न। बिना बिलको 1,00,000 भन्दा बढ़ी सामान प्रहरीद्वारा बरामद। र 1.5 करोड़मा बनेको भवन पोखरा महानगरलाई हस्तान्तरण। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट सुखसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

हजुरनमस् करनी हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौ। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल जेठ महिनाको 10 गते आइतबार तदनुसार सन् 2026 मे 24 तारीक ज्येष्ठ अधिक शुक्ल पक्षको अष्टमी तिथि बिहान 10:39 बजेपछि नवमी तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ सहयोगीहरूले साथ नदिन सक्छन् कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ धैर्य एवं लगनशीलताले मात्र न्यून प्रतिफल हात पार्न सफल भइनेछ काम थाल्नु अघि योजना सार्वजनिक नगर्नुहोला। वृष राशि हुनेहरूको लागि आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ अरूको भरपर्दा काम बिग्रन सक्छ मान्यजनको सहयोगले तत्कालको अन्यल भने टर्न सक्छ रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुपर्ला अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। राशिफलको क्रममा अर्को राशि रहेको छ मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि नयाँ काम प्रारम्भ गर्ने समय छ चिताएको काममा सोचे जस्तै सफलता मिल्नेछ दाजुभाइमा आत्मीयता बढ़नेछ भने प्रेम र मित्रताको बन्धन समेत खस्किनेछ लगानी गर्दा व्यवसायमा मनज्ञ धनलाभ हुनेछ आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिनेछ पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। कर्कट राशि हुनेहरूको लागि बोलीको प्रभाव बढ़नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ चिताएको काम सम्पादन हुनेछ पहिलेका कमजोरीलाई सुधार्ने मौका छ मेहनतले सम्मानित स्थान दिलाउनेछ मान सम्मान प्राप्त हुनेछ सम्पादित कामबाट धनलाभ हुनेछ आमदानीका स्रोत बढ़नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ नाम दाम र इनाम प्राप्त हुनेछ। सिंह राशि हुनेहरूको लागि रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ मेहनतको परिणामले आत्मविश्वास बढ़ाउनेछ विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ।
कन्या राशि कन्या राशि हुनेहरूको लागि परिस्थितिले खर्च बढ़ाउनेछ। आशा देखाउनेहरूको भर पर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढ़ाउनु परे पनि उधारमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नु पर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ। तुला राशि हुनेहरूको लागि नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढ़ाईमा ध्यान केन्द्रित हुनेछ। प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानी बढ़नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ। वृश्चिक राशि हुनेहरूको लागि तारीफ योग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। शोकले थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कुनै घरेलु समस्या आउन सक्छ। धनुराशि हुनेहरूको लागि मेहनत गर्दा भाग्योन्नतिको समय छ। सामुदायिक तथा सेवामूलक कामले पद प्रतिष्ठा दिलाउन सक्छ। सामाजिक उत्तरदायित्व हात पार्न सकिनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत निवरिनेछन्। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मकर राशि हुनेहरूको लागि खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनु पर्ला। सामान्य कामका लागि दौड़धूप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ। खानपान र आहार विहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। दोहोराएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नु पर्ला। कुम्भ राशि हुनेहरूको लागि तारीफ योग्य पहिरन व्यक्तित्व र कामले चर्चित भइनेछ। विशिष्ट उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। आफन्तको स्नेह सत्कार तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम थालनी हुनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा द्वेष तथा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। तापनि शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्यमा केही समस्या देखिए पनि काममा उत्साह जाग्नेछ। पुरूषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मेहनतले प्रशस्त फाइदा दिलाउनेछ। चुनौती पछ्याएर पनि काम बनाउन सकिनेछ। व्यापार लगायत दिगो लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। हजुर, यति रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे जे लेखिए तापनि जे जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि बढ़नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फाली ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी यति बेला कार्यक्रम गदमाणी नदी खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0363 441 285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0363 441 285 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्।

0: रेडियो आदि खुला 105.4
1: भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनु हुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9842939399।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 7364403031। मोबाइल 9856553031।
5: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
6: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
7: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
8: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
9: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
10: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
11: नेपाल सरकार विज्ञापन हो।
1: नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
12: शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा SEE मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 GPA सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुच्चल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
1: नेपाल आदर्श नै किन रोज्ने त?
12: अनुभवी, दक्ष र समर्पित शिक्षक वृन्द,
1: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
12: व्यवहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
1: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
12: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
1: खेलकुद, सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
12: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
1: सीट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। पर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते। फारम वितरण धमाधम भइरहेको छ।
12: अन्य थप जानकारी का लागि मोबाइल नम्बर 9556501043
1: 9556501042
12: र 9556501043
1: नेपाल आदर्श क्याम्पस नेपाल आदर्श मावि वालिङ 8 भिमटारी साङ्जा।
13: यो रलीमा बता चलु
14: होइन यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
15: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुरसँगै जान्छु है।
14: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
15: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हरदीनाथ JK 33 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
12: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9556501068 र 9836707071।
12: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
16: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
17: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
16: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
17: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
16: ए
17: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
16: ए हो र बाबु?
17: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
16: ए
17: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
16: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
15: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
18: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
15: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
18: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
15: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
18: अफकोर्स, ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
15: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
18: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
15: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
18: सम्पर्क मोबाइल 9462698145।
1: कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना। गणतन्त्र दिवस 2083 अवसरमा वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 सम्म कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 श्रृंखला कार्यक्रम वालिङ नगरपालिकाको आयोजना तथा बेसुरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही जेठ 15 गते शुक्रबार। स्थान वालिङ नगरपालिकाको सभा हल। समय बिहान 11 बजे। आयोजक वालिङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय वालिङ स्याङ्जा। संयोजन बेसुरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जा।
19: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
20: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
19: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044

0: जोन नम्बर 26 बकुण्डे बजार, जोन नम्बर 36, 37, 38 र 39 क्याम्पस रोड का सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
1: अनुरोध हक वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। चा कस्तो सास गनाएको तिम्रो त?
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
1: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
5: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या शरीरमा होइन दाइ, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
13: होइन, के भयो र किन लखर गरेको हो?
12: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
13: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
12: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
13: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
12: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ आठ नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
14: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
15: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
16: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
15: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
16: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
15: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
16: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेँ।

0: छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
1: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ।
2: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
5: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
5: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
5: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
5: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
5: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
5: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
5: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
5: दाँत रङको वा मेटलको खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
5: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
5: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900 25, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
6: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
7: यस समयको साथमा जितु सुनचादी पसल
8: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
9: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
6: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: बुझायो।
1: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज
2: पुरामृत भवानी माविमा कक्षा 11 मा नया भर्ना खुल्यो।
3: एसईई परीक्षा 2082 मा एसरी पुरामृत भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 मा विज्ञान बाल विज्ञान व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: पुरामृत नै किन
3: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
2: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
3: गुणस्तरीय सिकाई वातावरण पुस्तकालय विज्ञान प्रयोगशाला आईसीटी ल्याब म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
2: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
3: आफ्नै समीपमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोक सेवा शिक्षक सेवा बैंकिङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
2: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
3: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
2: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
3: विद्यार्थी मैत्री वातावरणमा जंकफुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
2: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाई सहित यातायातको सुविधा लिन
3: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
2: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
3: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
2: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
3: अन्य थप जानकारीका लागि श्री पुरामृत भवानी माध्यमिक विद्यालय वालिङदास फुलबारी स्याङ्जा
2: सम्पर्क नम्बर 063-412-021 मोबाइल नम्बर 98568-28432
3: समयमै पुरामृत जाऊ आफ्नो भविष्य बनाऊ
2: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
3: उपलब्धि मापन परीक्षा जेठ 16 गते
4: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
5: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
4: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
4: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
4: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
4: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
6: घरि कम्प्युटर बिग्रिन्छ घरि लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नेछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
6: एपिक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271 9468323809 र 9856551271।
0: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
7: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
10: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
10: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
4: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
10: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
4: मोबाइल 9849718921 र 9862439399।
11: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन, यो घर कहाँबाट ल्याउनु भएको?
12: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
11: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
12: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
11: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 0363-691-0004।
10: सम्पर्क मोबाइल 97484-4484।
13: नमस्कार हल्दार साहब, क्यानम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
14: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छा।
13: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
14: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
15: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
16: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
15: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03-6441-6024।
3: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोफी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98-4-61-2-88 र 98-4-63-86-647।
4: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
6: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: access to all.
1: ओ माई बाबा बिरामी हुनु भयो कि कसो
2: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
1: ल चिन्तै नलिनुहोस् न माई बाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहिबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
2: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
3: नमस्ते डाक्टर सर
4: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
3: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
4: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
3: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
4: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
3: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
3: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
4: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलबा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साटफेर गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
8: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
9: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
8: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
9: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुन्छ
0: हुनेछ। सुखको गहना दुःखको खजना।
10: प्रोप्राइटर हिमलाल सुनार एण्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
11: फोन नम्बर 063-440-235, मोबाइल नम्बर 98-560-55-250।
12: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
13: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।
12: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
13: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौं।
12: बाहिर जथाभावी दिशा पिसाब नगरौं, दिशा पिसाब चर्पीमा नै गर्ने बानी बसालौं।
13: दिशा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौं। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौं।
12: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
14: यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
15: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
14: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
15: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
16: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
17: प्रोप्राइटर जित बहादुर सुनार एण्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
16: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
17: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: इट्स न्यू ग्यालेक्सी टाइम नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा एघारको नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू ईशान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता स्पेन बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट वर्क फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एण्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210-585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टू एकेडेमिक एक्सिलेन्स सिन्स 1994
1: किन बोलाएको मलाई?
2: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
1: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
3: हाम्रा विशेषताहरू
1: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
3: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
1: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
3: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
3: रक्षादि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
1: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तल्लामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066152।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
5: डर लाग्नु निद्रा नलाग्नु
4: अनौठा विचार आउनु
5: निराशा बढ्नु खुसी नहुनु
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
5: छटपटी हुनु चिटचिट पसिना आउनु
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
4: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए अंकल, गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू
8: वालीमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
6: दाँत सफा गर्ने टल्काउने
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
6: दाँतको जरासम्म सफा गरी भर्ने
8: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
6: दाँतमा खोल राख्ने
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
6: बाङ्गो ठिङ्गो दाँत मिलाउने
8: बच्चाहरूको दाँतको विशेष उपचार
6: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
6: मोबाइल 9846216629 र 9861668251
9: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
10: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
9: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
10: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
9: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
10: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा
9: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
10: मुटुको जाँच ईसीजी सेवा
9: भाँचिएको हड्डी प्लास्टर सेवा
10: डिजिटल एक्सरे सेवा
9: चिरफार गर्ने
10: थाइराइड जाँच
9: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
10: सर्वसुलभ फार्मेसी सेवा
9: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
10: फोन नम्बर 63741087 मोबाइल 9649701740
11: अब सुन्नुहोस् पूरा समाचार
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
11: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
4: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
11: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ
4: चिल्लो पदार्थ माछा मासु कम खाऔ खानामा सागपात र फलफूल खाऔ
11: मद्यपान र धूम्रपान सेवन नगरौ
4: स्वस्थ रहौ सुखमय जीवन बिताऔ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: एसईई पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा
13: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो
12: साधारण विषयतर्फ म्यानेजमेन्ट र एजुकेशन
13: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने
12: हाम्रा विशेषताहरू
13: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू
12: पुस्तकालयको समुचित व्यवस्था
13: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर
12: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन
13: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था
12: निरन्तर मूल्याङ्कन र उचित परामर्श
13: वडा कार्यालय र विभिन्न कक्षा कोषहरूको आकर्षक छात्रवृत्ति
12: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था
13: वित्तीय साक्षरता वित्तीय विकास लैङ्गिक समानता विपद व्यवस्थापन परामर्श
12: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि
13: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि
12: हामी बनाउँछौ हाम्रो रणवीर
13: सम्पर्क मोबाइल नम्बर 9556029222 र 9469727847
12: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा
10: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
14: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
10: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
14: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
10: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
14: पाण्डे सु सेन्टर वालिङ बजार
10: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
14: मोबाइल नम्बर 9846086005
6: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
15: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
6: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
15: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
16: सार्वजनिक हितका लागि रेडियो आदिको

0: दिदी पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
1: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
0: फर्निचरको सामान अरे दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाजा सोरुम भिरकोट एक बैरधारी मेन रोड वालिङ आठ जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815564696।
5: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
8: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
7: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
8: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
7: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
8: यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
7: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
9: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
8: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा, फोन 0638445094।
10: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
11: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
10: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
9: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
12: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
9: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
13: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
14: देख्नु भएन, औषधि हालेको
13: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
14: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
13: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
14: हजुर,
13: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
14: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
13: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
14: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
13: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परा

0: 40 सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कृष्ण, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4 पुल पूर्ण रूपमा क्षति। पश्चिम तराईमा गर्मी र तातो लहर कायमै, मध्य र पूर्वमा हावाहुरी सहित वर्षाको सम्भावना। वीरगंज भन्सार नाका हुँदै 10 महिनामा 7.94 खर्ब सामान भित्रियो, 1.81 खर्ब भन्दा बढ़ीको पेट्रोलियम पदार्थ आयात। अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस बाहिर गोली चल्यो, आक्रमणकारी मारिए, 1 सर्वसाधारण घाइते। र नेपालको महिला भलिबल टोलीको विश्व वरियतामा उल्लेखनीय सुधार। नेपाल खबरमा अब पूरा खबर। अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा 5 थरको याङवरक गाउँपालिका 1 का 4 परिवार विस्थापित भएका छन्। पहिरोले घर जोखिममा परेपछि 1 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। पहिरोले घर बगाएपछि याङवरक 1, लम्बा खोलाका मोहनलाल खवास र कबीर खवास तथा कोप्चेका गंगा प्रसाद बेगाको परिवार विस्थापित भएको हो। मोहनलाल र कबीरको परिवारका 7 जना आफन्त शान्त खवासको घरमा बसेका छन्। गंगा प्रसादको 6 जनाको परिवार उहाँका दाजु दुर्गा बेगाको घरमा बसेका छन्। त्यही ठाउँका भगिमान बेगाको घर पहिरोले उच्च जोखिममा परेपछि परिवारका 6 जना विस्थापित भएका ताप्लेजुङ प्रहरीले जनाएको छ। बाढ़ी पहिरोका कारण कोप्चे टोलका बालानन्द मेघा र मैत्रराज मेघा, चामलिङ डाँडाका रविन राई, रामकुमार राई, रणबहादुर राई, मन कुमारी गुरूङ र डम्बर बहादुर गुरूङ, एकराते टोलका रत्नमान राई, लसुमान राई, राजेश राई, कमल बहादुर राई र शेरबहादुर राई तथा खोलाघारी मगर डाँडा टोलका एम मगर, पूर्णबहादुर मगर र सुजन मगरको घर जोखिममा परेको छ। बाढ़ीले लामीटारबाट चामलिङ डाँडा जोड्ने झोलंगे पुल र याङबरक 2 दोभाने सिथत झोलंगे पुलमा क्षति पुर्याएको छ। बाढ़ीले निर्माणाधीन 2 सड़कका पुल बगाएको छ। पुष्पलाल मध्य पहाड़ी राजमार्ग अन्तर्गत 5 थरको याङबर गाउँपालिका 2 दोभानेमा मेवाखोलामा निर्माणाधीन 41 फिट लामो सड़कको पुल बगाएको छ। त्यहाँ निर्माणाधीन पुलका साथै सड़क र डाइभर्सन समेत बगाएका कारण यातायात पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। त्यसै गरी तमोर करिडोर सड़क खण्ड अन्तर्गत 5 थरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको 8 राई त्रिवेणी गाउँपालिकाको सीमामा रहेको तमोर नदीमा निर्माणाधीन लिम्बुनी पुलका संरचना समेत बाढ़ीले बगाएको छ। बाढ़ी र पहिरोले याङबरक 2 मेवाखोलामा रहेको हरि हिदुलय मेवाखोला जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। 5 थर ताप्लेजुङ सीमामा रहेको युवाखोला जलविद्युत आयोजनाको 5 क्षेत्रका पर्खालमा क्षति पुगेको छ। यस्तै 5 थर ताप्लेजुङ सीमामा रहेको काबेली खोला रहेको अरूण काबेली जलविद्युत आयोजनामा समेत क्षति पुगेको छ। बाढ़ी र पहिरोले अलैची बगान तथा खेतीयोग्य जमीनमा खानेपानी योजनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका विभिन्न ठाउँमा गर्मी बढ़दा पूर्व र मध्य भेगका धेरै ठाउँमा पानी परेको छ। आज र भोलिको मौसम पनि यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा, मधेश प्रदेश लगायत बागमती गण्डकी प्रदेशका तराई भूभाग र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। भोलि पनि गण्डकी, बागमती र मधेश प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ। तराईका विभिन्न ठाउँमा तातो हावा चलिरहेका बेला दिउँसो र बेलुका धेरै ठाउँमा पानी परेको छ। सबैभन्दा धेरै शंखुवासभामा हिजो पानी परेको महाशाखाले जनाएको छ। धादिङ, चितवन, मकवानपुर, रौतहट, सिन्धुली लगायत ठाउँमा पनि पानी परेको छ। पश्चिम तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ़ेसँगै जनजीवन प्रभावित भएको छ। दिउँसो पख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सड़क सुनसान जस्तै देखिन थालेका छन्। पश्चिम तराईका धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। यसैबीच पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायत जिल्लालाई अध्यावधिक रहनुपर्ने सूचीमा राखेको छ। ती जिल्लाका धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेको छ। अत्यधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने डाक्टरहरूको भनाइ छ। ताता हावाको लहरबाट बस्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपडाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। यस्तै बालबालिकाहरूलाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान र दिउँसोपछि मात्र गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। वीरगंज भन्सार नाका हुँदै चालू आर्थिक वर्षको 10 महिनामा 7,94,87 करोड़ रूपियाँ बराबरका वस्तु तथा सामान आयात भएको छ। गएको आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षको यही समयमा नाका हुँदै 1,02,44 करोड़ रूपियाँ अर्थात 15% बढ़ी सामान बिक्रिएको हो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले नाका हुँदै आयातमा बढ़ोत्तरी भएको बताउनुभयो। उहाँले चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा वृद्धि भएको छ। चालू आर्थिक वर्षको 10 महिनामा मात्र 1,81,70 करोड़ रूपियाँ पर्ने 5 थरीका पेट्रोलियम पदार्थको आयात भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भञ्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
4: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्समा नेपाली फिल्म एलिफेन्ट्स इन द फगले जुरी प्राइज जितेको छ। फ्रान्समा भएको 79 कान्स फिल्म फेस्टिभलमा यो फिल्मले दोस्रो महत्वपूर्ण विधा अनसर्टेन रिगार्ड तर्फ क्लोजिङ सेरोमनीमा यो अवार्ड जितेको हो। अविनाश विक्रम शाह निर्देशित चलचित्र एलिफेन्ट्स इन द फग नेपालको एक गाउँमा बसोबास गर्ने लैंगिक अल्पसंख्यक समुदायले गरेको संघर्षको कथामा आधारित छ। फिल्ममा पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरूङ, संजय गुप्ता दुरा, महिमा नवबाग र आकांक्षा कार्की लगायतको अभिनय छ। कान्समा छानिएको नेपाली फिचर चलचित्र यो नै पहिलो हो। यसअघि शाहले नै निर्देशन गरेको शर्ट फिल्म लोरीले कान्सको 75 संस्करणमा स्पेशल मेन्सन अवार्ड जितेको थियो। सीमित स्रोत, कठिन संघर्ष र स्थानीय कथा भूमिबाट बनेको नेपाली फिल्मले कान्स जस्तो विश्वकै प्रतिष्ठित मंचमा सम्मान पाउनु महत्वपूर्ण क्षण रहेको भन्दै प्रशंसा भइरहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न पार्टीभित्रबाट दबाव बढ़ेको छ। हिजो बसेको एमाले सचिवालय बैठकमा पनि नेताहरूले पार्टीलाई बलियो बनाउनका लागि पत्या गरेर सहयोग गर्न ओलीसँग आग्रह गरेका छन्। उनीहरूले पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने भन्दै ओलीलाई नेतृत्व छाड्न भनेका छन्। अस्ति शुक्रबारको बैठकमा रामबहादुर थापा बादल बाहेकका अरू 4 उपाध्यक्ष र हिजो महासचिव शंकर पोखरेल सहित 3 उपमहासचिव र 5 सचिवले ओलीले पार्टी बनाउन पत्या गरेर
7: सहयोग गर्नुपर्ने बताएका छन्। सचिव महेश बस्नेत मात्रै ओलीको पक्षमा उभिनु भएको छ, तर ओलीले आफ्ना विरूद्ध जति गतिविधि भए पनि पद नछाड्ने अडान लिनुभएको छ। नेताहरूले पार्टी पुनर्गठन र मार्ग प्रशस्तको कुरा गरेपछि ओलीले नेतृत्व नछाड्ने जवाफ दिनुभएको हो। यसैबीच उपमहासचिव लेखराज भट्टले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको बताउनु भएको छ। सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले नेतृत्व परिवर्तन र राजीनामाका हल्लालाई अतिरञ्जितको संज्ञा दिनुभयो। बैठकमा महासचिव र तीन उपमहासचिव र पाँच सचिवले पार्टीको आन्तरिक अवस्था र आफ्ना अनुभवका बारेमा धारणा राखेका थिए। अध्यक्षकै नेतृत्वमा विद्यमान समस्याहरूको समाधान गर्दै उहाँकै कमाण्डमा पार्टी एकताबद्ध भएर अघि बढ़नुपर्छ भन्ने नै सबैको साझा निष्कर्ष रहेको भट्टले बताउनुभयो। एमाले सचिवालय बैठक आज पनि बस्दैछ। अस्ति शुक्रबारदेखि शुरू भएको एमाले सचिवालय बैठक जारी रहेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस बाहिर भएको गोलीकाण्डमा सुरक्षा निकायका एजेन्टमाथि आक्रमण गर्ने एक संदिग्ध व्यक्तिको घटनास्थलमै ज्यान गएको अमेरिकी सुरक्षा निकायले जनाएको छ। यो घटनामा एक सर्वसाधारण व्यक्ति पनि घाइते भएका बीबीसीले लेखेको छ। व्हाइट हाउसको उत्तरी भाग नजिक गोली चलेपछि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो। घटनाको क्रममा लगातार गोली चल्दा वरपरको क्षेत्रमा त्रास फैलिएको छ। घटनापछि व्हाइट हाउसलाई अस्थायी रूपमा लकडाउन गरिए पनि लकडाउन भने अहिले हटाइएको अधिकारीहरूले पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस समयमा व्हाइट हाउसमै रहनु भएको बीबीसीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको अमेरिकी संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अब खेल खबर। अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीले सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले उल्लेखनीय सुधार गरेको छ। लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रतियोगिता नखेल्दा नेपाल सन् 2023 यता विश्व वरियताबाट बाहिरिएको थियो। त्यति बेला नेपाल 86 स्थानमा रहेको थियो। काठमाडौँमा चलिरहेको काबा महिला भलिबल च्याम्पियनशीप 2026 उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले विश्व वरियतामा फड्को मार्दै 98 स्थान हासिल गरेको हो। आईभीभीले हिजो सार्वजनिक गरेको वरियतामा नेपालले दक्षिण एसियाको बलियो टोली भारतलाई समेत पछि पारेको छ। हिजो किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेपछि नेपाल 58 स्थानमा उक्लिएको हो। प्रतियोगिताको पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि नेपाल 62 स्थानमा समावेश भएको थियो। अहिले काबा महिला च्याम्पियनशीपमा सहभागी टोली मध्ये कजाकस्तान 36, इरान 45, भारत 64, किर्गिस्तान 63, मालदिव 66, बंगलादेश 68 तथा श्रीलंका 85 स्थानमा रहेका छन्। सेन्ट्रल एसिया भलिबल एसोसिएशन काबा महिला च्याम्पियनशीप वरियतामा गणना हुने प्रतियोगिता भएकाले नेपाली महिला टोली लामो समयपछि पुनः विश्व वरियतामा समावेश हुन सफल भएको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पाँचथरमा बाढ़ी पहिरोले चार परिवार विस्थापित, जलविद्युत आयोजनामा क्षति, मेवाखोलामा निर्माणाधीन 41 फीट लामो पुल पूर्ण रूपमा क्षति। पश्चिम तराईमा गर्मी र तातो लहर कायमै, मध्य र पूर्वमा हावाहुरी सहित वर्षाको सम्भावना। वीरगंज भन्सार नाका हुँदै 10 महिनामा 7.94 खर्ब को सामान भित्रियो, 1.81 खर्ब भन्दा बढ़ीको पेट्रोलियम पदार्थ आयात। अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस बाहिर गोली चल्यो, आक्रमणकारी मारिए, 1 सर्वसाधारण घाइते। र नेपालको महिला भलिबल टोलीको विश्व वरियतामा उल्लेखनीय सुधार।

0: रेडियो आदिखोला 105.4
1: बिरगोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक बिरगोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
4: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
4: मोबाइल 98469 18921 र 98462 39389।
5: हेलो, अर्गानिक फुड ल्यान्ड हो?
6: हजुर, के सेवा गरौँ होला?
5: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
6: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
5: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त।
7: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि। आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
5: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटो तर्फ।
7: प्रोप्राइटर कमल सुवेदी। मोबाइल नम्बर 98560 61208।
8: हेलो
9: हेलो,
8: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
9: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
10: हजुर,
9: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
10: हेलो, हेलो, भन्नुहोस् त।
8: हेलो हजुर,
10: हजुर,
8: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
10: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
9: ए नानी, के भने रहेछ, के हो, के भयो?
10: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
9: ल ल ल म किन दिन्थे।
11: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
12: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
11: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउ।
12: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
15: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
14: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
16: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
15: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
16: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
17: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9141348 32।
1: मूल्य होइन स्वास्थ्य रोजौ। ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ?
2: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
2: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
2: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 9462-98145।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबदाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403031, मोबाइल 9856055331।
4: साथै कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: blessings to all.
1: Subhaprabhat, Guru Ama.
2: Subhaprabhat, Bossa. आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याब्बास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
10: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
9: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
10: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
9: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
11: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
9: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदार नाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
11: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682।
12: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
12: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0168585955044044।
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
14: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, रचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
9: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
14: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
9: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 9844 85411।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: होइन, के भयो? किन बन्द भएको हो गाडी?
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन। कति छिटो बिग्रिएको हो, बन्द भएको हो भैस?
3: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री। लामो समय टिक्ने र भरपर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
4: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
6: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
5: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
6: फोन नम्बर 0364145502, मोबाइल 98560405002 र 98460151।
7: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
8: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा, नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
7: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै वर्षे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
8: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
7: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364141246, मोबाइल 98560501 र 98560333246।
9: ए बाबु, अँध्यारो छ, चर्च बालेर जाऊ।
10: पर्दैन आमा, केही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
9: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
10: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
9: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
10: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
9: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: जा कस्तो सास गनाएको तिम्रो त
11: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
3: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
11: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
3: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
12: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
3: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
13: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गल्याङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
13: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रु 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
13: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ आठ मोड
3: फोन 063441258
10: लगभग सबैजना आइसक्नु भयो आजको उडास्तरको छलफल शुरू गरौँ हुन्न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
14: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
15: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
14: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
10: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
14: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ
15: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
14: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
10: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
0: नेपाल सरकार विज्ञापन बोर्ड
11: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
3: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
11: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट भिआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
3: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 सेवा प्रदान गरिनेछ
11: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
3: हाम्रा सेवाहरू
11: दाँत तथा मुखको परीक्षण
3: दाँतको एक्सरे
11: दाँत सफा गर्ने
3: दाँत टल्काउने
11: मुख गनाउने समस्याको उपचार
3: दाँत रङको सिमेन्ट भर्ने
11: दाँतको जरेदेखिको उपचार
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
11: साधारण दाँत निकाल्ने
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
11: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने
3: गिजाको शल्यक्रिया
11: कृत्रिम दाँत राख्ने
3: दाँत रङको वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा। प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: ना।
1: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
2: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज
1: खुलियो खुलियो खुलियो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुलियो
2: सिटी बेटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
1: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: सम्पर्क नम्बर 063-441-2020 मोबाइल नम्बर 98-560-31-730 98-560-55-536 र 98-473-41-010
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा
3: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
4: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
3: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
3: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
3: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
3: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
5: नमस्कार हल्दार साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
6: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
5: अच्छा ज्ञानम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दार साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूपु सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
6: ज्ञानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
7: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूपु सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध
8: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश्च 70 वर्ष माथिका भूपुहरूलाई रिफरल चाहिँदैन
7: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-78
9: घरि कम्प्युटर बिग्रिन्छ घरि लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
10: बिग्रिका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
9: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
10: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
9: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551 9468323809 र 9855502071।
11: लौ चट्याङ पर्ने आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
12: हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
13: हो र
12: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
13: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
12: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
13: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
12: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
10: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
15: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
10: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
15: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
10: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
15: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9855586667।
16: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
17: हो हजुर, के सेवा गरौँ होला?
16: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
17: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
16: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त।
15: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि। आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
16: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटो तर्फ।
15: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 9855661208।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
9: शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा एसईईमा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 4 जीपीए सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
8: नेपाल आदर्श नै किन रोज्ने त?
9: अनुभवी, दक्ष र समर्पित शिक्षक वृन्द,
8: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
9: व्यवहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
8: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
9: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
8: खेलकुद, सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
9: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
8: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते, फारम वितरण धमाधम भइरहेको छ।
9: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043,
8: 9556501042
9: र 9556501033।
8: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8 भीमटारी स्याङ्जा।
10: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
11: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
10: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
11: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
10: हाम्रा सेवा तथा सुविधाहरू,
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
10: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
11: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
10: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
11: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
10: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
4: सम्पर्क फोन नम्बर 0363-441-6024।
12: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
13: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
12: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
13: हुन्छ, त्यसो भए भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जान्न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू युएस 312 युएस 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हर्दीनाथ जेके 33 33 64 44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
12: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
13: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856510068 र 9836707071।
12: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
14: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
13: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
14: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
13: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9856303829।
15: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
16: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
15: के रे, नानी त भर्खर 17 की लागि होइन र?
16: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
15: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
16: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
13: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
14: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
13: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
14: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
13: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
14: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
13: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
14: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
13: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
14: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
13: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
14: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
13: फोन 0364 40 600।

0: access to all.
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।

0: रेडियो आदिखोला 105.4
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू: गण्डकी प्रदेशमै 2079 कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम, साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू। इसान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता, स्पेन बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ, पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 061-570-210, 585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स। डेडिकेटेड टू एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
4: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
5: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।
4: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
5: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौँ।
4: बाहिर जथाभावी दिशा पिसाब नगरौँ, दिशा पिसाब चर्पीमा नै गर्ने बानी बसालौँ।
5: दिशा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौँ। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौँ।
4: अनुरोधक, डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
6: सरा, किन बोलाएको मलाई?
7: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
6: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
8: हाम्रा विशेषताहरू:
9: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
9: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
9: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
10: होइन के भयो किन बन्द भएको गाडी
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
10: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
10: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
4: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
11: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
12: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
11: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
12: फोन नम्बर 0364145502 मोबाइल 9850604502 र 9860551401
13: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
14: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
15: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए
16: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
17: धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
18: नेपाल सरकार विज्ञापन बोर्ड
4: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
19: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
4: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
19: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
19: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
4: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
19: मुटुको जाँच ईसीजी सेवा
4: भाँचिएको हड्डी प्लास्टर सेवा
19: डिजिटल एक्सरे सेवा
4: चिरफार गर्ने
19: थाइराइड जाँच
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
19: सर्वसुलभ फार्मेसी सेवा
4: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
19: फोन नम्बर 0364140087 मोबाइल 9849701747
12: कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना गणतन्त्र दिवस 2083 अवसरमा वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 श्रृंखला कार्यक्रम वालिङ नगरपालिकाको आयोजना तथा भेषजरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही जेठ 15 शुक्रबार स्थान वालिङ नगरपालिकाको सभाहल बिहान 11 बजे आयोजक वालिङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय वालिङ स्याङ्जा संयोजन भेषजरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जा
20: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
21: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
20: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
21: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
20: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
21: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
20: नेपाल सरकार विज्ञापन बोर्ड

0: दिदी पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
1: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
0: फर्निचरको सामान अरे दिदी, त्यसो हो भने वालिङ एक रामबाजमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा।
0: मोबाइल 9856309888 र 9856555988।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815546496।
1: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
0: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
1: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
9: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813769611।
9: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
10: पानी जीवन हो, पानी का स्रोत को संरक्षण गरौं,
11: पानी को सही उपयोग गरौं, धारा को टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेरा नफालौं,
10: मिटर प्रयोग गरेर मात्र पानी को उपयोग गरौं,
11: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
10: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं,
11: कहीं कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेरा गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
10: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
11: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
10: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
11: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
10: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
11: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
10: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
11: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
10: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
11: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना।
12: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकाले यही जेठ 11 गते सोमबारका दिनको ठिक 2 बजे वालिङ बहुमुखी क्याम्पसमा वालिङ नगरपालिका वडा नम्बर 10 का जोन नम्बर 21 फुलबारी, जोन नम्बर 22 बिहार थोक, जोन नम्बर 23 पाइनियर्स टोल, जोन नम्बर 24 हुलाक मार्ग, जोन नम्बर 25 घुम्ती, जोन नम्बर 26 भकुण्डे बजार, जोन नम्बर 36, 37, 38 र 39 क्याम्पस रोडका सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
11: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
4: छिटो भनेको वर्ल्ड लिङ्क।
5: रेडियो आदिखोला 105.4।
6: 12 वर्षमा खोला पनि फर्कन्छ भन्छ, तर उमेर चाहिँ नफर्किने रहेछ। गयो त गयो।

0: ना अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4 मेगा।

0: पुनामृत भवानी माविमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
1: एसईई परीक्षा 2082 एसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा एघारमा विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: पुनामृत नै किन?
1: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
0: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
1: गुणस्तरीय सिकाइ वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाइको मजा लिन
0: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
1: आफ्नै समीपमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोकसेवा, शिक्षक सेवा, बैंकिङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन
0: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
1: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
0: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
1: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
0: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
1: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
0: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
1: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय, बसाई व्यवस्थापन, सिकाइ वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
0: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
1: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
0: सम्पर्क नम्बर 063412021 मोबाइल नम्बर 9856028432
1: समयमै पूर्णामित जाऊ, आफ्नो भविष्य बनाऊ
0: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
1: उपलब्धि मापन परीक्षा जेठ 16 गते
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
3: होइन के भयो र किन हल्लाखोर गरेको हो
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
3: ए कुरो त्यस्तो पो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
3: स्याङ्गा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9855154 र 9008447723
4: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
5: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
4: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
5: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
4: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
4: मोबाइल 9849618921 र 9842439399
6: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443131, मोबाइल 98565553131।
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागु हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
4: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
4: मोबाइल नम्बर 9855-19076, 9861-9076 र 9817-1682-23।
5: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9841-24288 र 9843-86-647।

0: ए नानी, त्यो पानी नपिऊ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
2: सार्वजनिक हितका लागि रेडियो आदिकला।
3: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
4: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो हो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्री हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705556 र 9846705556।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
9: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
8: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
9: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
8: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 9846685411।
10: भिरकोट नगरपालिकाको अनुरोध, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मको बाल बालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिए अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
1: ए अंकल, गालामा हात राखेर अध्यार मुकलाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
11: के हुन्थ्यो र नानी, यही डाँटले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
1: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
12: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
1: दाँत सफा गर्ने टल्काउने,
12: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको जरासम्म सफा गरी भर्ने,
12: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
1: दाँतमा खोल राख्ने,
12: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार,
1: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटल को शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
12: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
1: मोबाइल 9846216629 र 9861868251।
13: नाक छोडी काम, काम छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
14: हैन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
13: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
14: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
13: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
14: जनरल मेडिसिन, फिजिसियन, मुठु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
13: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
14: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ।
15: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
14: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
15: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
14: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
15: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
14: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
15: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
14: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
15: सम्पर्क मोबाइल 9462698145।

0: न
1: भन त
0: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जान न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त कस्तो राम्रो छ
1: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 98560 31 966
0: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
2: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
0: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
2: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 98560501119 र 98560332446 लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
1: ए हो र ल ल के छुटे छ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
1: मोबाइल नम्बर 98467 21 380
3: SEE पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा
4: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ 1 खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो
3: साधारण विषय तर्फ म्यानेजमेन्ट र एजुकेशन
4: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने
3: हाम्रा विशेषताहरू
4: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू
3: पुस्तकालयको समुचित व्यवस्था
4: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर
3: ICT स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन
4: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था
3: निरन्तर मूल्याङ्कन र उचित परामर्श
4: वडा कार्यालय र विभिन्न अक्षर कोषहरूको आकर्षक छात्रवृत्ति
3: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था
4: वित्तीय साक्षरता वृत्ति विकास लैङ्गिक समानता विपद व्यवस्थापन परामर्श
3: भर्ना फारम वितरण एजेट 7 गतेदेखि
4: कक्षा सञ्चालन एजेट 18 गतेदेखि
3: हामी बनाउँछौ हाम्रो रणवीर
4: सम्पर्क मोबाइल नम्बर 98560 29 222 र 98469 27 847
3: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ 1 खहरे स्याङ्जा
0: होइन कुन पानी पिउनु भयो हजुरले
1: नानीले भर्खरै कुवाबाट लिएर आएकी थिइन् त्यही पानी पिएको
0: नपिउनुहोस् त त्यो पानी फोहोर छ यो उमालेको पानी पिउनु
1: असुरक्षित पिउने पानीका कारण धेरै रोगहरू लाग्ने गर्दछ तसर्थ पानी प्रयोग गर्ने भाँडा सफा राखौं पानी उमालेर फिल्टर गरेर क्लोरिन हालेर सोडिस गरेर शुद्धिकरण गरेर मात्रै पिउने गरौं
0: काँचै खानेकुराहरू राम्रोसँग पखालेर मात्र खाने गरौं फोहोर मैलाहरू जताततै नफ्याकौं फोहोर मैलाको उचित व्यवस्थापन गरौं
1: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा

0: अच्छा कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921474029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
3: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
3: मोबाइल नम्बर 9846086005
4: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
4: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029
4: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
0: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
4: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
0: हेर भाइ म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेवा सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
4: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
4: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
0: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
4: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
0: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
4: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
0: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
4: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
0: फोन 0364460

0: Songs Nepal Acoustic Festival.
1: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
2: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
1: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
2: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
3: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
2: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
3: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 9815356496।
6: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
2: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
6: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
2: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
6: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
2: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
6: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
7: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
8: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
8: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
8: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
6: फोन 063-441-258।
9: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
6: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
9: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भिआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
10: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
11: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर

0: हरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्ण जानकारी गराउँदछौ।
0: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ आरपी आईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: अहिले हाम्रो गर्नेमा
1: दिउँसोको 12 बजे सक्छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4।
1: आफ्नो ख्याल राख्नुहोस् है।
4: रेडियो आदिखोला 105.4।
5: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सि मंगलबारसम्म सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तातो लहर कायमै रहने, मधेस बागमती र गण्डकीमा हावाहुरी र वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको सुझाव। हप्ताको पहिलो कारोबार दिन आज सुन चाँदीको भाव घट्यो, सुन तोलाको 2,90,900 रूपियाँमा कारोबार। अपराध नियन्त्रण र सुरक्षामा समन्वय गर्ने नेपाल चीन सीमा समन्वय बैठकको निर्णय, चिनिया पक्षबाट आएका आश्वासनले व्यवसायी उत्साहित। अफगानिस्तानको बगलानमा बाढ़ीका कारण 10 जनाको ज्यान गयो, 100 भन्दा बढ़ी घरहरूमा क्षति। र काभा महिला च्याम्पियनशीपमा नेपालले आज मालदीपसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सि मंगलबारसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहरको अवस्था कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगिसकेको महाशाखाले जनाएको छ। चर्को घाम, तातो हावा र अत्यधिक तापक्रमका कारण दैनिक जनजीवन प्रभावित भएको छ। डाक्टरहरूले अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा कम हुने, टाउको दुख्ने, कमजोर महसुस हुने, बेहोस हुने तथा हिट स्ट्रोक जस्ता समस्या देखिन सक्ने बताएका छन्। विज्ञहरूले चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन, हल्का तथा सुतीको कपड़ा लगाउन, प्रशस्त पानी तथा झोलिलो पदार्थ सेवन गर्न र बालबालिका, ज्येष्ठ नागरिक एवं दीर्घरोगीहरूको विशेष हेरचाह गर्न सुझाव दिएका छन्। मंगलबारसम्म मधेस र कोशी प्रदेशका तराई भूभागमा भने हावाहुरी चल्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा तथा मधेस, बागमती र गण्डकीका तराई क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। हप्ताको पहिलो कारोबार दिन आज सुनको भाव 2,800 रूपियाँले घटेको छ। अस्ति शुक्रबार 2,93,700 रूपियाँ रहेको सुनको भाव आज 2,800 रूपियाँले घटेर तोलाको 2,90,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। शुक्रबार 65 रूपियाँले बढ़ेको चाँदीको भाव आज 105 रूपियाँले घटेर तोलाको 5,010 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अगिल्लो हप्ता चाँदीको भाव तोलाको 5,115 रूपियाँ थियो। नेपाल र चीन बीचको नियमित सीमा समन्वय बैठकले सीमा सुरक्षा, व्यापार सहजीकरण, नागरिक सुरक्षा तथा सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा सहमति जनाएका छन्। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले चीनिया अधिकारी चु जिन साउनको नेतृत्वमा सम्पन्न बैठकले यस्तो साझा धारणा राखेको जानकारी दिनुभयो। सीमा क्षेत्रमा हुने अवैध कारोबार तथा आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच थप समन्वय र सूचना आदान प्रदानलाई प्रभावकारी बनाउने विषयमा समझदारी भएको छ। बैठकमा नेपाल चीन बीचको ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ़ बनाउँदै सीमा क्षेत्रका नागरिकको सुरक्षालाई प्राथमिकतामा राखिएको छ। विशेष गरी कामका सिलसिलामा केरूङ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, स्वास्थ्य उपचार तथा आवश्यक सहजीकरणका विषयमा पनि नेपाली पक्षले चीनी अधिकारीसँग आग्रह गरेको थियो। त्यसैगरी व्यापार तथा ढुवानीलाई सहज बनाउन रसुवा बाहिरका नेपाली गाड़ी चालकलाई समेत आवश्यक प्रक्रिया पूरा गरी केरूङ प्रवेशमा सहजीकरण गर्ने विषयमा सकारात्मक छलफल भएको छ। राहदानी भएका र असल चालचलनका चालकलाई क्रमशः अनुमति दिन सकिने संकेत चिनिया पक्षबाट आएपछि व्यवसायी र चालकहरू उत्साहित भएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा अवैध संरचना हटाउन पोखरा महानगरपालिकाद्वारा डोजर परिचालन, कञ्चनपुरमा कोटा प्रणाली अनुसार किसानलाई मल बिक्री वितरण लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना। प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
7: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
6: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856211314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले पर्सि मंगलबारसम्म सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तातो लहर कायमी रहने मधेस बागमती र गण्डकीमा हावाहुरी र वर्षाको सम्भावना सतर्क रहन मौसमविदको सुझाव हप्ताको पहिलो कारोबार दिन आज सुन चाँदीको भाव घट्यो अपराध नियन्त्रण र सुरक्षामा समन्वय गरी नेपाल चीन सीमा समन्वय बैठकको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं। पोखरा महानगरपालिकाले फिर्के खोलामा अतिक्रमण गरी बनाएका अवैध संरचना हटाउन आज बिहानैदेखि डोजर परिचालन गरेको छ। फेवातालको मुहानका रूपमा रहेको फिर्के खोलाको संरक्षण र सीमांकनका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले यो कदम चालेको हो। महानगरपालिकाले 2080 साउनमा फिर्के खोलाको वास्तविक मापदण्ड एकिन गर्न प्राविधिक नापजाँच गरेको थियो। त्यो अध्ययनका क्रममा 8 किलोमिटर लामो खोलाको वहाव क्षेत्र र मापदण्डभित्र 160 भन्दा बढ़ी अवैध संरचनाहरू निर्माण भएको तथ्य फेला परेको थियो। महानगरको प्रतिवेदन अनुसार ती संरचनाहरूमध्ये 97 व्यक्तिगत अस्थायी घरहरू छन् भने बाँकी स्थायी संरचना रहेका छन्। धान खेतीको मुख्य याम नजिकै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौजदात रहेको रासायनिक मल वितरणको प्रक्रिया अघि बढ़ाइएको छ। शाखाले मौजदात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्था मार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको हो। अहिले शाखाको गोदाममा 1000 मेट्रिक टन यूरिया, 500 मेट्रिक टन डीएपी र 150 मेट्रिक टन पोटास मौजदात रहेको छ। शाखा प्रबन्धक हेमराज जोशीले सहकारी मार्फत कोटा प्रणाली अनुसार किसानलाई मल बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो। वहाँका अनुसार मौजदात रहेको मल सहकारीलाई निर्धारण गरिएको कोटा अन्तर्गतकै भए पनि निर्धारित समयभित्र नउठाउँदा गोदाममै थन्किएको छ। गएको साउनदेखि अहिलेसम्म शाखाले यूरियाको 9 कोटा र डीएपीको 7 कोटा वितरण गरिसकेको छ। एक कोटा बराबर 500 मेट्रिक टन मल हुने उहाँले बताउनुभयो। मौजदात रहेको मल पुनः वितरणका लागि प्रदेश मल वितरण व्यवस्थापन समितिलाई कोटा निर्धारण गरिदिन पत्राचार गरिएको छ। अब विदेशको खबर। अफगानिस्तानको उत्तरी प्रान्त बागलानमा आएको बाढ़ीका कारण महिला र बालबालिका सहित कम्तीमा 10 जनाको ज्यान गएको छ। स्थानीय संचार माध्यम टोलो न्यूजलाई उद्धृत गर्दै चीनिया समाचार संस्था सिन्भाका अनुसार बाढ़ीले बागलानका विभिन्न जिल्लाहरूमा ठूलो क्षति पुर्याएको छ। प्रान्तीय विपद व्यवस्थापन प्राधिकरणका प्रमुख हिदायतुल्लाह हरमदतका अनुसार बाढ़ीले 100 भन्दा धेरै आवासीय घरहरू क्षति बनाएको छ भने हजारौं एकड कृषि भूमि जलमग्न भएको छ। प्राकृतिक विपत्तिले प्रान्तको पहिलो नै कमजोर रहेको ग्रामीण अर्थतन्त्रमा गम्भीर धक्का पुर्याएको खबरमा उल्लेख छ। अब खेल खबर। सेन्ट्रल एसिया भलिबल एसोसिएशन काभा महिला च्याम्पियनशीपमा नेपालले आज मालदिवसँग समूह चरणको अन्तिम खेल खेल्दैछ। यो खेल बेलुकी 5 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर्ड हलमा हुनेछ। यसअघि हिजो नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। नेपालले हिजोको खेल 25-18, 25-20 र 25-13 आफ्नो पक्षमा पार्यो। जितसँगै दुई खेलबाट 4 अंक जोडेको नेपाल समूह एकको दोस्रो स्थानमा छ। नेपालको सेमी फाइनल सम्भावना जीवितै छ। पराजित किर्गिस्तान दुई खेलबाट 3 अंकका साथ तेस्रो स्थानमा छ। पहिलो खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको थियो। किर्गिस्तानले मालदिवसलाई 3-0 सोझो सेटमा हराएको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पर्सि मंगलबारसम्म सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तातो लहर कायमै रहने मधेस बागमती र गण्डकीमा हावाहुरी र वर्षाको सम्भावना सतर्क रहन मौसमविदको सुझाव हप्ताको पहिलो कारोबार दिन आज सुन चाँदीको भाव घट्यो सुन तोलाको 2,90,900 रूपियाँमा कारोबार अपराध नियन्त्रण र सुरक्षामा समन्वय गर्ने नेपाल चीन सीमा समन्वय बैठकको निर्णय चिनिया पक्षबाट आएका आश्वासनले व्यवसायी र चालकहरू उत्साहित अफगानिस्तानको बागलानमा बाढ़ीका कारण 10 जनाको ज्यान गयो सबै 100 भन्दा बढ़ी घरहरूमा क्षति र काभा महिला च्याम्पियनशीपमा नेपालले आज मालदिवसँग खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ। नमस्कार।
2: नमस्ते, म तपाईँहरूको आफ्नै गायक तिलक बम्मल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चांगर जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन स्वास्थ्य रोजौ। खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
0: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
0: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
1: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 9855031730, 9855555636 र 9843-41010।
1: पायनियर्स हायर एजुकेशन एकेडेमी, वालिङ 10 भकुण्डे स्याङ्जा।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 063-440-331, मोबाइल 9855555331।
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ। भिरकोट नगरपालिकाको अनुरोध, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोध, भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश। जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
0: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
0: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
0: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
0: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 9806641870 र 9865494497।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ आठ नयाँ बजार लाइन, राधे राधे चोकबाट तीन घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9800847723।
5: ए दिदी, पक्लुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
1: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
5: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न। त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
3: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक राम्बा छ सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा। मोबाइल 98560309888 र 98560559988।
6: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
6: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
3: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
6: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
3: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
6: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
3: मुटुको जाँच ईसीजी सेवा,
6: भाँचिएको हड्डी प्लास्टर सेवा,
3: डिजिटल एक्सरे सेवा,
6: चिरफार गर्ने
3: थाइराइड जाँच,
6: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
3: सर्वसुलभ फार्मेसी सेवा।
6: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका छ मिर्दी तल्लो चोक पुलको नजिकै।
3: फोन नम्बर 0364140087, मोबाइल 98469071747।
8: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू: गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम, साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू। ईशान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता, स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ। पढाइ तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 0615702010, 585307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स। डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
9: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
9: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
9: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड।
3: फोन 0364140258।

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
2: नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 जीपीए सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
2: नेपाल आदर्श नै किन रोज्ने त?
3: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द,
2: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
3: व्यवहारिक प्रयोगशाला पुस्तकालय र कम्प्युटर ल्याब,
2: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
3: अनुशासन नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
2: खेलकुद सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
3: सुरक्षित स्वच्छ र शैक्षिक वातावरण,
2: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 फारम वितरण धमाधम भइरहेको छ।
3: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 98560-50143,
2: 98560-50142
3: र 98560-50133।
2: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8 भीमटारी स्याङ्जा। कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना। गणतन्त्र दिवस 2083 अवसरमा वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 श्रृंखला कार्यक्रम वालिङ नगरपालिकाको आयोजना तथा भेषसरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही जेठ 15 शुक्रबार। स्थान वालिङ नगरपालिकाको सभाहल, बिहान 11 बजे। आयोजक वालिङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय वालिङ स्याङ्जा, संयोजन भेषसरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जा।
4: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
5: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
4: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
5: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
4: हाम्रा सेवा तथा सुविधाहरू,
5: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
4: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
5: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
4: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
5: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
4: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
6: सम्पर्क फोन नम्बर 03-60-441-6-24।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
8: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
8: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
9: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
10: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
9: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
11: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
10: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
11: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को टेल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
12: छिटो भनेको ओल्ड लिङ्क।
11: च्या कस्तो सास गनाएको तिम्रो त?
13: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
11: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
13: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
11: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना।
3: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकाले जेठ 11 गते सोमबारका दिनको ठिक 2 बजे वालिङ बहुमुखी क्याम्पसमा वालिङ नगरपालिका वडा नम्बर 10 का जोन नम्बर 21 फुलबारी, जोन नम्बर 22 बिहार थोक, जोन नम्बर 23 पाइनियर टोल, जोन नम्बर 24 हुलाक मार्ग, जोन नम्बर 25 घुम्ती, जोन नम्बर 26 भकुण्डे बजार, जोन नम्बर 36, 37, 38 र 39 क्याम्पस रोडका सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा ठिक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीं कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका, सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469

0: ओरा आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउने देखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट भीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: बस नहीं, अहिले हाम्रो गर्नेमा एक बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक अभिवादन प्रक्रियाउँछौ कार्यक्रमका मिश्रिका भागकाको सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रमका मिश्रिका भागकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका वशहरमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजाइसकेको छ अनि हामी यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेका छौं। आजको श्रृंखलामा पनि यहाँहरूसँगै सहयात्रा गर्नको लागि विशेष गरी म उपस्थित भइसकेकी छु आरती। कार्यक्रम गाम्बिस्तिका भागका यहाँहरूले स्याङ्जो जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्बिस्तिका भागका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नबार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम गाम्बिस्तिका भाकाको पहिलो श्रृंखला अर्थात आइतबारीय श्रृंखलाको सुन्दर व्यवसायमा छौ। आइतबारीय व्यवसायमा रहेर हामी तपाईहरू समक्ष भर्खरै मात्र बजारमा उपलब्ध भएका नयाँ नयाँ लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिने जमर्कोमा आजको व्यवसायमा पनि जुटिसकेका छौ। यहाँहरू कार्यव्यस्त थामा फुर्सदको समयमा जहाज जस्तो अवस्थामा रहेर पनि करिब करिब दुई बजेसम्म एक घण्टाको समय अवधिभर हामीलाई सुनेर साथ दिनुहुनेछ। यो विश्वास राख्दै अब पनि कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो घार्छौं सुमधुर खालको भाकाबाट सही भाकासँगै पुनः उपस्थित हुने नै छौ। यहाँहरू भने हामीसँगै रहनुहोला।

माया साइता हो जाते मिलना पर्दैन मन मिले त भाइतागु यस्तो मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मिस्टिका भाकमा देवी घरती मगर अनि विजय केसीको आवाजमा सजिएको सुमधुर खालको भाका यहाँहरू समक्ष जोड्यौं र सोही सुमधुर खालको भाका सँगै हामी कार्यक्रमको शुभारम्भमा दैलो पनि उभार्यौं र यसै क्रममा हामी अर्को सुमधुर खालको भाका जोड्छौं। सोही भाका सँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्राम पछि पुनः उपस्थित हुने नै छौ। यहाँहरू भने हामीसँगै रहनुहोला।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SC कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुर लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौं।
3: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
4: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
3: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
4: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
4: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
4: मोबाइल नम्बर 98-467-21-380।
5: आहा, कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
6: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
5: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
6: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
5: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेश सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 063-441-6696।
7: के भयो दाइ हजुरलाई? दुईले रातो पिरो भएको छ त अनुहार, के हुनु र भाइ? यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
8: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
9: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
7: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
9: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि।
10: अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
11: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
12: छिटो भनेको वर्ल्ड लिङ्क।

0: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98560309।
2: रेडियो आदिखोला 105.4।

हजुर कार्यक्रमको क्रममा राखिएको यस छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्भीर्यका भाकामा। कार्यक्रम गाम्भीर्यका भाकाको आज हामी आइतबारीय श्रृंखलामा छौं। आइतबारीय व्यवसायमा रहेर तपाईहरू समक्ष नयाँ नयाँ लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका छौं। यति बेलाको क्रममा हामी अर्को सुमधुर खालको भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

एकै बिटाको दूरी पनि टाढा भयो। यस्तो मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाउँ बस्तीका भाकामा। हामी दबहरमा आजको यस सुन्दर व्यवसायमा रहेर मधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका छौं। यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं, सोही भाका सँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

0: होइन के भयो, किन बन्द भएको हो गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415002, मोबाइल 9850405002 र 9840501। ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
3: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 9842698145।
4: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
4: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
6: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
6: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9560-50-119 र 9560-33-246।
7: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
8: हजुर, के सेवा गरौँ होला?
7: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक, गाउँ घरमै खाए जस्तो?
8: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
7: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त।
1: अर्गानिक फूड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्गानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्गानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
7: सम्पर्कको लागि अर्गानिक फूड ल्यान्ड उपकार साकोसको आडेमा बिपी चोक जाने बाटो तर्फ।
1: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 98560 61208।
9: यो रलीमा बता चलु।
10: होइन, यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
11: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
10: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
11: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
1: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
11: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 98560 51068 र 98637071।
10: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
11: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
12: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउमा पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
11: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ MD कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ECG पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
12: फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
11: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98464 85411।
13: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यस छोट अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम ग्राम्य शिक्षा भागमा। आज हामी कार्यक्रम ग्राम्य शिक्षा भागकाको आइतबार व्यवसायमा रहेर हामी तपाईँहरू समक्ष सुमधुर खालका भागकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गर्दा गर्दै अब पनि हामी कार्यक्रमबाट छुटिएर जानुपर्ने समयमा आइपुगेका छौं। तपाईँहरूमाझ रहेर यिनै अनि यस्तै सुमधुर खालका भागकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर हजुर, कार्यक्रमको क्रममा राखिएको यस छोट अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम ग्राम्य शिक्षा भागमा। आज हामी कार्यक्रम ग्राम्य शिक्षा भाग

कार्यक्रम समय अवधि भर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवाद का शब्द व्यक्त गर्दै आजकै श्रृंखलाबाट म पनि ओझेल पर्ने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदिखोला। यहाँहरूको बाँकी पल सुबह रहोस्, मंगल रहोस्। नमस्ते। जय गीत, जय संगीत।

0: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक, भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, बैरघारी, स्याङ्जा।
1: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
0: एसईई परीक्षा 2082 यसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: पुरामृत नै किन,
0: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन।
1: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन।
0: गुणस्तरीय सिकाई वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन।
1: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श, जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन।
0: आफ्नै समीपमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, बैंकिङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन।
1: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन।
0: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन।
1: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन।
0: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन।
1: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाई सहित यातायातको सुविधा लिन।
0: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन।
1: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन।
0: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय, बसाई व्यवस्थापन, सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन।
1: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस।
0: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय, वालिङदस, फुलबारी, स्याङ्जा।
1: सम्पर्क नम्बर 063-412-021, मोबाइल नम्बर 98-65-28-432।
0: समयमै पूर्णामित जाऊ, आफ्नो भविष्य बनाऊ।
1: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि।
0: उपलब्धि मापन परीक्षा जेठ 16 गते।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम, अथोराइज शोरूम, आरती उज्जवल सुज हाउस, वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज, जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम, आरती उज्जवल सुज हाउस, वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469-18921 र 98462-39390।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9808447723।
5: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
7: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
7: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
2: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
8: छिटो भनेको वर्ल्ड लिङ्क।
7: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
9: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
10: विन्ध्यवासिनी म्युजिक प्रस्तुत गर्दछ।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चुरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चुरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चुरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-484।
5: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 सेन्जा।
6: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने?
7: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 98-560-075-56 र 98-466-075-56।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63-44-331, मोबाइल 98-560-55-331।
9: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
10: उमेरले नेटो काट्न थालिसके, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
11: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
10: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
11: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
10: हाम्रा सेवा तथा सुविधाहरू,
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
10: आकर्षक ब्याज दरमा बिना सहित निश्चित संकलन गरिने,
11: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
10: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
11: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
10: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
9: सम्पर्क फोन नम्बर 63-4-41-6-24।
7: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना।
12: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकाले यही जेठ 11 गते सोमबारका दिनको ठिक 2 बजे वालिङ बहुमुखी क्याम्पसमा वालिङ नगरपालिका वडा नम्बर 10 का जोन नम्बर 21 फुलबारी, जोन नम्बर 22 बिहार थोक, जोन नम्बर 23 पाइनियर्स टोल, जोन नम्बर 24 हुलाक मार्ग, जोन नम्बर 25 घुम्ती, जोन नम्बर 26 भकुण्डे बजार, जोन नम्बर 36, 37, 38 र 39 क्याम्पस रोडका सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
7: अनुरोध हक वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
3: एसईई पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा,
4: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो।
3: साधारण विषयतर्फ म्यानेजमेन्ट र एजुकेसन,
4: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
3: हाम्रा विशेषताहरू,
4: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
3: पुस्तकालयको समुचित व्यवस्था,
4: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
3: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
4: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
3: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
4: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
3: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
4: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
3: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
4: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि।
3: हामी बनाउँछौ हाम्रो रणवीर।
4: सम्पर्क मोबाइल नम्बर 9855029222 र 9869727847।
3: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।
5: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
6: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
5: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
6: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
5: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
7: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
8: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
7: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
8: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
7: सुखको गहना, दुखको खजना।
8: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
7: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9855-55-250।
9: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
10: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।
9: घर मात्रै सफा राखेर रा हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
10: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौं।
9: बाहिर जथाभावी दिसा पिसाब नगरौं, दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौं।
10: दिसा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौं। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौं।
9: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
11: सरा, किन बोलाएको मलाई?
12: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कति छैन अलि विश्वासिलो ज्योति,
11: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु तनि हि
12: हाम्रा विशेषताहरू
13: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
12: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नाश हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
13: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
12: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
13: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
12: रक्षादी जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
13: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ फार्म मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9847654123 र 9806611052
14: ए अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
15: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिले सन्चो नहुने भयो मलाई त
14: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
16: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
14: दाँत सफा गर्ने टल्काउने
16: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
14: दाँतको जरासम्म सफा गरी भर्ने
16: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
14: दाँतमा खोल राख्ने
16: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
14: बाङ्गो टिङ्गो दाँत मिलाउने
16: बच्चाहरूको दाँतको विशेष उपचार
14: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
16: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
14: मोबाइल 9860216629 र 9861868251
17: कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना गणतन्त्र दिवस 2083 को अवसरमा वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 सम्म कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 औं श्रृंखला कार्यक्रम वालिङ नगरपालिकाको आयोजना तथा भेषजरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही जेठ 15 गते शुक्रबार स्थान वालिङ नगरपालिकाको सभाहल बिहान 11 बजे आयोजक वालिङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय वालिङ स्याङ्जा संयोजन भेषजरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जा
18: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
19: होइन ए दाई बिमारले फेरि च्यापिबी क्या हो गुनगुनाइरहनु भएको छ त
18: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
19: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
18: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
19: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
18: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 9560585667

0: www.freenepalisong.com.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
3: आमाले जति बेला नि सन्च भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच ईसीजी सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 63-4-41-087, मोबाइल 98-4-69-71-47।
5: चिया कस्तो सास गनाएको तिम्रो त,
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
5: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
5: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
4: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98-4-65-48-622 र 98-2-41-47-029।
5: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
7: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
5: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
7: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
5: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
7: पाण्डे सु सेन्टर, वालिङ बजार,
5: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
7: मोबाइल नम्बर 98-4-60-86-00-5।
8: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा इपिएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 98-4-61-24-288 र 98-4-63-86-647।
3: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
0: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
3: हो र दिदी अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त
0: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
3: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
3: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
0: टेलिफोन खाने पानी विद्युत देश होम लगायतको बिल भुक्तानी गर्न सकिने
3: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
0: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
3: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
0: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
3: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
0: फोन 0 3 6 4 40 6 5

0: दिदी पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
1: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
0: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाससम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा।
0: मोबाइल 9856309888 र 9856555988।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एनी वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815356496।
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लागे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 0063404594।
7: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
0: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
7: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
8: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0063412133।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
10: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
10: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
10: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
6: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
11: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
6: पानीको सही उपयोग गरौं, धाराको चुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
11: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
6: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
11: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं,
6: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइपलाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
11: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
6: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
11: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
6: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
11: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
11: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
11: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
6: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिए सुना
1: अले हाम्रो गर्नेमा 3 बजेको छ
2: यस समयको साथमा जितु सुनचादी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
4: रेडियो आदिखोला 105.4
5: सिम तराईमा आज पनि प्रचण्ड गर्मी भएको छ। केही दिनदेखि लगातार भइरहेको गर्मीले आज पनि जनजीवन प्रभावित बनाएको हो। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, दिपाल लगायतका क्षेत्रमा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक छ। तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको संख्या पनि बढ़िरहेको छ। नेपालगंजमा रहेको भेरी अस्पतालका अनुसार केही दिनदेखि दैनिक झण्डै 100 जना गर्मी पीड़ित बिरामीहरू आउने गरेका छन्। उनीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वास प्रश्वास सम्बन्धी लगायतका समस्या देखिएको छ। बिरामी हुनेमा धेरैजसो दिउँसो काम गर्ने किसान तथा दैनिक जलाधारी

0: हजुरहरू रहेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि बेलुकासम्मका लागि तराई जिल्लाहरूमा लूको चेतावनी र पहाड़ी क्षेत्रमा तातो दिनको चेतावनी जारी गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्याप्त पानी पिउन र दिउँसोको समयमा बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा श्वास प्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउनु, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह समेत गरेको छ। गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3334 गाड़ी दुर्घटना हुँदा 239 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा 158 पुरूष र 54 महिला 17 बालबालिका रहेका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3220 जना घाइते भएका प्रहरीको तथ्याङ्क छ। फागुन महिनामा सबैभन्दा धेरै 2036 मोटरसाइकल दुर्घटना परेका छन्। एक महिनामा देशभर भएका गाड़ी दुर्घटना मध्ये आधा भन्दा धेरै तीव्र गतिका कारण पाइएको छ। प्रहरीको तथ्याङ्क अनुसार 1253 दुर्घटना तीव्र गतिका कारण भएको थियो। ट्राफिक प्रहरीले वैशाख महिनामा 1,37,094 जना चालकलाई कार्यवाही गरेर 11,82,00,000 रूपियाँ भन्दा धेरै राजस्व संकलन गरेको छ। बाजुराको हिमाली युवा क्लबले कर्णाली करिडोर पुनः बन्द गरेको छ। गएको शुक्रबार प्रहरी प्रशासन र राजनीतिक दलहरूसँग सहमति भएपछि करिडोर खुलाएको क्लबले आज अर्को सूचना निकालेर आजदेखि अनिश्चितकालका लागि कर्णाली करिडोर बन्द गरेको जानकारी गराएको हो। गाउँपालिकामा भएको लुटपाट कुटपिटका घटनामा प्रशासनले चासो नदेखाएको क्लबको आरोप छ। शुक्रबार भएको 24 घण्टे सम्झौता कार्यान्वयन नभएको र उल्टो स्थानीयवासीका घरहरूमा लुटपाट र तोडफोडका घटना थपिएकाले बाध्य भएर बन्दको आह्वान गरिएको क्लबले जनाएको छ। क्लबका अनुसार हुम्लाको खारपुनाथ गाउँपालिका र सर्केघाट गाउँपालिकाका केही व्यक्तिहरूले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 को लामपाटाका व्यक्तिका घरमा लुटपाट, तोडफोड तथा कुटपिट गरेका छन्। सीमा क्षेत्रमा बाजुरातर्फ प्रहरी चौकी स्थापना गर्ने तयारी पछि दुई जिल्लाका बासिन्दा बीच विवाद बढ़ेको हो। यसैबीच गएको हप्तादेखि तनावग्रस्त बनेको रानी सैन लामपाटा क्षेत्रमा बाजुराबाट संयुक्त सुरक्षा फौज पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। हिजो बाजुराबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 25 सुरक्षाकर्मीको टोली त्यसतर्फ परिचालन भएको हो। सदरमुकाम मार्तडीबाट लामपाटा पुग्न एक दिनको सड़क यातायात र कम्तीमा दुई दिनको पैदल यात्रा गर्नुपर्छ। दैलेखको दुल्लुमा रहेको नेपाल टेलिकमको टावरमा विद्युतीय पावरको समस्या देखिएपछि कालीकोट क्षेत्रको संचार सेवा प्रभावित भएको छ। टावरमा पावर आपूर्तिमा समस्या आएसँगै आज बिहान 10 बजेदेखि टेलिकमका मोबाइल फोन र एन्टी फाइबर लगायतका सेवाहरू पूर्ण रूपमा बन्द भएका छन्। सेवा बन्द भएपछि कालीकोटवासी र त्यहाँका विभिन्न कार्यालयहरूमा संचार सम्पर्क विच्छेद भएको छ। संचार सेवा अवरूद्ध हुँदा दैनिक कार्य सम्पादन र अत्यावश्यक सेवा प्रवाहमा समस्या देखिएको छ। नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेत अनुसार टावरमा देखिएको पावर सम्बन्धी समस्या समाधानका लागि टोलीले काम गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्साङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-33-493-555।
0: सीधा कुरा, प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी उत्तम भुलुन लामाले नेपालको जलविद्युत क्षेत्रको वर्तमान अवस्था अत्यन्त संवेदनशील भएको बताउनु भएको छ। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले अहिलेकै नीतिगत संरचनामा अघि बढ़दा सरकारले लक्ष्य राखेको 30,000 MW उत्पादन सम्भव नभएको बताउनुभयो। स्थानीय विवाद, निर्माण लागतमा वृद्धि र पेट्रोलियम पदार्थ को मूल्य बढ़ेसँगै क्षेत्र थप चुनौतीमा परेको उहाँको भनाई छ। तर सरकारले न्यूनतम नीतिगत सुधार गरी निजी क्षेत्रलाई विश्वास गरेमा 30,000 MW सहजै हासिल गर्न सकिने र दीर्घकालमा 1.5-2,00,000 MW सम्मको सम्भावना उपयोग गर्न सकिने उहाँको दावी छ। अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानको क्वेटामा रेलवे ट्र्याकमा भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा 50 जना भन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धारकर्मी र स्थानीयवासीहरूले भग्नावशेषका मा फसेका मानिसहरूको खोजी गरिरहेका खबरमा उल्लेख छ। रेलमा सवार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए। बलुचिस्तानमा बलुच पृथकवादी समूहहरूले केन्द्र सरकारले स्थानीयवासीहरूलाई लाभ नदी प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ। अब खेल खबर। एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको हो। 13 देश सहभागी छनौट आउँदो आइतबार जेठ 17 गतेदेखि 26 गतेसम्म सिंगापुरमा आयोजना हुँदैछ। छनौटमा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै थाइल्याण्ड र इण्डोनेसिया छ। समूह बीमा आयोजक सिंगापुर, ओमान र मालदिव्स छन्। समूह सीमा हङकङ, बहराइन र दक्षिण कोरिया छन्। समूह डीमा मलेसिया, कतार, चीन र उज्बेकिस्तान छन्। छनौटमा हरेक समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। सेमी फाइनलमा पुग्ने टोली एसियन गेम्समा छनौट हुनेछन्। T20 फर्मेटमा हुने एसियन गेम्स क्रिकेट आउँदो सेप्टेम्बर 17 अक्टोबर 3 जापानमा आयोजना हुनेछ। यस्तै खेल खबरमै इरानले फिफा विश्वकप 2026 प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सारेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एरिजोनाबाट प्रशिक्षण शिविर सार्न गरेको अनुरोधलाई अनुमोदन गरेको हो। अब इरानले विश्वकप प्रशिक्षण शिविर मेक्सिको सीमावर्ती शहर तेजु आनामा राख्ने इरानको फुटबल महासंघका प्रमुख मेहदी ताजले बताउनु भएको छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जून 11 शुरू हुँदैछ। चार भन्साङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढ़े, सावधानी अपनाउन प्राधिकरणको आग्रह। वैशाख महिनामा देशभर भएका गाड़ी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। बाजुरा हुम्ला विवाद सीमा विवादका कारण कर्णाली करिडोर पुनः बन्द, सहमति कार्यान्वयन नहुँदा थप असुरक्षित भएको भनाई। पाकिस्तानको बलुचिस्तानमा रेलवे ट्र्याकमा शक्तिशाली विस्फोट, कम्तीमा 24 जनाको ज्यान गयो, 50 जना भन्दा धेरै घाइते। र एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा, इरानले विश्वकप प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सार्यो।

0: रेडियो आधी खुला 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9842349।

0: न्यू ग्यालेक्सी टाइम नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू स्थान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता स्पेन बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट वर्क फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ पढाइ तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210-550-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टू एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
1: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन बिग्रीका बनाएर कुनै भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सीसीटीभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 98565-55271 98468-32809 र 98565-25271
3: नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो
4: शैक्षिक वर्ष 2082 को माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 जीपीएस सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुच्चल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो
3: नेपाल आदर्श नै किन रोज्ने त
4: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द
3: आधुनिक प्रविधि युक्त कक्षा कोठा
4: व्यवहारिक प्रयोगशाला पुस्तकालय र कम्प्युटर ल्याब
3: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श
4: अनुशासन नैतिक शिक्षा र चरित्र निर्माणमा जोड
3: खेलकुद सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता
4: सुरक्षित स्वच्छ र शैक्षिक वातावरण
3: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला प्रवेश परीक्षा 2083 जेठ 15 गते फारम वितरण धमाधम भइरहेको छ
4: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 98565-50143
3: 98565-42
4: र 98565-50133
3: नेपाल आदर्श क्याम्पस नेपाल आदर्श मावि वालिङ 8 भीमटारी स्याङ्जा
5: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पयौ गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
5: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
5: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली वालिङ 8 मोड
6: फोन 063-441-258
7: रेडियो आदिखोला 105.4

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841348 32।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुरसँगै जान्छु है।
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
0: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने। मोबाइल 9856051068 र 9836707071।
0: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
1: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा, नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9846124288 र 9846686647। ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउमा पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर HA अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ MD कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ECG पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरुबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड। फोन नम्बर 9864584411।

0: छोरी योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पँधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364416696।
5: किन बोलाएको मलाई?
6: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
5: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
8: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
9: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
8: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
9: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
8: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
9: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
8: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
9: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोपराइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
9: सम्पर्क मोबाइल 9842698145।
2: एसई पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
10: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राथमिक धारतर्फ भर्ना खुल्यो।
2: साधारण विषय तर्फ म्यानेजमेन्ट र एजुकेसन,
10: प्राथमिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
2: हाम्रा विशेषताहरू:
10: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
2: पुस्तकालयको समुचित व्यवस्था,
10: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
2: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
10: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
2: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
10: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
2: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
10: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
2: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
10: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि।
2: हामी बनाउँछौ हाम्रो रणवीर।
10: सम्पर्क मोबाइल नम्बर 9556 29 222 र 9459727847।
2: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।
11: रेडियो आदिखोला 105.4

0: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308329। खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
0: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
0: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
1: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 9856031730, 9856555536 र 9843-41-010।
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी, वालिङ 10 भकुण्डे स्याङ्जा।
0: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: एसईई परीक्षा 2082 यसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: पुनामृत नै किन,
1: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन।
0: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन।
1: गुणस्तरीय सिकाई वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन।
0: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन।
1: आफ्नै समीपमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, ब्याङ्किङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन।
0: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन।
1: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन।
0: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम को शिक्षा लिन।
1: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन।
0: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन।
1: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन।
0: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन।
1: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय, बसाई व्यवस्थापन, सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन।
0: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस।
1: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय, वालिङ 10 फुलबारी स्याङ्जा।
0: सम्पर्क नम्बर 063-412-021, मोबाइल नम्बर 9856028432।
1: समयमै पूर्णामित जाऊ, आफ्नो भविष्य बनाऊ।
0: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि।
1: उपलब्धि मापन परीक्षा जेठ 16 गते।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
0: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
0: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
3: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
3: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट, वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
1: के मिटर तथा गेटवाल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
0: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक, वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था, वालिङ स्याङ्जा।

0: सुनिए सुनिए हम लोग चार बजे का छात्र
1: इस समय को साथ में जितू सुनचादी पसल
2: भूसाल पेट्रोल पंप संगे चोड़ी को डिपार्टमेंट स्टोर्स को पांच घर अगाड़ी जैसी पंद्रह तर्फ जाने बाटो में कुना को साइड में
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
3: नमस्कार म कलाकार दिलीप रायमाझी तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो आधी खोला।
4: फ्रिज बिग्रिएर सब्जीहरु सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
5: होइन के भयो र किन हल्लाखोर गरेको हो।
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन। राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो भयो पीर नगर न। विगत नौ वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट तीन घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963 9856055104 र 9808447723।
0: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ।

0: होइन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चौरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अङ्कल, अनि यो चौरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चौरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चौरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364433, मोबाइल 98565533। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
2: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
1: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
2: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
1: हाम्रा सेवा तथा सुविधाहरू,
2: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
1: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
2: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
1: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
2: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
0: सम्पर्क फोन नम्बर 7364146624।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682223।
3: रेडियो आदिखोला 105.4।

0: अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क: कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9864168251।
3: पलङ, लोबे, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
4: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
3: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
4: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9856031966।
5: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
5: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन, फिजिसियन, मुठु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
5: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9556085667।
7: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
8: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
7: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
8: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
7: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
8: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
7: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
8: मुटुको जाँच, ईसीजी सेवा,
7: भाँचिएको हड्डी प्लास्टर सेवा,
8: डिजिटल एक्सरे सेवा,
7: चिरफार गर्ने,
8: थाइरोइड जाँच,
7: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
8: सर्वसुलभ फार्मेसी सेवा।
7: सम्पर्क स्थान: मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक, पुलको नजिकै।
8: फोन नम्बर 0364140087, मोबाइल 9849701747।
9: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
10: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
9: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
11: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
10: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
11: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ्गाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364141246, मोबाइल 9556501119 र 9556332646।
12: रेडियो आदिखोला 105.4

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241440029
3: फेरि कहाँ के भयो गाडीको छतबाट यात्रु खसेरे
4: सावधान तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला
5: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज
6: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
7: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
6: हो र दिदी अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त
7: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
6: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
7: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
6: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
7: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
6: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
7: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
6: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
7: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
6: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मिर्दी स्याङ्चा
7: फोन 0364460
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
8: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
8: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
3: मोबाइल 9815546496
9: रेडियो आदि खोला 105.4

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुर लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
5: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
6: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
7: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
6: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
0: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
7: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
0: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: बस ना अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो
4: रेडियो आदिखोला 105.4।

0: वालिङ नगरपालिका वडा नम्बर 10 का जोन नम्बर 21 फुलबारी, जोन नम्बर 22 बिहार थोक, जोन नम्बर 23 पाइनियर्स टोल, जोन नम्बर 24 हुलाक मार्ग, जोन नम्बर 25 घुम्ती, जोन नम्बर 26 भकुण्डे बजार, जोन नम्बर 36 37 38 र 39 क्याम्पस रोडका सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
1: अनुरोध हक वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 98 0 66 41 870 र 98 65 94 497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98 4 61 24 288 र 98 4 63 86 646।
4: रेडियो आदिखोला 105.4

0: प्रतिनिधि छनौट को लागि उपस्थित हुने बारे सूचना।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकाले यही जेठ 11 गते सोमबारका दिनको ठिक 2 बजे वालिङ बहुमुखी क्याम्पस

0: पूर्णामृत भवानी माविमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
1: एसईई परीक्षा 2082 यसरी पूर्णामृत भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा एघारमा विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: पुनामृत नै किन
1: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
0: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
1: गुणस्तरीय सिकाई वातावरण पुस्तकालय विज्ञान प्रयोगशाला आईसीटी ल्याब म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
0: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
1: आफ्नै समीपमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोक सेवा शिक्षक सेवा बैंकिङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
0: मनकारी अक्षय कोष दाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
1: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
0: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
1: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
0: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाई सहित यातायातको सुविधा लिन
1: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
0: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
1: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
0: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
1: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
0: सम्पर्क नम्बर 063-412-021 मोबाइल नम्बर 9856-28432
1: समयमै पूर्णामृत जाऊ आफ्नो भविष्य बनाऊ
0: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
1: उपलब्धि मापन परीक्षा जेठ 16 गते
2: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
3: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
2: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
2: मोबाइल 9849-18921 र 9862-39-399
4: लौ हेर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
4: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
5: ए हो र ल ल के छुट्टे छ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
4: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
5: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
4: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
5: मोबाइल नम्बर 9847-21380
0: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
4: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
0: भनेको त हो नि वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
4: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डे एन वाई जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855543313 र 9841443842।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
6: त्यो रलीमा बता चलु।
7: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
8: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
7: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
8: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 34 64 44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
0: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9855051068 र 9836707071।
0: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
1: SEE पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
0: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राथमिक धारतर्फ भर्ना खुल्यो।
1: साधारण विषय तर्फ म्यानेजमेन्ट र एजुकेसन,
0: प्राथमिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
1: हाम्रा विशेषताहरू,
0: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
1: पुस्तकालयको समुचित व्यवस्था,
0: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
1: ICT स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
0: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
1: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
0: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
1: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
0: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
1: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
0: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि।
1: हामी बनाउँछौ हाम्रो रणवीर।
0: सम्पर्क मोबाइल नम्बर 9855029222 र 9849707847।
1: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।

0: नेपाल आदर्श माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
1: शैक्षिक वर्ष 2082 को माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 GPA सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
0: नेपाल आदर्श नै किन रोज्ने त?
1: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द,
0: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
1: व्यावहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
0: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
1: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड़,
0: खेलकुद, सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
1: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
0: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते, फारम वितरण धमाधम भइरहेको छ।
1: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043,
0: 9556501042
1: र 9556501133।
0: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8 भीमटारी स्याङ्जा।
2: रेडियो आदिखोला 105.4।
3: के तपाईलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
4: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9556005756 र 9546005756।
0: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
1: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 का लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
0: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
1: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
0: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क नम्बर 0364142120, मोबाइल नम्बर 9556031730, 9556555536 र 9473741010।
0: पायोनियर्स हायर एजुकेशन एकेडेमी, वालिङ 10 भकुण्डे, स्याङ्जा।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओ माइलाबा, बिरामी हुनुभयो कि कस्तो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहिबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ। हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ। हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ। सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ। सुखको गहना दुःखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल,
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
6: चरा किन बोलाएको मलाई?
7: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
6: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु त नि।
8: हाम्रा विशेषताहरू,
9: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
9: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर जाने हुने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमि दोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
9: र नयाँ चिना बनाउनका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिले सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9864168251।
3: रेडियो आदिखोला 105.4
4: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
4: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
4: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9855-50-119 र 9855-33-246।
6: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
7: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
6: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
7: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
8: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
7: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
8: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9570-62-866 र 9870-29-866।
4: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: सुनिस न, अहिले हाम्रो गर्नेमा
1: समय को साथ में जितू सुनचादी पसल
2: भूसाल पेट्रोल पंप संगे जोड़ी को डिपार्टमेंट स्टोर्स को पांच घर अगाड़ी जैसी पंद्रह तर्फ जाने बाटो में कुना को साइड में
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
3: रेडियो आदि खोला 105.4
4: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढे, सावधानी अपनाउन प्राधिकरणको आग्रह।
4: प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म संसदमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक।
5: वैशाख महिनामा गाड़ी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। काठमाडौँ उपत्यकामा गरेको जाँच कडाईले दुर्घटना कम भएको दावी।
6: कहिलेकाहीँ त 10 वटासम्म हुने दुर्घटना चाहिँ निसन्देह रूपमा कम भएको छ।
4: इरान र अमेरिका बीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पको दावी। हर्मुज जलमार्ग पहिलेकै अवस्थामा तत्काल नफर्कने इरानको भनाई।
5: र काभा महिला भलिबलमा नेपाल र मालदिव्सको खेल चल्दै, एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा। आईपीएलमा मुम्बई राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याउँदै।
7: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
7: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
8: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
7: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: रमादेवी कलेज बुटवल तामनगर।

0: को नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
0: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
1: सम्पर्क फोन नम्बर 9857035578, 9857075540, 9865366788।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। पश्चिम तराईमा आज पनि प्रचण्ड गर्मी भएको छ। केही दिनदेखि लगातार भइरहेको गर्मीले आज पनि जनजीवन प्रभावित बनेको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, दिपाइल लगायत क्षेत्रमा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबै जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक पुगेको छ। तापक्रम बढ़ेसँगै तातो हावाको लहर चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालमा बिरामीको संख्या पनि बढ़िरहेको छ। नेपालगंजमा रहेको भेरी अस्पतालका अनुसार केही दिनदेखि दैनिक झण्डै 100 गर्मी पीड़ित बिरामीहरू आउने गरेका छन्। उनीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वास प्रश्वास सम्बन्धी लगायतका समस्या देखिएको छ। बिरामी हुनेमा धेरैसो दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी गर्ने मजदूरहरू रहेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि बेलुकासम्मका लागि तराईका जिल्लाहरूमा लू चल्ने चेतावनी र पहाड़ी क्षेत्रमा तातो दिनको चेतावनी जारी गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म नगर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा, श्वास प्रश्वास समस्या आएमा, कम रक्तचाप, पसिना नआउनु, गम्भीर टाउको दुख्ने, वाकवाकी तथा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ। यसैबीच अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। भोलि पनि काठमाडौँ र पूर्वी क्षेत्रमा दिउँसो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। पूर्वी तराईका केही ठाउँमा पनि सामान्य पानी परे पनि कञ्चनपुरदेखि नवलपरा सम्मको पश्चिम तराईमा भने अझै केही दिन तातो लहर नै चल्ने सम्भावना रहेको मौसमविदको अनुमान छ।
3: विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित विपक्षी दलहरू नेकपा, एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकको आज बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपाका एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभयो। संसदमा प्रधानमन्त्रीले आएर संसदका प्रश्नको जवाब दिनुपर्ने उहाँले बताउनुभयो। कार्यपालिकालाई संसदप्रति जवाबदेही बनाउनका लागि विपक्षीहरू एकजुट भएर अघि बढ़ने समझदारी भएको उहाँले बताउनुभयो। सिंहदरबारमा रहेको एमाले संसदीय दल कार्यालयमा बसेको बैठकमा विपक्षमा रहेका चारवटा दलका प्रमुख सचेतक र सचेतकहरू सहभागी थिए। प्रतिनिधि सभा नियमावलीमा हप्ताको पहिलो हप्ता कुनै पनि दिन प्रधानमन्त्रीसँग एक घण्टा प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ। नियमावली अनुसार जेठको पहिलो हप्ता यस्तो प्रश्नोत्तरको कार्यक्रम सञ्चालन हुनुपर्नेमा सभामुखले मिति नतोकेपछि विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन्। विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री कार्यालय पुगेर आग्रह गर्दा समेत प्रधानमन्त्री बालेन्द्र शाह प्रश्नोत्तरका लागि आउन मान्नु भएको छैन। प्रतिनिधि सभाको अर्को बैठक पर्सि मंगलबार बस्दैछ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार जेठ 15 गतेसम्म 70 जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गरिनेछ। यस्तै जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने कार्यसूची छ। यस्तै जेठ 30 गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने कार्यतालिका छ। जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली पेश गर्ने, असार 5 गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेश गर्ने कार्यतालिका छ। असार 5 गतिभित्र नै इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्नेबारे छलफल गर्ने कार्यतालिकामा उल्लेख छ। राष्ट्रपतिको पहिलो महाधिवेशन आउँदो असार 7, 8 र 9 गते चितवनमा हुँदैछ।
3: सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा 2083 जेठ 10 गते सिंहदरबारमा बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्। त्यस्तै नापी विभागका निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। बाजुरा र हुम्ला बीच अघिल्लो हप्तादेखि उत्पन्न तनाव कायमै छ। घटनामा संलग्नहरूमाथि कार्यवाही नगरिएको भन्दै बाजुरामा रहेको हिमाली गाउँपालिकाका युवाहरूले आजदेखि पुनः कर्णाली करिडोर अवरूद्ध गरेका छन्। कर्णाली करिडोर अवरूद्ध हुँदा हुम्ला जाने यातायात तथा ढुवानीका साधनहरू धुलाचौरमै रोकिएका छन्। सड़क तेस्रो दिन पुनः अवरूद्ध गरिएको हो। गएको हप्तादेखि तनावग्रस्त बनेको रानी साइन लामपाटा क्षेत्रमा बाजुराबाट संयुक्त सुरक्षा फौज पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
2: सरकारी निकायबीच एक आपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछाइएका खानेपानीको पाइपलाइनमा एक वर्षमै झण्डै 6.5 करोड़ रूपियाँ भन्दा धेरै क्षति भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 औं वार्षिक प्रतिवेदन अनुसार अन्तर निकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा 6.5968 लाख रूपियाँ बराबरको क्षति भएको पाइएको हो। महालेखाको विवरण अनुसार नेपाल विद्युत प्राधिकरणले काम गर्दा 1.67 लाख रूपियाँ बराबरको क्षति पुगेको छ। यस्तै सड़क विभागले आवश्यक काम गर्दा 2.80 करोड़, ललितपुर महानगरपालिकाले काम गर्दा 1.12 लाख र अन्य निकायबाट 1.71 लाख रूपियाँ बराबरको क्षति भएको हो।
3: महालेखा परीक्षकको कार्यालयले खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने 23.77 लाख बराबर रोयल्टी तत्काल असुल गर्न निर्देशन दिएको छ। कार्यालयको 63 औं वार्षिक प्रतिवेदन अनुसार एक वर्षभन्दा बढ़ी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमतिभन्दा बढ़ी परिमाण उत्खनन गरेको पाइएको छ। साधारण ढुङ्गाको रोयल्टी दर प्रति घनमिटर 25 रूपियाँ तथा नियम बमोजिम 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेत असुल गर्न भनिएको छ। खानी तथा खनिज पदार्थ नियमावली अनुसार उत्खनन गरिएको खनिज पदार्थको परिणामका आधारमा रोयल्टी रकम हरेक महिना सकिएको 7 दिनभित्र राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ। तोकिएको समयमा रोयल्टी नबुझाएमा 30% जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको छ। तीनवटा कम्पनीले 10% स्थानीय शुल्क समेत गरी 4.59 करोड़ दाखिला गर्नुपर्ने देखिएको छ। उत्खनन अनुमति र माइकिनिङ स्किम भन्दा बढ़ी उत्खनन गर्ने कार्य नियन्त्रण गर्न पनि निर्देशन दिइएको छ। गएको आर्थिक वर्ष खानी तथा भूगर्भ विभागबाट अनुमति पाएका खानीहरूबाट 1.59 करोड़ 45 लाख रोयल्टी संकलन भएको छ।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। ट्राफिक प्रहरीले जाँचमा गरेको कडाईले दुर्घटना घटाउन बारेको प्रभावको बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576713 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख
8: गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333 493-555।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढ़े, सावधानी अप्नाउन प्राधिकरणको आग्रह, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म संसदमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय, राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक, बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी अध्ययन गर्न समिति गठन, सरकारी कार्यालय बीच समन्वय नहुँदा 6.5 करोड़ बढ़ीको पाइपलाइनमा क्षति लगायतका खबर प्रस्तुत गरे।
3: नेपाल दर्पणमा अब बाँकी खबर। सर्लाहीमा बागमती नदीमा डुबेर 2 जनाको ज्यान गएको छ। लालबन्दी नगरपालिका वडा नम्बर 9 बस्तीपुरका 18 वर्षीय रोहित महतो र लालबन्दी 6का 20 वर्षीय गणेश महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी न्याय परीक्षक सरोज राईका अनुसार हिजो बेपत्ता भएका 2 जनाको खोजी गर्ने क्रममा आज शव फेला परेको हो। 5 जना घुम्न गएको बेला नदी तर्ने क्रममा 2 जना नदीमा बगेका प्रहरीले जनाएको छ। उनीहरू सैतेत रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपसी झलुङ्गे पुल मुनि बागमती नदीमा गएका थिए।
2: गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3,334 गाड़ी दुर्घटना हुँदा 239 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा 158 जना पुरूष, 54 जना महिला र 17 जना बालबालिका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3,220 जना घाइते भएका छन्। वैशाख महिनामा सबैभन्दा धेरै 2,036 मोटरसाइकल दुर्घटना परेका छन्। एक महिनामा देशभर भएका गाड़ी दुर्घटना मध्ये आधाभन्दा धेरै तीव्र गतिका कारण भएको पाइएको छ। प्रहरीको तथ्याङ्क अनुसार 1,253 दुर्घटना तीव्र गतिका कारण भएका थिए। ट्राफिक प्रहरीले वैशाख महिनामा 1,37,094 चालकलाई कार्यवाही गरेर 11,82,00,000 रूपियाँभन्दा धेरै राशि संकलन गरेको छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका सहित देशभर गाड़ी जाँचलाई तीव्रता दिएको छ। जाँचका क्रममा जाँड रक्सी खाने, रातो बत्तीमा नरोकिने, तीव्र गतिमा चलाउने, लेनको पालना नगर्ने लगायतमा कार्यवाही बढ़ाएको ट्राफिक प्रहरीले जनाएको छ। यसबाट दुर्घटनाको दरमा के प्रभाव देखियो भनेर हामीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई सोधेका छौं।
11: पहिला 27 देखि 28 सम्म दिनका दुर्घटना हुन्थ्यो नि, कहिलेकाहीँ त 10 वटासम्म हुने दुर्घटना चाहिँ निसन्देह रूपमा कम भएको छ। मुख्य उद्देश्य भनेको ट्राफिक चेक जाँचलाई तीव्रता दिनु भनेको मापसे गरेर सवारी साधन नचलाउने, फोत्रा सवारी साधनहरू नचलाउने, लापसे गरेर नचलाउने र यसले चलाउँदाखेरि आम जति पनि प्यासेन्जर हुन्छ, यात्रीहरू हुन्छ, उहाँहरूको जीवनमा डाइरेक्ट असर गर्ने ठूलो धनधनको क्षति हुन सक्ने कुरालाई मध्यनजर गरेर हामीले यो चेक जाँचलाई बढाएका हौँ। एउटा चेक जाँचका 2 एस्पेक्टहरू हुन्छन्। एउटा एस्पेक्ट भनेको ट्राफिक जाम न्यूनीकरण गर्ने, सड़क चाहिँ व्यतिथि जस्तो नदेखिनेलाई, सड़कमा हुने अनुशासनहीनतालाई न्यूनीकरण गर्न पनि हामीले ट्राफिक कार्यवाहीलाई अगाडि बढाएका हुन्छौँ भने अर्को चाहिँ दुर्घटना न्यूनीकरणका लागि ओभर स्पिडमा नचलाउने, ड्रिङ्क एन्ड ड्राइभ नगर्ने, ड्रग्स एन्ड ड्राइभ नगर्ने अनि लेन डिसिप्लिनमा चलाउने, ट्राफिक लाइटको पालना गर्ने, यी कुराहरूलाई पनि हामीले चाहिँ चेक जाँचमा तीव्रता बढाएका हुन्छौँ।
3: जाँचका क्रममा कारवाहीमा परेका गाडीहरूबाट जुन राजस्व संकलन हुन्छ, यो राजस्व संकलन चाहिँ कस्तो भइरहेको छ?
11: ट्राफिक नियम भायोलेसन गरे बापतको सचेतना रकम हो यो चाहिँ हामीले चिट काट्यौँ, त्यो राजस्व अर्थ मन्त्रालयको राजस्व खातामा जान्छ, हामीसँग सरोकार हुँदैन।
3: ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरण भन्दा पनि कारवाहीमा बढी उन्मुख भयो भन्ने एउटा गुनासो पनि छ नि।
11: ट्राफिक नियमको पालना गर्ने मान्छेलाई गुनासै आउँदैन, ट्राफिक नियमको पालना गर्नु पर्यो। जो जति बेला निस्किनुहुन्छ उहाँले ट्राफिक नियमको पालना उहाँकै सुरक्षाको लागि हो। मेरो सानो मिस्टेकलाई पनि कारवाही गर्यो भने, सानो मिस्टेक भनेको चाहिँ अलिकति लेन क्रस गरेका थिएँ त्यतिमा कारवाही गर्यो, अलिकति लेन क्रस गर्न पनि गर्न पाइएन नि त, अलिकति ओभर स्पिड गएको थिएँ, अलिकति एक गिलास मात्रै खाएर आएको थिएँ, एउटा ट्याब्लेट मात्रै खाएको थिएँ भनेर पाइएन नि त, कागजात केही पनि बोकेका थिइनँ, एकैछिन त्यहाँबाट आएको हेलमेट लगाएको थिइनँ, त्यसले के फरक पर्छ र भन्ने कुरामा त्यो भएन। ट्राफिक नियमको पालना आफ्नो सुरक्षाको लागि हो, यसलाई आम नागरिकले गुनासोको रूपमा भन्दा पनि सचेतनाको रूपमा लिनु पर्यो। ट्राफिक नियमको पालना हजुर हाम्रै घरको लागि, आम नागरिक भनेको हाम्रै आमा बुवा दाजुभाइ दिदीबहिनी त हो नि, बाहिरको त होइन, हामी त्यही समाजको त्यही समाजमा देखिएका व्यक्तिहरूको लागि त हो यो।
10: गाडी चालकहरूलाई चाहिँ के आह्वान गर्न चाहनुहुन्छ तपाईँ?
11: सभ्य शिष्ट चालकको व्यवहार नै नागरिक मैत्री हुनु पर्यो, यात्रु मैत्री हुनु पर्यो, अपाङ्ग मैत्री हुनु पर्यो, दृष्टिबहीन मैत्री हुनु पर्यो, महिला मैत्री हुनु पर्यो, ज्येष्ठ नागरिक मैत्री हुनु पर्यो। सम्पूर्ण यात्रीहरूलाई क्यारी गर्दाखेरि आफ्नो व्यवहार कस्तो छ, आफ्नो गेटअप कस्तो छ, लवाई खवाई कस्तो छ र गाडीको कन्डिसन कस्तो छ, ती कुराहरूलाई विचार पुर्याएर पिक एन्ड ड्रप जहाँ जहाँ रोक्ने हो त्यहाँ जहाँ झार्ने हो त्यहाँ मात्र रोक्ने र झार्ने कुराहरूलाई मैले कहाँ झार्ने हो कहाँ रोक्ने कुराहरूदेखि लिएर लापरवाहीपूर्ण नचलाउने, ओभरट्याक नचलाउने, लेन क्रस गरेर नचलाउने र लामो दूरीका चलाउनेहरूले पनि दुईजना चालक अनिवार्य हुनुपर्ने, गाडीको अवस्था दुरुस्त छ छैन, यान्त्रिक चेक जाँच, चक्काका चेक जाँच, लाइटको चेक जाँच, वाइफरका चेक जाँच, बर्सातको मौसममा म गुडी जाने बाटो, म जाने गन्तव्यसम्मको बाटो कस्तो छ, बाटोको अवस्था, म गुडी जाने अवस्थामा रातिमा मौसमको अवस्था के छ, सबै लिएर चाहिँ सवारी साधन चलाउनु पर्यो, जसले गर्दाखेरि हामी गाडीमा चढिसके पछाडि सुरक्षित रूपमा घर पुग्न पाऊ, बरु ढिलो पुगौं तर सुरक्षित रूपमा पुगौं, त्यो तरिकाले सार्वजनिक सवारी साधनहरू सञ्चालन गर्न र दुर्घटनाको जोखिममा सबभन्दा बढी दुई पाङ्रे सवारी साधन मोटरसाइकल स्कुटर चालकहरू हुनुहुन्छ, उहाँहरूले पनि तीव्र गतिमा सवारी साधन चलाउनु भएन, ड्रिङ्क एन्ड ड्राइभ गर्नु भएन, लापरवाहीपूर्ण जिग ज्याग गरेर चलाउनु भएन, लेनको पालना गर्नु पर्यो, जसले गर्दाखेरि म घरबाट जसरी निस्किएको थिएँ त्यसरी घरमा सकुशल पुग्न पाऊ भन्ने तरिकाले सवारी साधन चलाउनु पर्यो। जसरी त्यही सवारी साधन मैले चलाइन्जेल राम्रोसँग चलायो भने त मेरो लागि सहज साधन हुन्छ भने कहिलेकाहीँ हतियारै बन्न सक्छ, अलिकति तीव्र स्पिडमा गयो दुर्घटना परेर मृत्युसम्म हुने अवस्थाहरू आउँछ।
2: हुनुहुन्थ्यो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी। नेपाल दर्पणमा खबरको सिलसिला। दैलेखको दुल्लुमा रहेको नेपाल टेलिकमको टावरमा विद्युतीय पावरको समस्या देखिएपछि कालीकोट क्षेत्रको संचार सेवा प्रभावित भएको छ। टावरमा पावर आपूर्तिमा समस्या आएसँगै आज बिहान 10 बजेदेखि टेलिकमका मोबाइल फोन र एन्टी फाइबर लगायतका सेवाहरू पूर्ण रूपमा बन्द भएका छन्। सेवा बन्द भएपछि कालीकोटवासी र त्यहाँका विभिन्न कार्यालयमा संचार सम्पर्क विच्छेद भएको छ। संचार सेवा अवरूद्ध हुँदा दैनिक कार्य सम्पादन र अत्यावश्यक सेवा प्रवाहमा समस्या देखिएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
12: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
14: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
12: हाम्रा सेवाहरू
14: ओपीडी सेवा,
12: विशेषज्ञ ओपीडी सेवा,
14: निशुल्क औषधि वितरण,
12: सशुल्क फार्मेसी सेवा,
14: फिजियोथेरापी सेवा,
12: अकुपंचर सेवा,
14: योग परामर्श सेवा,
12: क्रियाकल्प सेवा,
14: पूर्व कर्म पंचकर्म सेवा,
12: छार सूत्र सेवा,
14: जलौका सेवा,
12: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
14: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
12: विस्तृत जानकारीका लागि
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
10: अब बाँकी खबर। पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले चुरे क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। अभियानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी बजेटको माग गरेको हो। त्यसै गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गरेको अभियानका संयोजक नरेन खतिवड़ाले बताउनुभयो।
2: जात व्यवस्थाले निम्ताएको तहगत उत्पीड़न श्रृंखलाबद्ध हत्या र ऐतिहासिक थिचोमिचो विरूद्ध काठमाण्डौको माइती घर मण्डलामा प्रदर्शन भएको छ। जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको र्यालीमा देशैभरबाट उत्पीड़ित नागरिक बौद्धिक समुदाय र मानवाधिकार कर्मीहरू सहभागी थिए। यो विद्रोहको घोषणा छ वर्ष पहिले प्रेम विवाहकै कारण रूकुमको सोतीमा निर्मम रूपमा मारिएका नवराज विकल लगायत छजना युवाको सम्मान र न्यायको प्रतिरोध स्वरूप भएको हो।
3: काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटनामा कमी आउने जनाएको छ। वडा नम्बर 11, 14, 31 र 32 आसपासमा नदी किनारका सुकुम्बासी बस्ती हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने महानगरका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सामाखुसीदेखि खाडीपाखासम्मको ठाउँमा भने सावधानी अपनाउनुपर्नेछ। वर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि महानगरले ठाउँ पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिनुभयो। विपद व्यवस्थापनको सवालमा विभिन्न पूर्व तयारी संयन्त्र ती संयन्त्रसँग पालिका र वडा स्तरीय सम्बन्धबाट प्रभावकारी सेवा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भइसकेको जोशीको भनाइ छ।
2: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। ट्रम्पले दुई देशबीचको सम्झौताको खाका लगभग तय भइसकेको बताउनु भएको बीबीसीले जनाएको छ। इरानी संचार माध्यमहरूका अनुसार सम्झौतामा युद्ध अन्त्य गर्ने र इरानले परमाणु अस्त्र कार्यक्रम अघि बढ़ाउने प्रतिबद्धता समेटिएको छ। यस्तै सम्झौतामा स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा आउने भनिएको छ, तर इरानले हर्मुज जल मार्ग पहिलेकै अवस्थामा तत्काल नफर्कने बताएको खबरमा उल्लेख छ। इरानको अर्ध सरकारी संचार माध्यम तस्मिनका अनुसार हर्मुज जल मार्ग युद्ध एकै तहमा सञ्चालन हुन 30 दिन लाग्न सक्छ। यसैबीच भारतको भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज अबेरसम्ममा केही समाचार आउन सक्ने भन्दै त्यसबारे थप घोषणा राष्ट्रपतिले गर्ने संकेत गर्नुभएको छ।
3: पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानको क्वेटामा रेलवे ट्र्याकमा भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा 50 जना भन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीलाई उद्धार गर्दै समाचार संस्था एएफपीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धार कर्मी र स्थानीयवासीहरूले भग्नावशेषमा फँसेका मानिसहरूको खोजी गरिरहेका खबरमा उल्लेख छ। रेलमा सवार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए। विस्फोटका कारण क्वेटाबाट पेशावरतर्फ गुडिरहेको रेलका झ्यालहरू फुटेका थिए र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। बलुचिस्तान पाकिस्तानको क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो तर विकासका सूचाङ्कहरूमा देशकै सबैभन्दा पछाडि रहेको प्रान्त मानिन्छ। यहाँका बलुच पृथकतावादी समूहहरूले केन्द्र सरकारले स्थानीयवासीलाई लाभ नदिई प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। मालदिव्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह एको आफ्नो अन्तिम खेलमा आज नेपालले मालदिव्सलाई 3-0 सोलो सेटमा हरायो। त्रिपुरेश्वरको दशरथरंगशाला कवर हलमा भएको खेलमा नेपालले पहिलो सेट 25-12, दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जित्यो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो।
3: एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह अहिरीको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको हो। 8 देश सहभागी छनौट आउँदो आइतबार जेठ 17 गतेदेखि 26 गतेसम्म सिंगापुरमा आयोजना हुँदैछ। छनौटमा नेपाल समूह एमा छ। यो समूहमा नेपाल सँगै मलेसिया, कतार र चीन छन्। समूह बीमा आयोजक सिंगापुर, ओमान, हङकङ र बहराइन छन्। समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनौट हुनेछन्। टी20 फर्मेटमा हुने एसियन गेम्स क्रिकेट आउँदो सेप्टेम्बर 17 अक्टोबर 3 जापानमा आयोजना हुनेछ। 10 टोली सहभागी हुने प्रतियोगिताका लागि भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र आयोजक जापान स्वत छनौट भइसकेका छन्। नेपाली टोलीमा दिपेन्द्रसँगै रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सुम्पाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण किसी र साहब आलम रहेका छन्।
2: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई 206 रनको लक्ष्य दिएको छ। मुम्बईको वानखडे रंगशालामा टस हारेर ब्याटिङ गरेको राजस्थानले 20 ओभरमा 8 विकेट गुमाएर 205 रन बनाए। राजस्थानका ध्रुव जुरेले 38, जोफ्रा आर्चरले 32 रन बनाए। मुम्बईका दीपक चाहर र शार्दुल ठाकुरले 22 विकेट लिए। राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याइरहेको मुम्बईले ताजा अवस्थामा 4 ओभरको खेल सकिँदा 3 विकेट गुमाएर 35 रन बनाएको छ। यो खेल जितेमा पाकिस्तान प्लेअफमा पुग्ने अन्तिम टोली बन्नेछ। यदि यो खेल मुम्बईले जितेमा पंजाब किंग्स र कोलकाता नाइट राइडर्सको पनि प्लेअफ सम्भावना कायम रहन्छ। आईपीएलमा आज राति पाउने 8 बजे कोलकाता र दिल्ली क्यापिटल्स खेल्दैछन्। यो खेल कोलकाताको इडेन गार्डन्समा शुरू हुनेछ। यो लीग चरणको अन्तिम खेल हो।
10: र इरानले फिफा विश्वकप 2026 प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सारेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एरिजोनाबाट प्रशिक्षण शिविर सार्न गरेको अनुरोधलाई अनुमोदन गरेको हो। अब इरानले विश्वकप प्रशिक्षण शिविर मेक्सिकोको सीमावर्ती शहर तिजु आनामा राख्ने इरानको फुटबल महासंघका प्रमुख मेहदी ताजले बताउनु भएको छ। उहाँका अनुसार इरानमाथि अमेरिका इजरायल युद्धका कारण उत्पन्न भिसा सम्बन्धी जटिलता कम गर्न सहयोग गर्नेछ। यस्तै टोलीले इरान एयरबाट सिधै मेक्सिको उडान गर्न सक्ने उहाँको भनाइ छ। विश्वकपको समूह जीमा रहेको इरानले लस एन्जलसमा जुन 15 न्यूजील्याण्डसँग, जुन 21 बेल्जियमसँग र जुन 26 सियाटलमा इजिप्टसँग खेल्ने तालिका छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जुन 11 शुरू हुनेछ। पहिलो पटक विश्वकपमा 3 देशले संयुक्त आयोजना गरेका हुन्। यस पटकदेखि 48 टोलीले प्रतिस्पर्धा गर्दैछन्।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
10: पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित अर्को गर्मी। अस्पतालहरूमा बिरामी बढे, सावधानी अपनाउन प्राधिकरणको आग्रह।
2: प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म संसदमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक।
10: वैशाख महिनामा गाड़ी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। काठमाडौँ उपत्यकामा गरेको जाँच कडाले दुर्घटना कम भएको दावी।
2: इरान र अमेरिका बीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पको दावी। हर्मुज जलमार्ग पहिलेकै अवस्थामा फर्कन भने केही समय लाग्ने।
10: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा। एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा। आईपीएलमा मुम्बई राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याउँदै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास चापागाई र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: नमस्कार, साँझ 6:30 बजेको आधी खुला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandhikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जाको चापाकोट नगरपालिका 8 क्वामीमा निर्माण भइरहेको शीत भण्डारको कामले गति लिँदै, तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर नेउपानेले सांसदको रूपमा आफूलाई प्राप्त हुने पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्दै, र पोखराको फिर्के खोलामाथिका संरचना भत्काउन शुरू। आँधी खोला खबर अब विस्तारमा। स्याङ्जाको चापाकोट नगरपालिका 8 क्वामीमा निर्माण भइरहेको शीत भण्डारको कामले गति लिएको छ। आर्थिक वर्ष 2082/83 प्रदेश सरकारबाट 75 लाख र चापाकोट नगरपालिकाबाट 45 लाख विनियोजन भएपछि शीत भण्डार निर्माणको कामले गति लिएको हो। रिदम एण्ड ड्रिम्याब विल्डर्स प्रणाली काठमाडौँले 2082 फाल्गुन 13 गते 79,82,115.82 रूपियाँमा ठेक्का सम्झौता लिएर निर्माणको काम अघि बढ़ेको हो। निर्माण कम्पनीका संचालक शशि शाहले अहिले कोल्ड स्टोर निर्माणको काम धमाधम भइरहेको बताउनुभयो। उहाँले सम्पन्न गर्नुपर्ने समयमा असार 12 गते कोल्ड स्टोर निर्माणको काम सम्पूर्ण पूरा हुने दावी गर्नुभयो। चापाकोट नगरपालिका 8 का वडा अध्यक्ष टोपलाल नेउपाने राजुले निर्माण व्यवसायले शीत भण्डारको काम गरिरहेको बताउनु भयो। उहाँले भन्नुभयो, अहिलेकै गतिमा काम भइरह्यो भने समयमा सम्पन्न हुन्छ होला, हामीले यसको नियमित अनुगमन र रेखदेख गरिरहेका छौं। चापाकोटमा कोल्ड स्टोर निर्माण सम्पन्न भएपछि त्यहाँ किसानले पाल्पाको रामपुरदेखि बुटवल भैरवासम्म उत्पादन हुने भएको आलु लगायत कृषिजन्य सामग्री भण्डारण गर्न लैजानुपर्ने बाध्यता हट्ने चापाकोट नगर प्रमुख देवबहादुर खाँड ईश्वरले बताउनुभयो। आर्थिक वर्ष 2079/80 40 लाख विनियोजन भएको थियो। उक्त रकमले डीपीआर सहित ग्राउण्ड लेभलसम्मको काम सम्पन्न भयो। त्यसपछि लगातार 2 आर्थिक वर्षसम्म बजेट विनियोजन नभएपछि शीत भण्डार अल्पत्र परेको थियो। तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले सांसदको रूपमा आफूलाई प्राप्त हुने पारिश्रमिक सामाजिक कार्यमा लगाउन शुरू गर्नुभएको छ। आफूलाई प्राप्त पहिलो महिनाको पारिश्रमिकबाट सांसद नेउपानेले तनहुँको भीमाद नगरपालिका 4 सियालेका अपाङ्गता भएका नागरिक कर्णबहादुर कुमारलाई घरमै पुगेर व्हील चेयर प्रदान गर्नुभयो। व्हील चेयर प्राप्त गरेपछि खुशी व्यक्त गर्दै कर्णबहादुर कुमारले भन्नुभयो, आर्थिक अभावले गर्दा व्हील चेयर किन्न नसक्दा ओछ्यानमै थुनिएर बस्नु परेको थियो। सांसद आफै घरमै आएर व्हील चेयर दिँदा नयाँ जीवन पाएको जस्तो लागेको छ। अब मलाई घरभित्र र बाहिर आवाज जबत गर्न सहज हुने भयो। आफू राजनीतिमा व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितका लागि आएको बताउँदै सांसद नेउपानेले राज्य कोषबाट प्राप्त हुने सम्पूर्ण आर्थिक सुविधा समाजकै हितमा खर्च हुने नीति अनुसार पहिलो सहयोग हस्तान्तरण गरिएको बताउनुभयो। आफ्नो र परिवारको खर्च नीति आमदानीबाटै व्यवस्थापन गर्ने बताउँदै उहाँले जनताले तिरेको करबाट प्राप्त हुने पारिश्रमिक आफूले व्यक्तिगत रूपमा उपयोग नगर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो। सांसद नेउपानेका अनुसार सांसद पद बापत राज्यबाट प्राप्त हुने रकम आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवा सम्बन्धी कार्यमा निरन्तर परिचालन गरिनेछ। विशेष गरी विद्यालयको सहयोग, आर्थिक रूपमा विपन्न वृद्ध वृद्धा बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू र उपचारको लागि आर्थिक अभाव झेलिरहेका बिरामी वा आमा समूहको उत्थानका लागि पनि यो रकम खर्च गरिने उहाँले बताउनुभयो। पोखराको करिब मध्य भागबाट बग्ने फिर्के खोला अतिक्रमण हटाउन शुरू गरिएको छ। पोखरा महानगरको 18 अधेरी कुनाबाट शहरको मध्य भाग हुँदै बग्ने फिर्के खोलाकै बहाव क्षेत्रमा 160 संरचनाहरू छन्। 8 किमी लामो यो खोला महानगरका 2, 18, 4, 5, 7, 8, 6, 17 हुँदै फेवातालमा मिसिन्छ। यो खोलामाथि बनेका संरचना आइतबार बिहान 10 बजेबाट भत्काउन थालिएको छ। महानगरले गठन गरेको सीमांकन टोलीले 2080 तयार पारेको प्रतिवेदन आवेदनमा खोला घर मिचेर 160 अस्थायी र स्थायी संरचना बनेको देखाएको थियो। महानगर प्रमुख धनराज आचार्यले जिरो किमीमा पुगेर अतिक्रमण हटाउने अभियान शुरू गर्नुभयो। उहाँले खोलाको प्राकृतिक बहाव कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। मापदण्डको कुरा पछि गर्दै गरौंला, अहिले खोला घरको कुरा छ। खोलेमाथि घर बनाउनु त भएन नि। महानगरपालिकाले फिर्के खोलाको खोला घर खाली गर्न 35 दिने सूचना जारी गरेकोमा शनिबार समय सीमा सकिएको थियो। महानगरले वडा नम्बर 2 र 18 को सीमाना अधरिकुना, पोखरा 4 र 5 को सीमाना, फिर्के पुल, बुढ़ा नीलकण्ठ मन्दिर र जीरो किमी स्थित लायन्सको भवनबाट डोजर चलाउन थालेको हो। 2080 सालमा असारमा सवारी गरिएको फिर्के खोला नाप जाँच प्रतिवेदन अनुसार खोला घरमा निर्माण भएका सबै प्राकृतिक संरचनाहरू हटाइनेछ। खोला घर क्षेत्रमा रहेका सुकुम्बासीलाई व्यवस्थापन गर्ने र अरूलाई हटाउने महानगरको तयारी छ। कतै फराकिलो खोला त कतै साँगुरो छ कि हिउँ पाइप राखेर माथि त्यसमाथि संरचना बनाइएका छन्। महानगरले पछिल्लो पटक जारी गरेको खोलाहरूको मापदण्डमा फेरि खोलाको मापदण्ड 6 मिटर कायम गरिएको छ। रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: एसईई पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
3: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा 11 मा साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो।
2: साधारण विषयतर्फ म्यानेजमेन्ट र एजुकेशन,
3: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
2: हाम्रा विशेषताहरू:
3: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
2: पुस्तकालयको समुचित व्यवस्था,
3: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
2: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
3: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
2: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
3: वडा कार्यालय र विभिन्न अक्षर कोषहरूको आकर्षक छात्रवृत्ति,
2: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
3: वित्तीय साक्षरता, वृत्ति विकास, लैंगिक समानता, विपद व्यवस्थापन परामर्श,
2: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
3: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि।
2: हामी बनाउँछौ हाम्रो रणवीर।
3: सम्पर्क मोबाइल नम्बर 9556 29 222 र 9859727847।
2: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 मा रहेको नार्च्याङ लेक गाउँ संस्कृति र प्रकृतिको संगम हो। समुद्री सतहदेखि 2000 मिटर उचाइको पहाड़ी पाखामा गुजमुज परम्परागत शैलीको ढुंगे घरहरू रहेको लेक गाउँले मगर संग्रहालयको पहिचान बनाएको छ। करिब 100 परिवारको बसोबास रहेको लेक गाउँमा सबै मगर समुदायका छन्। अन्नपूर्ण गाउँपालिका 4 का वडा सदस्य श्याम पूर्जाले संयौं वर्ष अघि स्थानीय सिपको प्रयोग गरेर निर्माण गरिएका मौलिक घरहरू भएको लेक गाउँमा परम्परागत मगर जीवनशैली र संस्कृति जीवित रहेकाले बस्तीलाई नै मगर म्युजियम भनिएको बताउनुभयो। पुर्खाहरूले स्थानीय सिप र सामग्रीको प्रयोग गरेर बनाइएका मौलिक ढुंगे घरहरू मात्र नभएर अर्मपर्म गरेर खेतीबाली लगाउने, घुम्ती गोठमा पशुपालन गर्ने, पुर्ख्यौली नाच्ने, भूमे नाच्ने, पुरानो नाचले निरन्तरता पाएको छ। उहाँले भन्नुभयो, मगर समुदायको संस्कार, संस्कृति, कला र शिवको अध्ययन स्थलका रूपमा लेक गाउँलाई विकास गर्ने प्रयासमा छौं। वनस्पतिविद कमल मदानेको नेतृत्वमा केही वर्ष अघि आएको टोलीले सुहारा फाँड धेरै प्रजातिका चराहरूको वासस्थान र नजिकैको जंगलमा प्रशस्त जड़ीबुटी पाइने प्रतिवेदन पनि सार्वजनिक गरेको थियो। खोपरा लेकको फेन्दीमा रहेको लेक गाउँ हुँदै अन्नपूर्ण आधार शिविर पनि जान सकिन्छ। लेक गाउँमा मगर संस्कार र जीवनशैलीको नजिकबाट अवलोकन गर्न पाइने गुल्मीबाट आउनुभएका होमनाथ पाण्डेले बताउनुभयो। अन्नपूर्ण गाउँपालिका 4 का वडाध्यक्ष लोकबहादुर फगामीले लेक गाउँ हुँदै खोपरा र अन्नपूर्ण आधार जाने बाटोमा पर्ने बास बोटलाई पदमार्गले जोड़िएको बताउनुभयो। पूर्वाधार निर्माणसँगै लेक गाउँको संस्कृति र प्राकृतिक सौन्दर्यताको प्रचार प्रसार गरी पर्यटक भित्राउने र विदेशीका र बजार गएकाहरूलाई गाउँ फर्काउने प्रयासमा रहेको उहाँको भनाई छ। बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकीय क्षेत्र साले सोले डाँडामा जड़ीबुटी पार्क निर्माण गरिएको छ। जड़ीबुटी खेतीका लागि उपयुक्त रहने हुँदा गाउँपालिकाले सोले डाँडाको करिब 7 रोपनी क्षेत्रफलमा जड़ीबुटीको बिरूवा लगाएको हो। प्राकृतिक सुन्दरताले भरिएको सोले डाँडामा गाउँपालिकाले पर्यटकीय पूर्वाधारसँगै जड़ीबुटीको अनुसन्धान पर्यटक आकर्षण गर्नका लागि पार्क बनाएको तमानखोला गाउँपालिका अध्यक्ष जोगलाल बुढा मगरले बताउनुभयो। समुद्री सतहदेखि करिब 2630 मिटरको उचाइमा रहेको सोले डाँडामा जड़ीबुटी राम्रो उत्पादन हुने उहाँको भनाइ छ। गाउँपालिकाले अघिल्लो वर्षदेखि पार्कमा विभिन्न प्रजातिका जड़ीबुटीको बिरूवा लगाएको अध्यक्ष बुढा मगरले बताउनुभयो। गाउँपालिकाले सोले डाँडा छेउको जंगलमा तारबार लगाएर पार्क निर्माण गरी चिराइलो अश्वगन्धा लगायतका विभिन्न प्रजातिका जड़ीबुटी त्यहाँ लगाएको उहाँको भनाइ छ। सोले डाँडा आफैमा पर्यटकीय क्षेत्र हो। त्यहाँ पछिल्लो समय उल्लेख्य पर्यटकको आवागमन हुन थालेको छ। हामीले नयाँ सोचका साथ जड़ीबुटी र पार्क समेत बनाएका छौं। अध्यक्ष बुढाले भन्नुभयो, अब सोले डाँडा घुमफिर गर्ने र रमाउने मात्र होइन अनुसन्धान गर्ने क्षेत्रका रूपमा पनि विकास गर्ने उद्देश्यले जड़ीबुटी पार्क बनाएका हौं। यो अझै धेरै जड़ीबुटीका बिरूवाहरू लगाउने योजना छ। गाउँपालिकाले जड़ीबुटी पार्कको लागि हालसम्म करिब 7 लाख बढ़ी रकम खर्च गरिसकेको छ। पछिल्लो समय सोले डाँडामा दैनिक 100 पर्यटक आउने गरेको वडा नम्बर 4 का वडाध्यक्ष छ प्रसाद श्रीपालीले बताउनुभयो। गाउँपालिकाले पर्यटन पूर्वाधार सहित शहीद पार्क लगायतका पूर्वाधार निर्माणसँगै जड़ीबुटी पार्क बनाएपछि टाढा टाढाबाट पनि अध्ययन अवलोकनका लागि आउने संख्या पनि बढ़ेका छन्। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः पटक। स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर 8 क्वामीमा निर्माण भइरहेको स्थित भण्डारको कामले गति लिँदै तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर न्यौपानेले सांसदको रूपमा आफूलाई प्राप्त पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्दै र पोखराको फिर्गे खोलामाथिका संरचनाहरू भत्काउन शुरू। आधी खुला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: खुलियो खुलियो खुलियो पाइनिंग्स मा प्राविधिक शिक्षा मा भर्ना खुलियो
2: सीटीई भेटी द्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.ctbtexam.org.np मा हेर्न पनि सकिन्छ।
1: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चुरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अंकल, अनि यो चुरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चुरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
6: सम्पर्क मोबाइल 97-484-34-484।
7: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
8: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
2: मोबाइल नम्बर 98-560-54-313 र 98-41-43-48-32।
8: मूल्य होइन स्वास्थ्य रोजौं।
9: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
10: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
9: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
10: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
9: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
9: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 98-560-19076, 98-61-71-90-76 र 98-17-16-82-23। पुरामृत भवानी माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
1: एसईई परीक्षा 2082 एसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान बाली विज्ञान व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: पुनामृत नै किन
1: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
2: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
1: गुणस्तरीय सिकाइ वातावरण पुस्तकालय विज्ञान प्रयोगशाला आईसीटी ल्याब म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाइको मजा लिन
2: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
1: आफ्नै समेतमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोकसेवा शिक्षक सेवा बैंकिङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
2: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
1: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
2: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
1: विद्यार्थी मैत्री वातावरणमा जङ्कफुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
2: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
1: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
2: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
1: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाइ वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
2: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
1: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय वालिङदास फुलबारी स्याङ्जा
2: सम्पर्क नम्बर 063412021 मोबाइल नम्बर 9856288432
1: समयमै पूर्णामित जाऊ आफ्नो भविष्य बनाऊ
2: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
1: उपलब्धि मापन परीक्षा जेठ 16 गते
11: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
12: होइन ए दाई बिमारले फेरि च्यापेको क्या हो गुनगुनाइरहनु भएको छ त
11: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
12: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
13: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
12: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा कक्ष रोग हाड जोर्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
13: सम्पर्क लोनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 9856885667
14: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
12: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
14: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
12: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
14: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
12: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
14: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
12: मुटुको जाँच ईसीजी सेवा
14: भाँचिएको हड्डी प्लास्टर सेवा
12: डिजिटल एक्सरे सेवा
14: चिरफार गर्ने
12: थाइराइड जाँच
14: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
12: सर्वसुलभ फार्मेसी सेवा
14: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
12: फोन नम्बर 063441087 मोबाइल 9849701747
15: छ्या कस्तो सास गनाएको तिम्रो त
16: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
15: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
16: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
15: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
17: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
18: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
15: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241440029
19: ए नानी त्यो पानी नपिउ त
20: किन र काका
19: त्यो पानी फोहोर छ
20: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ
21: सार्वजनिक हितका लागि रेडियो आदिकला
15: ए दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
16: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
15: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
16: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
15: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9856309888 र 9856555988
22: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
23: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
22: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
23: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा
22: मोबाइल 9815356496
15: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
23: किन चिन्ता लिएकी तिमीले अब झगडा आउने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
15: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
23: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
15: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
23: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
15: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
24: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सुरज थापा एक महिनाको चौथो शनिबार
23: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-440-594
0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
24: डाक्टर सरोज थापा, प्रत्येक महिनाको चौथो शनिबार,
4: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।

0: द्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
1: यदि महिलाहरूमा बारम्बार गर्भखेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाडकम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङनौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
3: यस समयको साथमा जितु सुनचाँदी पसल
4: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
3: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
5: सुख दुःखका तरेलीहरू सँग रम्दै
6: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
5: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
6: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
5: 105.4 मेगाहर्ज।
7: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
8: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
7: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुम कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
8: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
7: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
8: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
7: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
8: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
7: मोबाइल नम्बर 9806641870 र 9865494497।
8: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
9: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
10: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
9: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
10: ए कुरो त्यस्तो भयो, यो नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
10: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
9: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9855954963, 9855554 र 9808747723।

0: लौहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक,
2: मोबाइल नम्बर 98560-54313 र 98143348।
0: मूल्य होइन स्वास्थ्य रोजौं।

0: कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना। गणतन्त्र दिवस 2083 को अवसरमा ग्वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 सम्म कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 औं श्रृंखला कार्यक्रम ग्वालिङ नगरपालिकाको आयोजना तथा बेसस्रा साहित्य प्रतिष्ठान ग्वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही जेठ 15 गते शुक्रबार। स्थान ग्वालिङ नगरपालिकाको सभा हल। बिहान 11 बजे। आयोजक ग्वालिङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय ग्वालिङ स्याङ्जा। संयोजन बेसस्रा साहित्य प्रतिष्ठान ग्वालिङ स्याङ्जा।
1: होइन, यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
2: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुरसँगै जान्छु है।
1: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
2: हुन्छ, त्यसो भए ग्वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरिकाका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
3: गरिमा एग्रो ग्वालिङ 8 मोड स्टाफ होटलको आडैमा ग्वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98637071।
3: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
4: यो गीत हेर्यो कि आनन्दमा हुन्छ। यही गीत सुनाई सुनाई तेरि आमालाई उडाइदिए मैले।
5: सुरु भए छत्रो लाभ स्टोरी
4: नगरा। तैँले एउटा केटी उडाउन सकिस्?
5: ड्रोन हो र, ब्याटरी हालेर भुरेर उडाउनलाई। केटीको घरमा कति टाढा छ, बिचमै बास बस्न पर्ने छ डिस्टेन्सको कारणले। ल एउटा साइकल किन्दै हुन्छ, म चढाइ चाहिँ हान्छु।
4: साइकल किने बुहारी ल्याउन सक्छ? किन्दै एउटा साइकल

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीँबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्ध सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
3: फोन 0360 440-600।

0: रेडियो आधी खुला 105.4
1: महाधिवेशन कार्यतालिका सार्वजनिक मधेस प्रदेशमा चार दिनमै गठबन्धन संकटमा बाजुरा र हुम्ला जुम्ला जिल्ला बीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन।
2: भूमि व्यवस्था मन्त्रालयले पत्र देला अनि त्यो पत्रमा कति अवधि भनेर खोलेर दिन्छ।
1: देशभर 46 जिल्लामा विपदमा 74 घटना 19 घाइते। सरकारद्वारा सतर्कता अपनाउन अपील। धेरै गर्मीमा बाहिर काम नगर्न चिकित्सकको सुझाव।
3: किडनी काम नगर्ने, कलेजो चाहिँ फेलियरमा जाने, कार्डियोजेनिक सक हुने, फेन्ट हुने, यस्ता समस्याहरू एकदम बढ़ी हामीले भेटिरहन्छौं।
1: र रूसद्वारा युक्रेनमाथि ठूलो हवाई आक्रमण।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा विश्वभरका मानिस आर्थिक समृद्धि मात्र होइन मानसिक शान्ति खुशी खोजिरहेका छन्। विलासिता मात्र नभई आरोग्य सन्तुलन र दीर्घकालीन खुशी प्राप्त गर्ने माध्यम नेपालका पर्यटकीय क्षेत्र यहाँका हिमाल तथा पर्यापर्यटन हुन सक्छन्। त्यसैले त्यसको विकासका लागि विश्व पर्यटन संगठन र विश्व समुदायमा प्रचार प्रसार गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने अडान रहेका छन्। यही विषयलाई लिएर आज प्रमुख सचेतकहरू बीच छलफल भएको छ। सिंहदरबार स्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा नेपाली कांग्रेस एमाले नेकपा र राप्रपाका प्रमुख सचेतक सहभागी भएका थिए। उनीहरूले पर्सि मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर गराउने विषयमा दलभित्र र सभामुखसँग छलफल गर्ने निष्कर्ष निकालेका छन्। बैठकमा भएका छलफलबारे सीआईएनसँग कुरा गर्दै नेकपा संसदीय दलका नेता युवराज दुलालले भन्नुभयो,
6: प्रमुख प्रतिपक्षी दलहरूको अस्तिको अब हामीले प्रधानमन्त्री संसदमा आउनुपर्ने र प्रश्नोत्तरको कार्यक्रम राख्नुपर्ने जुन कानूनी व्यवस्था छ त्यही एकमुटे एजेण्डामा छलफल गरे हो। त्यो माग हामी निरन्तर राख्छौँ होइन, प्रधानमन्त्री संसदमा आउनुपर्छ, प्रश्नोत्तर कार्यक्रम राख्नुपर्छ र सभामुखले त्यसको मिति तोक्नुपर्छ भन्ने कुरा हाम्रो माग हो, त्यो कुरा हामी राखिराख्छौँ।
5: प्रतिनिधि सभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर हुनुपर्ने व्यवस्था भए पनि जेठ महिनामा यो कार्यक्रम हुन सकेको छैन। यसैलाई लिएर विपक्षी दलहरूले निरन्तर असन्तुष्टि जनाउँदै आएका छन्। गत बैठकमा विपक्षीको नाराबाजी बीच नै विभिन्न विधेयक पारित गरेको थियो। अब पनि प्रधानमन्त्रीले जवाफ नदिए संसद बैठक थप तनावपूर्ण बन्न सक्ने संकेत दिएको छ। संसदमा देखिएको यस अन्यलतालाई हटाउन प्रधानमन्त्रीको सम्बोधन कतिको जरूरी छ, राजनैतिक विश्लेषक पुरञ्जन आचार्यले सीआईएनको प्रश्नमा भन्नुभयो,
7: बल उपाय भन्यो भने त आदेशै जारी गर्नुपर्छ सभामुखले। सभामुखले आफ्नो चाहिँ अन्तिम अधिकार हुन्छ प्रधानमन्त्रीलाई बोलाउने, टाइम दिएर होइन सम्पूर्ण सदनको चाहिँ सहमतिमा बोलाउनु पर्यो। अब यसरी त अब कसरी चल्ला त, प्रधानमन्त्री चाहिँ संसदप्रति एकाउन्टेबलै हुनुपर्छ, त्यो नभइकन त कति दिन चल्ने ल, कुनै कुनै खास परिस्थितिमा त के होला भने मलाई लाग्छ अब यो समय आयो, अब होइन बजेट पनि आइसक्यो, प्रधानमन्त्री सदनप्रति चाहिँ उत्तरदायी हुनुपर्छ भन्ने त अब हाम्रो यो सिस्टमकै मान्यता हो। अब मलाई लाग्छ सम्पूर्ण सदनले उहाँलाई चाहिँ आउनको लागि बाध्य पार्नु पर्यो, अनुरोध गर्नु पर्यो, बाध्य पार्नु।
8: अब यो पटक पटक चाहिँ सदनमा विपक्षी दलहरूले प्रधानमन्त्रीले जवाब दिनुपर्छ भन्दै गर्ने, तर प्रधानमन्त्रीले चाहिँ धारा उपधारा हेर्दै गर्दाखेरि अब प्रधानमन्त्री सदनमा आएर बोल्ने सम्भावना चाहिँ के देख्नुहुन्छ?
7: छैन, सम्भावना छैन, म चाहिँ देख्दिनँ, यो चाहिँ मेरो सूचना हो।
8: भनेपछि प्रधानमन्त्रीले बोल्ने सम्भावना नभएपछि सभामुखको भूमिका के हुनुपर्छ?
7: सभामुखले एक कुरा आदेश जारी गर्ने हो होइन, अब सभामुख चाहिँ त्यही पार्टीको हो, अब 182 सीटमा अर्कै हो, सभामुखले अन्तिम प्रयास गरेको देखिनुपर्छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको छ। पार्टी निर्वाचन आयोगका उप प्रमुख राम गुरूङका अनुसार जेठ 7 देखि 15 गतेसम्म देशभरका 77 जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठन गरिनेछ। कार्यतालिकाका अनुसार जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गरिनेछ भने जेठ 30 गतेसम्म जिल्ला अधिवेशन र निर्वाचन प्रतिवेदन पेश गरिनेछ। राष्ट्रपतिले जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली बुझाइसक्नुपर्ने जनाएको छ। नेपाली कांग्रेसभित्र पार्टी सदस्यता अध्यावधिको विषय पेचिलो बन्दै गएको छ। आगामी महाधिवेशनलाई लक्षित गर्दै वैशाख अन्तिमसम्म सदस्यता अध्यावधि गरिसक्ने समय सीमा तोकिए पनि अधिकांश जिल्लामा काम शुरू नै हुन सकेको छैन। पार्टीले उडादेखि केन्द्रसम्मका तहमा सदस्यता अध्यावधिमा असहयोग गर्ने नेताहरूलाई कार्यवाही गर्ने निर्देशन समेत जारी गरेको छ। तर निर्देशन जारी भए पनि कार्यान्वयन कमजोर हुँदा प्रक्रिया अघि बढ़न नसकेको नेताहरूको भनाई छ। नेपाली कांग्रेसभित्र सदस्यता अध्यावधि प्रक्रिया रोकिँदै जानुको मुख्य कारण आन्तरिक शक्ति संघर्ष र समन्वयको अभावलाई मानिएको छ। पार्टीभित्र देउबा पक्ष र नवनिर्वाचित सभापति गगन थापा पक्षबीच देखिएको असहयोग र फरक रणनीतिका कारण सदस्यता अत्यावधिक प्रक्रिया प्रभावित भएको हो। सदस्यता अत्यावधिकका देखिएको समस्या समाधानका लागि के पहल भइरहेको छ? सीआईएमसँग कुरा गर्दै कांग्रेस महामन्त्री गुरू घिमिरे,
9: अध्यावधि जारी छ, अब सुरुमा अलिकति कुरा नबुझ्दा, प्राविधिक कुरा र राजनीतिक कुरा दुईटै कुरा नबुझ्दाखेरि यसमा गति अलिकति धिमा भयो होइन। अब साथीहरूले, पार्टीका साथीहरूले कुरा बुझ्दै जानुभएको छ र यो अहिले पार्टीको अनिवार्य एउटा काम भएको छ। त्यसैले पार्टीलाई, पार्टीको चाहिँ सदस्यको अभिलेखलाई चुस्त दुरुस्त बनाउनका निम्ति चाहिँ अपरिहार्य चाहिँ एउटा प्रक्रिया हो। यसलाई चाहिँ सबैले चाहिँ अवलम्बन गर्नैपर्छ, यसमा सहभागी हुनैपर्छ र काँग्रेसलाई चाहिँ बदलिएको, सुधारिएको काँग्रेसको रूपबाट स्थापित गर्नका निम्ति अनिवार्य यो प्रक्रिया हो। यसमा कसैले ढिलाइ गर्नु हुँदैन।
5: मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीले गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा एमाले आफूहरूलाई दबावमा राख्न खोजेको निष्कर्षपछि समर्थन फिर्ता गर्ने निर्णय गरेको नेताले बताउनु भएको छ। नेकपाका नेताहरूले केही बेरमै प्रदेश प्रमुखलाई समर्थन फिर्ताको औपचारिक पत्र बुझाउने तयारी गरेका छन्। केही दिनदेखि मात्र जनता समाजवादी पार्टी नेपाल र मत पार्टीलाई बाहिर राख्दै कांग्रेस एमाले र नेकपा बीच नयाँ सत्ता गठबन्धन बनेको थियो। तर 4 दिनमै यो समीकरण अस्थिर बनेको छ। समर्थन फिर्तापछि मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 74 वटा विपद सम्बन्धी घटना भएको जनाएको छ। प्राधिकरणद्वारा जारी बुलेटिन अनुसार ती घटनामा 19 जना घाइते भएका छन्। घटनामा 11 जनाको उद्धार गरिएको छ। 12 जिल्लाको जितपुर सिमरामा गए राती आएको शक्तिशाली हावाहुरीले ठूलो क्षति पुर्याएको छ। नगर प्रमुख राजन पौडेलका अनुसार 45 वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केही घरमा आंशिक क्षति पुगेको छ। नगर प्रमुख पौडेलले हावाहुरीपछि त्यस क्षेत्रमा विद्युत सेवा पनि अवरूद्ध भएको बताउनु भएको छ। क्षेत्रमा समेत ठूलो संख्यामा रूख ढलेको जानकारी आएको डिभिजन वन कार्यालय 12ले जनाएको छ। तर ठूलो क्षति भने नभएको 12का प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सीआईएनसँग बताउनुभयो।
10: एउटा सेक्टरमा चाहिँ अलिकति आएर 30-35 वटा घरको छानाहरू सामान्य क्षति भएको छ। 2 ठाउँमा बाटो अवरुद्ध भएको थियो, त्यो तत्काल हामीले खण्डमा खोलिहाल्यौँ। त्यस्तो व्यापक त्यस्तो त छैन, अलिअलि सामान्य हो, त्यस्तो ठूलो चाहिँ आएको होइन। अलिअलि अब छानाहरू चाहिँ हल्का फुल्का क्षति चाहिँ भएको छ, मानवीय क्षति छैन।
5: हुम्लाको चुङखेली गाउँपालिका 5 स्थित डाँफे आधारभूत विद्यालयका बालबालिका सामुदायिक भवनमा पढ्न बाध्य भएका छन्। गत 5 गते जेठ रातिको हावाहुरीसँगै परेको पानीपछि आएको बाढ़ीले विद्यालयको 2 वटा भवन भत्काएपछि सामुदायिक भवनमा पठन पाठन शुरू गरिएको हो। सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति बनाएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज बसेको बैठकले सीमा सम्बन्धी प्राविधिक अध्ययन गरी प्रतिवेदन पेश गर्ने निर्णय गरेको जनाएको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय कर्णाली प्रदेशका सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधि सदस्य रहनेछन्। नापी विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिएको छ। त्यहाँको वर्तमान अवस्थाबारे सीआईएनसँग कुरा गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो,
2: अब त्यो अस्तिका दोषीहरूलाई त्यो कुटपिट गर्नेहरूलाई कारवाही भएन भनेर अल्टिमेटम देखौ त्यो 24 घण्टाको, अनि उहाँहरूले अब 48-50 घण्टापछि फेरि किन नभएको त भन्दा कुर्दा कुर्दा धेरै कुर्यो, अब हामी चुप लाग्दैनौ भनेर बन्द गर्नुभएको। उच्च स्तरीय समिति गठन भयो होइन, धेरै काम आज भइसक्यो, अनि समितिले कति दिन भन्ने केही त्यस्तो आधिकारिक आएको छैन, समिति गठन भएको छ भन्ने छ। अब उसलाई त भूमि व्यवस्था मन्त्रालयले पत्र देला, अनि त्यो पत्रमा कति अवधि भनेर खोलेर दिन्छ।
5: केही दिनदेखि बाजुरा र हुम्लाको सीमा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर दुई जिल्लाका स्थानीय बीच झडप भएपछि सरकारले अधिगमन समिति गठन गरेको हो। साझा खबरमा अब विदेशका खबर। रूसले युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेको छ। सयौं ड्रोन र दर्जनौं क्षेपास्त्र प्रहार गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। आज बिहानसम्म जारी आक्रमणमा किव तथा आसपासका क्षेत्रमा कम्तीमा 4 जनाको मृत्यु भएको छ भने 38 जना घाइते भएका छन्। अब खेल खबर। नयाँ विश्व वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीको उल्लेखनीय सुधार भएको छ। अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीपीले सार्वजनिक गरेको वरियतामा 58 स्थान हासिल गरेको हो।
1: सन्तोषी रावल सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुमाक मन्दिर बाँकेमा स्थापना भएसँगै पहाड़को आस्था तराईसँग जोड़िँदै
11: बाँकेको राप्ती सोनारी गाउँपालिका 4 पर्सनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धकुमाखी
1: बाँकेको राप्ती सोनारी गाउँपालिका 4 पर्सनामा अहिले धार्मिक आस्थाको केन्द्र बन्दै रिपोर्टसँगै सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
13: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
14: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
15: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
13: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
15: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
13: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
14: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
16: बाली अवशेष वातावरण र स्वास्थ्य।
14: एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाँकीको राप्ती सोनारी गाउँपालिका 4 पर्सना अहिले धार्मिक आस्था र सांस्कृतिक पहिचानको केन्द्रको रूपमा विकास हुन थालेको छ। सल्यानको कुमाख लेक स्थित सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुमाख मन्दिरको शाखा त्यहाँ स्थापना भएसँगै पहाड़ी जिल्लाको आस्था तराईसँग जोड़िन थालेको छ।
18: बाँकेको राप्ती सोनारी गाउँपालिका चार पर्सोनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धकुमाखी मन्दिर निर्माणको काम अघि बढ़िरहेको छ। सल्यान जिल्लाको कुमाखलेखमा अवस्थित प्रसिद्ध शक्तिपीठ सिद्धकुमाख मन्दिरको शाखाका रूपमा यहाँ मन्दिर स्थापना गर्न लागि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दशरथ चन्द बताउनुहुन्छ।
19: सिद्धकुमाखी मन्दिर भनेको सल्यानको कुमाख गाउँपालिकाको कुमाख लेकको डाँडामा अवस्थित सिद्ध बाबा बस्ने ठाउँलाई हामीले सिद्ध कुमाखी भन्ने गरेका थियौं र जसरी सल्यानबाट यहाँ बसाइसराई गरेर आउनुहुने सल्यानी रुकमेले जाजरकोटी छिमेकी जिल्लाहरूका जो व्यक्तिहरूले सिद्ध कुमाखको विषयमा उहाँहरूले जानकार हुनुहुन्थ्यो यहाँ आइसकेपछि त्यहाँ जान त्यति सम्भव नभएको हुँदा त्यो सहजताको लागि हामीले सिद्ध कुमाखी मन्दिरको शाखाको रूपमा हामीले राप्ती सुनारी गाउँपालिका वडा नम्बर 4 पर्सौनामा हामीले स्थापना गरेका छौं।
18: मन्दिर निर्माण भइरहेको स्थान करिब 20 वर्षदेखि सिद्ध कुमाखी मन्दिरको नाममा चिनिँदै आएको थियो। 4 वर्ष अघि औपचारिक रूपमा दर्ता प्रक्रिया अघि बढ़ाएर सिद्ध कुमाखी मन्दिरका रूपमा विकास गर्ने काम शुरू गरिएको छ। अहिले मन्दिर परिसरमा जमिन सम्याउने तारबार गर्ने लगायतका पूर्वाधार निर्माणका काम भइरहेका छन्।
19: 2 बिघा 4 कट्ठा जग्गा हो हामीले यो प्रमाणित गरेको जग्गा। त्यही जग्गाभित्रै भवन पनि छ। त्यसपछि हामीले निर्माण गरेको त अब यो पहाड भयो। अब यो पुरै जंगलै जस्तै थियो। खाल्डा खोल्ली खोला थियो। यसलाई पुरेर चाहिँ हामी यो काम शुरू गर्दैछौँ।
18: सल्यानबाट 2040 सालमा बाँके बसाई सर्नुभएका केशलाल केसीका अनुसार पहिले उहाँको परिवार पुर्खाले सल्यानसम्म पुगेर पूजा गर्ने परम्परा थियो। तर अहिले उमेर र दूरीका कारण त्यो सम्भव नहुँदा स्थानीय स्तरमै मन्दिर स्थापना हुनुले सहज बनाएको उहाँ बताउनुहुन्छ।
20: जहाँसम्म थाहा छ यो उमाखी देउताको हाम्रा बाजे बुवाहरूले पूज्ने पनि गर्नुहुन्थ्यो। गाई जसले गाई पालेको छ त्यसले यो कुमाखी देउताहरू असारको महिना मसुरको महिना पुज्ने दुईपल्ट पुज्ने गर्ने चलन थियो। अब आजभोलि के भयो भने चाहिँ मान्छेले गाई पनि पाल्न छोडे र यसको महत्व पनि अब जो पुराना मान्छे छन् तिनलाई मात्रै थाहा छ न यो देउताको थाहा छ अहिलेको पछाडिको पिँढीलाई न त गाई पालेको छ घरमा कसैले पनि यसलाई संरक्षण गर्नको लागि अब यहाँबाट त्यहाँ सल्यान जानु त त्यहाँ गएर पुज्नुभन्दा त यहाँ ल्याएपछि त अब त्यो प्रति आस्था भएका व्यक्तिहरू त धेरै छन्।
18: मन्दिरको क्षेत्रफल करिब 2 बिघा 4 कट्ठा रहेको छ। राप्ती सुनारी कोहलपुर र खजुरा लगायत स्थानीय तहको सहयोगमा निर्माण कार्य अघि बढ़ाइएको छ। रूकुमबाट आउनुभएका खेमबहादुर मल्ल र सुर्खेतबाट आउनुभएकी चन्द्रा सार्कीले पनि घर नजिकै मन्दिर बन्ने भएपछि खुशी व्यक्त गर्नुभयो।
21: 2046 सालमा भन्दा पहिला पनि हामी सिद्ध कुमाखीलाई मान्थ्यौं। पहाडमा हुँदा पनि रूकुममा हुँदा पनि सल्यानतिर आउने यताउता जाने जान्थ्यौँ मान्थ्यौँ र हामीले गाईको धार दुधको धार चढाउने सिद्धको मानिसलाई मान्ने मान्यता गरी आएका हौँ र अहिले हामी आएको यहाँ 35-36 वर्ष भइसक्यो। मनोकामना पूरा होस् भनेर हामीले कुनै वरदान माग्दा कुनै सोचेको पूरा हुन्छ भन्ने हिसाबले हामीले यहाँ नै गर्ने ठिक लागेको हुनाले हामी यहाँ ल्याएको
22: मेलाको लागि राम्रो छ। यहाँतिर दशैंमा लाग्छ मेला त यहाँ।
18: यो मन्दिर केवल धार्मिक संरचना मात्र नभई बसाईसराईसँगै टुट्दै गएको संस्कार र परम्परालाई पुनः जोड्ने प्रयासका रूपमा हेरिएको छ। पहाड़ी जिल्लाबाट तराई झरेर बसेका समुदायलाई आफ्नै धार्मिक परम्परा र पहिचानसँग जोड़ी राख्न यो शाखा स्थापना गरिएको हो। सल्यान रूकुम जाजरकोट लगायतका जिल्लामा पुजिँदै आएको सिद्ध कुमाख बाबाको आस्था अब बाँकेमै पनि विस्तार भएको छ। निशु जोशी, सीआईएन, कृष्ण सारे फिल्म, नेपालगंज, बाँके।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मीका कारण हुने स्वास्थ्य समस्याबाट बस्न पानी र झोलिलो पदार्थ बढ़ी खानुपर्ने,
3: पसिना जाँदाखेरि खालि पानी मात्रै लस हुँदैन, त्यहाँ चाहिँ के हुन्छ त हाम्रो शरीरको लवणहरू पनि के हुन्छ त खेर जान्छ पसिना सँगसँगै। सो खालि चादा पानी पिएर हुँदैन। त्यस्तो बेलामा हामीले के गर्नुपर्छ भने बच्चाहरूलाई जीवनजल पानी दियो भने राम्रो।
1: डाक्टरको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
23: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
24: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 0152243552523।
0: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
17: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौंमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
4: नमस्कार म सुशीला संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ आज हामी हाम्रो पालोको 303 औं खण्डमा छौं जल तथा मौसम विज्ञान विभागले हिजो एक विशेष बुलेटिन जारी गर्दै तराईमा हिजो आज र भोलिसम्म तातो हावा अर्थात लू चल्न सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ गर्मी मौसममा मानिसको स्वास्थ्यमा कस्ता खालका समस्या देखा पर्लान् अनि त्यसबाट बच्नका लागि कस्तो उपाय अपनाउन सक्छौं आज हामी हाम्रो पालोमा यही विषयमा कुराकानी गर्दैछौ कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ वरिष्ठ फिजिसियन डाक्टर रोशन झा तराईमा अबको केही दिन अत्यधिक गर्मी हुने भनेर मौसम पूर्वानुमान महाशाखाले भनेको छ अत्यधिक गर्मीका समयमा मानिसको स्वास्थ्यमा देखा पर्न सक्ने समस्याहरू चाहिँ के हुन सक्छन्
3: एकदम धेरै गर्मी छ र त्यस्तो गर्मीको अवस्थामा पनि बाहिरी आउटडोर कामहरू बढ़ी गयो पसिना धेरै गयो भने डिहाइड्रेटेड भएर मान्छेहरूको किडनी काम नगर्ने कलेजो चाहिँ फेलियरमा जाने कार्डियोजेनिक सक हुने फेन्ट हुने यस्ता समस्याहरू एकदम बढ़ी हामीले भेटिरहन्छौ
4: खास यस्तो समस्या चाहिँ के कारणले हुने गर्छ
3: तातो वातावरण छ र ह्युमिड छ भने कुनै व्यक्ति त्यस्तो अवस्थामा आउटडोरमा काम गरिरहेछ भनौँ गर्मीमा काम गरिरहेछ त्यो गर्मीमा बाहिरी काम गर्दाखेरि पसिना धेरै जान्छ त्यसले गर्दाखेरि व्यक्तिको के हुन्छ भने मासुहरू फर्किने पिरौला फर्किने यी समस्याहरू आउँछ चक्कर लाग्ने पसिना धेरै गएपछि मान्छेलाई प्यास बढी लाग्ने होइन त्यो चाहिँ यदि भनौँ न हामीले हाइड्रेसन मेन्टेन गरेनौँ भने मान्छेलाई चक्कर लागेर कतिपय बेहोस हुने पनि हुन्छ
4: गर्मीका कारण भएका स्वास्थ्य समस्यामा तत्कालै गर्नुपर्ने कामहरू चाहिँ के छ नि त्यस्तो अवस्थामा
3: त्यो अवस्थामा हामीले आफूलाई तातोबाट जोगाएनौ त्यस्तोमा काम गरिराख्यो भने त्यो पछि हिट एक्जसन स्टेज भन्छ
4: त्यो भनेको चाहिँ के हो
3: त्यो भनेको के हो भने पसिना धेरै आएर शरीरभित्र पानीको मात्रा कम भइदिने टाउकोमा चाहिँ रगतको संचारहरू कम हुने मुटुको चाल बढेर आउने व्यक्तिलाई चाहिँ तपाईँको चक्कर लाग्ने सो यी समस्याहरू चाहिँ बढी देखिन्छ यदि त्यस्तो अवस्थामा पनि हामीले उहाँलाई चिसो ठाउँ प्रदान गरेनौ यी त्यस्तै गर्मी भएकै ठाउँमा काम गर्नुभयो भने त्यही पछि नै हुने हो कि त हिट स्ट्रोक भन्छ
4: हजुर यहाँले भन्नुभएको हिट स्ट्रोक गर्मीका समयमा तराईमा प्राय जसो हिट स्ट्रोक भयो रे भन्ने खालका खबरहरू चाहिँ बाहिरिरहेका हुन्छन् हिट स्ट्रोक भनेको के हो र यसबाट बच्न सक्ने उपायहरू चाहिँ के छन् कस्तो खालको उपाय अपनाउनु पर्छ हामीले
3: हिट स्ट्रोक भनेको तपाईँको एकदमै यसको चाहिँ भनौँ जटिल रूप भन्छ जसमा चाहिँ मान्छेको के हुन्छ भने पसिना आउन पनि छोड्छ मुटुले चाहिँ पर्फ्युजन जुन भनौँ अब त्यो हाम्रो रगतको संचार प्रक्रिया नै अवरुद्ध भए जस्तो हुन्छ जसले गर्दाखेरि तपाईँको ब्रेनमा पनि कम हुने मुटुको फंक्सन कम हुने किडनी मृगौला ड्यामेज हुने होइन मान्छे बिहोस भएर लड्ने इन्फेक्सन छैन केही छैन तर ज्वरो 102-103 जस्तो तातो जिउ पुरै बाहिर आउने यी समस्याहरू के देखिन्छ भने तापक्रमको कारणले जुन इन्भाइरोमेन्टल टेम्परेचर बाहिरी हामीले तापक्रमको कारणले यस्तो अवस्था आउन सक्छ 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ़्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ 40, 41, 42, 43 पुग्ने भन्ने त अनुमान गरिएको छ नि त अब 40 डिग्री सेन्टिग्रेड भन्दा बढ़ी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ अलिकति पातलो खालको कपड़ाहरू लाउनुपर्छ लुज फिटिङ कपडाहरू लाउनु पर्छ, पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ।
6: जस्तो अहिले तराईमा केही समय अत्यधिक गर्मी हुने भनिरहँदाखेरि कतिपय घाममा निस्केर काम गरिनु भएको हुन्छ, त्यसले पनि स्वास्थ्यमा असर पार्छ नि पक्कै पनि। यस्तो बेलामा चाहिँ के गर्ने के नगर्ने छोटकरीमा भनिदिनुहोस्।
3: गर्मीमा अब एकदमै गर्मी छ, 40-42 डिग्री टेम्परेचर छ बाहिर, अनि त्यही बेला म आजै यो काम सकाउँछु भन्यो भने त्यो मूर्खता हो, किनभने शरीरलाई असर गरिरहेको हुन्छ। तपाईँको 2 घण्टाले गर्दा मृगौला ड्यामेज हुन सक्छ, तपाईँ फेन्ट हुन सक्नुहुन्छ, तपाईँलाई हिट स्ट्रोक हुन सक्छ, तपाईँलाई तुरन्त आइसीयूमा भर्ना गर्नुपर्ने हुन सक्छ। त्यो ज्ञान चाहिँ हुनुपर्छ र त्यो ज्ञान हामीले दिन सक्नुपर्छ। गर्मीको बेला चाहिँ आउटडोर वर्कहरू चाहिँ सक्दो नगर्ने, बाहिरी कामकाजहरू नगर्ने, भित्री कामकाज गर्ने, आफूलाई चाहिँ चिसो बनाएर राख्ने, एसी छ भने धेरै राम्रो, फ्यान छ भने राम्रो। अब सबैसँग त एसी हुँदैन, सो चाहिँ हामीले छहारी भएको सेड भएको ठाउँमा घरभित्रै बस्यो भने हामीलाई चाहिँ के हुन्छ, गर्मी हुँदैन। अर्को चाहिँ पानीको मात्रा अत्याधिक, पानी चाहिँ धेरै खाइयो भने तपाईँको जति ह्युमिड इन्भाइरोमेन्ट भए पनि, जति स्वेटिङ भए पनि पानीको मात्रा शरीरमा कम हुँदैन।
6: गर्मीका बेलामा प्राय जसो डाक्टरहरूले पानी खान सुझाव दिनुहुन्छ, अत्यधिक पानी खाने, सकेसम्म धेरै पानी खाने, झोलिलो खाने भनेर भनिरहँदाखेरि पानीमा पनि कस्तो खालको पानी चाहिँ स्वास्थ्यको लागि एकदमै धेरै उपयुक्त हुन्छ, जस्तो सादा पानी, जीवनजल पानी अथवा फलफूलको रसहरू, झोलिलो कुराहरू?
3: एउटा कुरा के बुझ्नुहोस् भने सबभन्दा राम्रो भनेको के हो भने फूड बेस्ड फ्लुइड भन्छ। फूड बेस्ड फ्लुइड भनेको जस्तो हामीले दालको पानी भन्छौ, भेजिटेबल सुप भन्छौ, होइन, तरकारीहरूको जुन रस हुन्छ त्यो भन्छौ, यो भात पकाउँदाखेरिको नार भन्छौ, यिनीहरू भनेको हाम्रो शरीरको लागि सबभन्दा फाइदाजनक हो। अर्को भनेको जीवनजल, नामै जीवनजल, ओरल रिहाइड्रेसन सल्युसन जुन भन्छौ, ओआरएस, त्यो भनेको सबभन्दा बेस्ट हो, किनभने पसिना जाँदाखेरि खालि पानी मात्रै लस हुँदैन, त्यहाँ चाहिँ के हुन्छ त हाम्रो शरीरको लवणहरू पनि के हुन्छ त खेर जान्छ पसिना सँगसँगै। सो खालि सादा पानी पिएर हुँदैन, त्यस्तो बेलामा हामीले के गर्नुपर्छ भने बच्चाहरूलाई जीवनजल पानी दियो भने राम्रो।
6: मौसमी विपद वा अन्य कुनै कारणले बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा वा गुनासा भए तपाईँले हामीलाई हाम्रो पैसा नलाग्ने फोन नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
1: प्रतिपक्ष दलहरूले प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने अडान राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको छ। नेपाली कांग्रेसभित्र पार्टी सदस्यता अध्यावधिको विषय पेचिलो बन्दै गएको छ। मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ र रूसले युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगार फोन 061-582-778-582-779 र 582-780।

0: र
1: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
2: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
3: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज
1: बिरगोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोध बिरगोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघा
2: मन्जु तिमी त विदेश जान लाग्यौ रे।
3: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
3: खै के गर्ने गर्ने दिदी,
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9849618921 र 9842939399
2: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदैन नि है
3: लो किन नि के भयो सन्चो भएन
2: होइन यतिकै जानै मन लागेन
3: यतिकै पनि हुन्छ
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
3: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
4: नमस्ते कति कामले पाल्नु भयो
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
4: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
2: हस् म्याडम
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
7: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
7: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
7: सुखको गहना दुखको खजना
6: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स बिस्रो हिमाल सुन चाँदी पसल
7: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 9856-55-250
8: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
9: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
8: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: छोरी यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश। जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो
3: हल्ला हो
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
5: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न दुई घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9841668251।

0: तपाईँ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लागि हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
2: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
2: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
2: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आहा कति राम्रो हो बालिनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
2: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
2: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
3: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
4: हेर हेर भाँडा सबै फ्याँकेर नरिसाउन तिमी, भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: नहीं, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105।
3: अहिले हाम्रो गर्नेमा 9 बजे छ।

नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4 मेगाहर्ज।

0: सुनिस नस बजे
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: दुबई जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।

0: रेडियो आदि खुला 105.4
1: मनमा सधैं हल्ली चल्ली हुन्छ आने खुल्दुली फ्रेन्डशिप र रिलेशनशिप खुल्दुली जेनरेशन ग्याप थाहै नपाई हुन्छ ब्रेक औ नो टेन्सन करियरको कन्फ्युजन एजुकेसनको ट्रेजेडी अट्र्याक्सन
2: तपाईँलाई कस्तो छ कुन्नी? हामीलाई ठिक ठिकै छ, मनमा अलिक पिर्सिद्धा छ, पिर्सिद्धा सबैलाई हुन्छ होइन, हुने कुरा हो, स्वाभाविक कुरा हो। खुसी नै खुसी मात्र, दुःख नै दुःख मात्र भइदियो चाहिँ गाह्रो होइन। अनि तर दुवैको सम्मिश्रण राम्रो भयो भने चाहिँ जिन्दगी रमाइलो पनि हुन्छ, उतार चढाएको जिन्दगी नै रमाइलो हुन्छ। नदीको त्यो मजा, झरनाको त्यो मजा, जहाँ चाहिँ छङ छङ छङ खोला बगेको हुन्छ नि, त्यहाँ चाहिँ मजा आउँछ नि त हेर्दाखेरि पनि। अनि त्यो फिल्म पनि त्यो कथामा उतार चढाव आयो भने जसरी हेर्न मन लाग्छ, कहिलेकाहीँ जिन्दगीको उतार चढाव पनि मजा आउँछ। यसैलाई इन्जोय गर्नु पर्यो, यसैमा यसैलाई स्वीकार गरियो भने सायद हामीलाई हाम्रा तनावहरूले थिच्न सक्दैनन्। यद्यपि तनाव अप्ठ्यारो असजिलो केलाई मान्ने र कति लिने भन्ने कुरा चाहिँ फरक कुराहरू भए। आजको श्रृङ्खला अलिक फरक छ। हामीले किशोर अवस्थामा हिँड्दै गर्नुभएका साथीहरूलाई, किशोर अवस्थाका साथीहरूलाई पनि प्रेरणा मिल्ने, अनि त्यसपछि गएर र किशोर अवस्था पार गरेर के गर्नु खोज्ने साथीहरूको लागि पनि एकचोटि फेरि आफ्नो किशोर अवस्थालाई रिकल गर्ने त्यस्तो श्रृङ्खला हामी तयार गर्दैछौ। साहित्यकार अमर न्यौपानेको किशोर अवस्था आज हामी प्रस्तुत गर्दैछौ। त्यसै गरी नायिका वर्षा रावतको किशोर अवस्था कस्तो थियो, कस्ता भोगाईहरू थिए र ती भोगाईहरू अहिले तपाईँको जीवनमा मिल्दोजुल्दो छ कि छैन त्यो कथा पनि आज हामी प्रस्तुत गर्दैछौ। त्यसै गरी बेनिसा हमाल नायिकालाई पनि तपाईँ आज सुन्न सक्नुहुन्छ। धीरज राई गायक, पप गायक, उहाँको किशोर अवस्थाले, धीरज राईको किशोर अवस्थाले धेरै युवा र किशोर किशोर साथीहरूलाई केही सोच्न, केही बुझ्न मदद गर्ला भन्ने हाम्रो अपेक्षा छ। र गौरी मल्ला, आदरणीय लोकप्रिय अभिनेत्री गौरी मल्लको किशोर अवस्थाले अहिलेका किशोरी साथीहरूलाई पनि केही सोच्न मद्दत गर्ला भन्ने हाम्रो अनुमान हो। सबैभन्दा पहिला हामी स्टुडियोमा जोड्दैछौ अमर न्यौपानेको किशोर अवस्था।
3: नमस्कार, म अमर न्यौपाने, म लेख्ने गर्छु, आख्यान लेख्छु, कहिलेकाहीँ कविता पनि लेख्छु। मेरो किशोर अवस्थाको कुरा गर्दाखेरि म अलि एकदम लजालु खालको मान्छे, हतपत्त म खुल्थिनँ, तर जोसँग खुल्थेँ म मजाले खुल्थेँ। स्कूल पढ्दाखेरि मैले कहिले पनि मेरा शिक्षकहरूलाई, सरहरूलाई मैले प्रश्न सोधिनँ, किनभने मलाई एकदम डर लाग्थ्यो। थाहा छैन मेरो मनमा कहिले रात अक्षरले डर लेखियो, सरहरूले पढाउँदाखेरि अलिकति तर्साएर गाली गरेर पढाउने भएर हो कि थाहा छैन के भएर हो, या मेरो मन नै त्यस्तो भएर हो। अनि मैले कहिले पनि शिक्षकहरूलाई प्रश्न सोध्न सकिनँ, तर अरूहरूले सोधेको एकदम मन पर्थ्यो, सोधियो हुन्थ्यो भन्थे। अनि साथीहरूलाई यस्तो सोधन भनेर लेखेर पनि कहिलेकाहीँ प्रश्नहरू दिन्थे, साथीहरूले सोध्थे, मलाई खुसी लाग्थ्यो। मैले सोधन भन्दा साथीहरूले नसोद्धाखेरि चाहिँ मलाई कस्तो कस्तो लाग्थ्यो, सोधियो हुन्थ्यो भन्ने लाग्थ्यो। अनि मेरो किशोर अवस्थामा मलाई एकदम लेख्न, चित्र बनाउन एकदम मन पर्थ्यो। अझ लेख्नभन्दा पनि चित्र बनाउन मैले सबैभन्दा पहिला सुरु गरेको हो, किनभने क लेख्नुभन्दा पहिला मैले बालुवामा कतै साँडेको चित्र बनाएको थिएँ भन्ने लाग्छ। अनि मैले यस्तै औंलाले, चोर औंलाले मैले चित्र बनाउँथेँ सानो छँदाखेरि पनि, र होमवर्क गर्न किनिदिनु भएको, बाले किनिदिनु भएको कापी मैले चित्र बनाएर सक्थेँ। अनि मेरो एकदम त्यसमा रुचि थियो, अनि त्यो बेलामा पढ्न रुचि भएको हुनाले तर किताब पर्याप्त थिएन, हाम्रो स्कूलमा त्यस्तो लाइब्रेरी पनि थिएन, सरहरूले बाहिरी किताबहरू, एक्स्ट्रा किताबहरूको कुरा पनि प्रायः गर्नुहुन्थेन, त्यही भएर मेरो सानोमा चाहँदा चाहँदै पनि किताबको सङ्गत

0: त्यति धेरै गर्न पाइन। अनि आफूभन्दा अग्रज दाई दिदीहरूको किताबहरू पढेर चित्त बुझाउँथे। जहाँ कथा कविताहरू हुन्छन् ती किताबहरू आफू चार पाँच छ अथवा सात आठ नौ दस पढ्दाखेरि आफूभन्दा माथिल्लो कक्षाका किताबहरू मैले पहिले पढिसकेको हुन्थे। ती पढ्दा आनन्द लाग्थ्यो। अरू साहित्य किताबहरू त्यस्तो पढ्न मैले सानोमा पाएको थिइनँ। किशोर अवस्थामा त्यति धेरै मैले पाइनँ। अनि एउटा घटना चाहिँ कस्तो हुन्छ भने जसको पनि सायद त्यस्तै हुन्छ होला, अलि सस्तो उपन्यासहरू आख्यानहरू वा सानोमा किशोर अवस्थामा आकर्षित हुने हुँदो रहेछ। मेरो पनि एउटा घटना छ, म त्यसलाई खुलेरै भन्छु। साथीहरूले जस्तो प्रकाश कोविदको युधिर थापाको उपन्यासहरू पढ्ने त्यस्तो हुँदो रहेछ, त्यस्तो अलिकति अश्लील लाग्ने खालको उपन्यासहरू, सस्तो खालको उपन्यासहरू लुकाई लुकाई साथीहरूले लिएर आउँथे। अनि त्यो चाहिँ मागी मागी लुकी लुकी घरमा पढिन्थ्यो। एउटा मेरो घटना त्यस्तै छ, मेरो एकजना साथी, एकदम मिल्ने साथी, हामी तिनजना थियौँ। तिनजना साथीमध्ये एकजना साथीले त्यस्तै उपन्यास लिएर आउनुभएछ। उहाँले उपन्यासको नाम पनि भन्छु, उहाँ आगो हो त्यो उपन्यासको नाम। अनि त्यसपछि उहाँले चाहिँ लिएर आउनु भएको रहेछ, यसरी लेखाउनु लिएर आउनु भयो कि त्यो लुकाएर यस्तो कसैलाई देखाउनुहुन्न, यसरी भित्र त्यो राखेर लिएर आउनु भएको रहेछ, झोलामा राखेर, अनि त्यो पेपरले बेरेर लिएर आउनु भएको रहेछ। अनि मलाई भन्नुभएको थियो उहाँले, मैले उहाँलाई दाई भन्ने गर्थेँ, एउटै कक्षामा भए पनि अलि दाई चाहिँ अलि जेठो भएको हुनाले दाई भन्थे। अनि अमर, आज मैले यस्तो कुरा लिएर आएको छु, अहिले टिफिनमा देखाउँछु तिमीलाई भनेर भन्नुभयो। अनि शिशो गाडी थियो स्कुलको अगाडि, चौरमा शिशो गाडी थियो, त्यहाँ चाहिँ लगेर देखाउँछु तिमीलाई भन्नुभयो। मैले एकदम मनमा चाहिँ आत्तिरहेको थियो, के होला आज दाईले के देखाउनुहुन्छ भनी लागिरहेको थियो। अनि टिफिनमा चाहिँ हामी तिनैजना शिशो गाडीभित्र गयौँ, कोही साथीहरू नभएको ठाउँमा हामी त्यहाँ गयौँ। अनि त्यहाँ गएर दाईले चाहिँ चारैतिर हेर्नुभयो, कोही पनि छैन भनेपछि, अनि एकदम बहुमूल्य चिज झिके चाहिँ, त्यो कस्तुरी नै झिके यसरी, उहाँले चाहिँ एकदम झिक्नु भयो कि, अनि त्यो पत्रिकाले बेरेर ल्याउनु भएको रहेछ, यसरी पल्टाउनु भयो। अनि हामी पहिलो पेजै पढ्न थाल्यौँ, पहिलो पेज पढ्दै कस्तो डर लाग्दो सिरिङ्ग हुने कुराहरू रहेछ। अनि हो, यस्तो पनि हुँदो रहेछ, मलाई यस्तो लाग्यो, यो किताब संसारमा कसैले पढेका छैनन्, हामीले मात्रै हेर्दैछौँ, त्यस्तो किसिमको मलाई एउटा किशोर अवस्थामा पहिलोपटक मैले त्यो देखेको, नौ कक्षा पढ्दा हो, पहिलोपटक त्यो त्यस्तो कुरा देख्न पाएँ, म त अचम्म परेँ। दुई चार पेज हामी पढ्दै थियौँ, एकदम अब दायाँ बायाँ हेर्ने कुरै भएन पढ्न थालेपछि त, अनि एकान्तमा छौँ भन्ने सोचेर दायाँ बायाँ नहेरिकन पढ्दै थियौँ। खस्याङ खस्याङ आवाज आयो, यसो हेरेको त दुई तिनजना केटीहरू आइरहेका रहेछन् हामीतिरै। अनि उनीहरूले सोधे, एउटा केटीले चाहिँ, एउटा साथी केटी साथीले सोध्नु सोधिन्, के पढेको अमर तिमीले भनेर सोधिन्। अनि मैले हतार हतार लुकाएँ आफ्नो यो तिग्रा मुनि लुकाएर, अनि केही पनि होइन हामी यसै गफ गरेर बसेको भने। अनि उनी आइन्, अनि उनी आएर चाहिँ, तिमीले लुकाउँदैछौ कुरा देखाऊ भनेर भने। मैले चाहिँ होइन होइन हामी यतिकै कुरा गरेर बसेको भने। उनले मलाई यसरी धकाल दिन् र मेरो तिग्रा मुनिबाट त्यो किताब झिकिन् र हेरिन्, अनि खिस्सा हाँसिन्, अनि खिस्सा हाँसेर भनिन्, यो त मैले मिन्स हुँदा लुक्दा पढेको थिएँ भनेर भनिन्। त्यो एकदमै एउटा एकदम इन्ट्रेस्टिङ कुरा थियो, सायद उनी दुई तिन वर्ष अगाडि नै उनले पढेकी रहेछन्, मलाई त लास्ट पनि लाग्यो, अनि म त कति पछि रहेछु, यो मैले त कसैले पढाएको छैन, यो त अपूर्व कुरा हो, कसैले देखाएको छैन, झन् केटीहरूले त देखेकै छैन भन्ने सोचेको। अनि उनले चाहिँ यो त ए भनेर एकदम सामान्य रूपमा मैले त मिन्स हुँदा पढेको भनेर भनेको थिइन्। त्यो एकदम मेरो एउटा किशोर अवस्थाको रमाइलो कुराहरू, यस्तै हुन्छन् किशोर अवस्थाका कुराहरू, धेरै क्युरियोसिटीहरू हुन्छन्, अनि त्यो कुराहरू झट्ट भन्न सकिँदैन, खोल्न सकिँदैन। हाम्रो पालामा फेरि त्यो बेलामा अहिलेको जस्तो अलि ओपन पनि थिएन, केटीसँग हत्तपत्त बोलिन्थेन, बोलिहाल्दाखेरि एकदम डर लाग्ने, के जस्तो अप्ठ्यारो पनि लाग्थ्यो, तर पनि कुरा हुन्थ्यो। हामी हाम्रो अघिल्लो पुस्ताभन्दा हामी अगाडि नै थियौँ। अनि अरू कुराहरू चाहिँ कस्तो हुन्थ्यो भने, त्यो बेलामा किशोर अवस्था भनेको एउटा थुप्रै भ्रमहरूमा पनि बाँच्ने समय पनि रहेछ, र थुप्रै रहस्यका पर्दाहरू खुलिन बाँकी हुन्छ, र त्यो एउटा मनमा चाहिँ, अनि किशोर अवस्था भनेको अर्को एकदम कल्पनाशील हुने अवस्था पनि रहेछ। म किशोर अवस्था हुँदाखेरि एकदम कल्पनाशील थिएँ जस्तो लाग्छ, त्यो बेलामा एकदम भावनात्मक रूपले पनि धनी थिएँ जस्तो लाग्छ। फुल टिप्दाखेरि पनि मैले अचम्मको एउटा घटना छ, फुल टिप्दाखेरि पनि मलाई माया लाग्थ्यो, अनि फुलले पनि त सास, स्कुलमा पढियो, फुलले पनि सास फेर्छ, फुलले पनि पराक्सेसन हुन्छ, र तिनीहरूको पनि अरू बच्चा बच्ची नै हुन्छन्। साना कोपिला भनेको त्यो ठूलो फुलको बच्चा बच्ची त हो, अनि यसका पनि बच्चा बच्ची हुन्छन्, यसले पनि सास फेर्छ, यसले पनि खाना पकाएर, घाम सूर्यको प्रकाशबाट खाना पकाएर खान्छ, यो पनि सजीव हो भन्ने थाहा पाएपछि आमाले भगवान्को लागि फुल टिपेर लिएर आइज भन्दाखेरि पनि मैले आमालाई भनेको थिएँ, आमा फुल नटिपी भगवान्को पूजा हुन सक्दैन। त्यस्तो किसिमको एउटा भावनात्मक स्वभावको भावना पनि मेरो किशोर अवस्थामा हुँदो रहेछ होइन। अनि एकदम स्वप्निल अनि सपना देख्ने कस्तो भने एकदम ठूलो सपना देख्नु मन लाग्दो रहेछ। जस्तो भनौँ न कहिलेकाहीँ रुख चढ्थेँ म सानो छँदाखेरि किशोर अवस्थामा चाहिँ एकदम अग्लो अग्लो रुख हाम्रो चितवनमा चाहिँ बकेनाको रुख एकदम बिजुलीको पोल जस्तो अग्लो हुने म बाँदर चाहिँ टुप्पामा सजिलै पुग्थेँ रुख चढेर रुख चढ्दा यस्तो लाग्थ्यो म आकाशमा पुगेँ अनि चराहरूलाई पनि नजिकै देख्थेँ उडिरहेको अनि आफूभन्दा अग्ला अग्ला ठूला मान्छेलाई पनि सानो देख्थेँ पहाडहरू पनि आफू समान देख्थेँ हिमालहरू पनि नजिकै यस्तो यस्तो देख्थेँ अनि कस्तो आनन्द लाग्थ्यो अनि कस्तो स्वप्निल हुन्थे। त्यसकारण यो कल्पना भावना सपना चाहिँ किशोर अवस्थामा एकदमै धेरै हुँदो रहेछ मान्छे भावुक भइँदो रहेछ। अहिले मलाई के लाग्छ भने त्यो कल्पना भावना सपना चाहिँ अहिलेको अवस्थामा पनि त्यति नै बचाउन सकियो त्यति नै जगाउन सकियो भने मान्छे असाध्यै सृजनशील बन्छ भन्ने लाग्छ।
1: अमर नेपानी मदन पुरस्कार विजेता हुनुहुन्छ। मदन पुरस्कारलाई नेपालको साहित्य क्षेत्रले एकदम उच्च स्तरको पुरस्कारमा मान्यता राख्दछ। साह्रै मिठो बोल्नुहुन्छ, साह्रै मिठो किताबहरू लेख्नुभएको छ। सेतो धरती, गुलाबी उमेर लगायतका किताबहरू अमर नेपानीको पुस्तकहरू छ, तपाईँले बजारमा किन्न र पढ्न पाउनुहुन्छ। एकैछिनपछि हामी वर्षा रावतलाई खुल्लुल.com मा जोड्नेछौ। खुल्लुल.com को साथमा रहनुहोला।

0: हो हरे कातम कुलाई रेडियो मा देशै भरि रेडियो मा देशै भरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटाऊ कन्फ्युजन गेट द सोलुसन इट्स द कुलदुली डट कम गेट द सोलुसन.
1: To join the Nepal film industry, your first step, Everest Film Academy. Welcome.
2: Everest Film Academy, Naya Banesur, Min Bhavan.

0: मनों हटाओ कन्फ्यूजन गैस का सोल्यूशन इट्स अ कूल डूली डॉट कॉम गैस का सोल्यूशन इट्स अ कूल डूली डॉट कॉम
1: हमरो पात्र को प्रस्तुति यो खुलुरी डट कम सुखी र सुरक्षित युवा हामी स्टुडियोमा यति बेला रविन्द्र अर्जुन र म दिपेन्द्र हामी छौ तपाईँ कता हुनुहुन्छ ड्युटीमा हुनुहुन्छ देशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ साथीभाइहरूसँग हुनुहुन्छ पढ्दै हुनुहुन्छ कि एक्जामको तयारी गर्दै हुनुहुन्छ आफ्नो मनलाई चङ्गा राख्नुहोस् उमङ्ग बनाउनुहोस् तपाईँले आफ्नो मस्तिष्कलाई मनलाई सफा राख्नुभयो भने क्लिन राखिदिनु भयो भने त्यहाँ जति पनि कथाहरू लेख्न मिल्छ जति पनि कुराहरू सोच्न मिल्छ जति पनि कल्पना गर्न मिल्छ त्यही भएर सधैँ तनावग्रस्त नबनाउनुहोस् आफूलाई तनावबाट मुक्त गर्नका लागि योगा गर्नुहोस् प्राणायाम गर्नुहोस् ध्यान गर्नुहोस् मेडिटेसन गर्नुहोस् एक्सर्साइज गर्नुहोस् साइक्लिङ गर्नुहोस् एक डेढ घन्टा एकदम पसिना आउने गरी चलाएमा कौशीमा काम गर्नुहोस् कोठामा काम गर्नुहोस् है फिजिकल्ली पनि अलिकति काम गर्नुहोस् अहिले चाहिँ हामी वर्षा रावतलाई आफ्ना किशोर अवस्था भनिदिनका लागि खुल्लो लड्कामा जोड्दैछौ रविन्द्रले वर्षाजीको वर्षा रावत नायिका वर्षा रावतको किशोर अवस्था ठिक्क पारेर राख्नुभएको छ क्लिक गर्नुहुन्छ हामी सुन्न थाल्छौ
2: म चाहिँ काठमाडौँमै जन्मेको हो होइन प्रसुति गृहमा 50 साल मङ्सिर 28 गते अनि त्यसपछिबाट मेरो एभ्रिथिङ ग्रोथहरूदेखि लिएर पढाइहरू एभ्रिथिङ सबै यहीँ काठमाडौँमै भयो कोटेश्वरमा अब मम्मी ड्याडी अनि दुईवटा भाइहरू छ ट्विन्स जुरुवा उनीहरू चाहिँ अब खासै पढाइ चाहिँ मलाई खासै पढाइ चाहिँ मन लाग्दैन थियो होइन सो अलिअलि अब पढाइ ल है गर्नै पर्छ भन्ने जस्तो चाहिँ हुन्थ्यो मलाई होइन अनि जसो तसो चाहिँ पास हुन्थे अब कतिपय सानसानो बेलामा चाहिँ कतिचोटि चाहिँ फेल पनि भयो होइन अनि एकदम पिटा खाने मैले ड्याडीको होइन एकदमै पिट्छुन्थ्यो कि ड्याडीले पनि एकदम स्ट्रिक होइन कहीँ बाहिर जान पनि नदिने धेरै खेल्न नदिने होइन अब एक्लै छोरी थिएँ 9 वर्षसम्म एक्लै थिएँ अनि त्यही भएर अलिअलि पुलपो लिएको पनि थिएँ तर साथसाथै कुटाइ पनि धेरै खान्थेँ मैले बिकज मेरो ड्याडी एकदम स्ट्रिक हुन्थ्यो होइन रिसा पनि एकदम रिसा होइन त्यस्तो गाह्रो चाहिँ थिएन होइन तर एउटा ड्याडको र मेरो एउटा राम्रो पार्ट चाहिँ के थियो भने मेरो टाउकोमा एकदम जुम्रा पर्थ्यो होइन म सानो हुँदाखेरि अनि ड्याड चाहिँ अफिसबाट आउने अनि एकदमै ड्याड चाहिँ एकदमै मलाई एकदम केयर गर्ने क्या अनि जुम्रा झार्न लाग्ने जहिले एभ्री डे ड्याडी आउने अफिसबाट अनि जुम्रा झार्ने अनि मलाई चाहिँ एकदम मन पर्दैन थियो कि त्यति बेला अब अहिले चाहिँ सुन्दाखेरि क्युट लाग्छ होइन अहिले त्यो सम्झिँदाखेरि एकदमै स्विट लाग्छ होइन बट त्यतिखेर चाहिँ एकदम रिस उठ्थ्यो क्या ड्याडले चाहिँ काहीँ नपाएर मलाई रिस पोख्ने भनेर जस्तो लाग्थ्यो क्या त्यति बेला चाहिँ
3: अनि आमा कस्तो हुनुहुन्थ्यो
2: मम पनि अलिक स्ट्रिक्ट नै हुन्थ्यो मेरो ड्याड पनि त्यस्तै मम पनि त्यस्तै ममले पनि अब एकदम पिट्ने ममले पनि पिट्थ्यो अनि माया पनि गर्ने हो गर्न चाहिँ होइन तर अब सानो बदमासी गर्यो भने पनि धेरै पनिसमेन्ट पाउने भनौँ न त्यस्तो थियो हामी चाहिँ अब जस यहाँ बट ड्याड ममको रिलेसन चाहिँ एकदम राम्रो थियो छ पनि अझै पनि छ म त त्यही त एभरेज भनौँ न जसो तसो पास हुने खालको मेरो ड्याडलाई चाहिँ जहिले पनि अब पढाइमा चाहिँ जेसुकै होस् तर पढाइमा राम्रो होस् भन्ने हुन्थ्यो होइन त्यो चाहिँ कहिले भएन जस या जसो तसोसम्म चाहिँ गरिन्थ्यो होइन बट मेरो ड्याडलाई चाहिँ एकदमै रहर थियो कि मलाई ब्याङ्कर बनाउने होइन ब्याङ्कमा जागिर गरोस् भन्ने अनि त्यसको लागि चाहिँ एकदमै पढाइसिन्थ्यो हेर त अब छोरी मान्छे भएपछि यस्तो यस्तो हुन्छ यस्तो यस्तो अब्स्ट्राकल्सहरू आउँछ होइन तैँले पढ्नुपर्छ नत्र मान्छेहरूले हेर्छन् यताउति भनेर एकदम सुनाइसिन्थ्यो आफूलाई पढ्न मन नलाग्ने अनि ल ल ह्या गरौँला जे जे मन लाग्छ गरौँला यताउति भनिन्थ्यो कि मन मनै चाहिँ अनि तर जेस खासै चाहिँ मन लाग्दैन थियो मलाई पढ्न
3: तपाईँको स्कुलिङ चाहिँ कहाँबाट स्कुलबाट गर्नु
2: मेरो स्कुलिङ चाहिँ स्वर्णिम तारा विद्या सदन हो घर नजिकै छैन त्यो घर नजिकै राखिदिनु भयो कि पहिला चाहिँ अलिक टाढा थियो मेरो स्कुल होइन क्लास 3 चाहिँ मैले मेन लाइन भनेर पढेँ तिनकुनेमा अनि क्लास 4 क्लास 10 चाहिँ स्वर्णिम तारा पढेँ अनि एकचोटि चाहिँ मैले लभ स्कुल चेन्ज गरौँ न त यो त अब एक त यो स्कुल खासै राम्रो पनि छैन खासै राम्रो पनि पढाएर हुँदैन बरु अलि ठुलो स्कुलमा पढौँ भनेर पनि भनेको थियो अनि भिएस निकेतनमा जोइन गर्ने जस्तो कुरा भएको थियो बट त्यो कुरा भएको एक दुई दिनपछि चाहिँ त्यहाँ धेरै किडन्याप्सहरू भयो क्या भिएसको स्टुडेन्ट्सहरूलाई किडन्याप गरेर आए ताउति भनेर त्यसपछि पुग्यो रहर पुग्यो मलाई अरू स्कुलहरूमा पढ्ने यही ठिक छ भने जस्तो भयो 9-10 पुगेपछि चाहिँ मलाई त्यस्तो झन् पढ्न मन नलाग्ने होइन अब त्यतिखेर चाहिँ अब हार्मोन चेन्ज भएर पनि हुनसक्छ होइन अब अरू अरू चिजहरूतिर जाने होइन जस्तै फिल्महरू धेरै हेर्ने एकदमै होइन केटाहरूप्रति अट्र्याक्ट हुने त्यस्तो खालकोहरू हुँदै गयो होइन अब त्यो एज त्यस्तो भएर पनि हुनसक्छ होइन अनि जो हेर त्यही राम्रो लाग्ने केटाहरूलाई जिस्काउने म एकदमै धेरै फ्रेङ्क पनि थिएँ होइन त्यति स्कुलमा साथीहरूसँग धेरै हल्लाखल्ला गर्ने घुम्न जान मन पर्ने अब कहीँ टुरमा जानु पर्यो भने एउटा साथीहरूसँग अब जस एउटा केटा साथी चाहिँ जाने तिमी पनि आऊ है मसँग भने जस्तो हुने होइन जस अलिकति अट्र्याक्सन चाहिँ हुन्थ्यो केटाहरूसँग चाहिँ भनौँ अहिलेको जेनेरेसनमा चाहिँ मैले हेरे अनुसार त्यति बेला चाहिँ मलाई एकदमै म त एकदम चण्डाल छु होइन एकदम चन्टु होइन अब हुन्छ नि एकदमै ल केटा भनेपछि यस्तो उस्तो भन्ने त्यति बेला लाग्थ्यो तर अहिलेको जेनेरेसन हेर्दाखेरि चाहिँ होइन म त सोझै रहेछ जस्तो लाग्ने कि अब बिकज अहिलेको जेनेरेसनमा मैले चाहिँ धेरै के सुनेको छु नि अब मैले त ट्रु लभ गराएछ ट्याटु स्याटु बनाउने त्यस्तो त्यस्तो अहिले टिनेजर्सहरू जुन गरिरहेछ नि त्यतिसम्म चाहिँ पुगेको थिइनँ म अब कतिपय त हाँस पनि उठ्छ होइन अनि कुनै कुनै टिनेजर्सहरूले चाहिँ ठ्याक्कै मैले जे जे गराएको थिएँ नि व्यवहार त्यस्तै त्यस्तै व्यवहार देखाउँथ्यो होइन अट्र्याक्सन खोज्ने होइन एकदमै अनि ल म एकदमै अटेन्सन सिकरहरू हुन्छ नि त्यस्तो त्यस्तो व्यवहारहरू होइन जुन उनीहरूले गर्छ नि त्यति बेला मैले पनि गरेको थिएँ होइन अनि मलाई पनि एकदम हाँस उठ्थ्यो कि मलाई बच्चाको कुरा याद आएर हाँस उठ्थ्यो होइन यसले यो गर्न खोजेको हो भने ठ्याक्कै थाहा हुने होइन आफ्नो सो अनि अहिले चाहिँ कतिपय धेरै जुन टिनेजर्सहरू हुनुहुन्छ नि ट्याटु स्याटु बनाउने हात सात काट्नेदेखि लिएर यस्तो यस्तो केटाको लागि केटीको लागि भनेर अब त्यो आई थिङ्क यो चाहिँ अब प्यारेन्ट्सको गाइडेन्स नभएर पनि हुनसक्छ अब मेरो त प्यारेन्ट्स कस्तो भने मेरो प्यारेन्ट्स एकदम स्ट्रिक्ट हुनुहुन्थ्यो होइन सो मैले त केही सेयर गर्न सक्दिनँ थिएँ होइन सो मैले पनि त्यस्तो त्यस्तो हरकतहरू गरेको थिएँ होला टिनेजर्सको बेला मैले सेयर गर्न नमिल्ने भएर आई थिङ्क अहिले चाहिँ जुन छ नि अहिले चाहिँ प्यारेन्ट्सहरू पनि अब अलिकति टिनेज आफ्नो बच्चाहरूप्रति अलिकति फ्रेङ्क हुनुपर्ने होइन अलिक साथी जस्तो व्यवहार अनि आमा बाउ जस्तो छँदैछ होइन स्ट्रिक्टनेस पनि चाहिन्छ तर अलिकति फ्रेङ्कनेस पनि होस् जस्तो लाग्छ मलाई एउटा बोल्डनेस हुन्छ नि त्यो बोल्डनेस चाहिँ चाहिन्छ कि एउटा तर बच्चाले आमालाई रेस्पेक्ट गर्नुपर्छ होइन बाउ आमालाई रेस्पेक्ट गर्नुपर्छ साथी सोचेर पनि अब एकदम हेर्ने खालको पनि होइन होइन एउटा एक किसिमले त्यो डिस्टेन्स पनि राख्नुपर्छ साथसाथै अलिकति छोराछोरीलाई भन्न इजी पनि होस् कि ल ड्याड मम्मी मैले यस्तो यस्तो एउटा फिल भइरहेछ मलाई होइन यस्तो यस्तो फिलिङ्सहरू आइरहेछ के गर्ने हो के हो यो जस्ट उनीहरू डिस्कसन गर्न सक्ने होस् 11-12 हुँदाखेरि चाहिँ मलाई त्यस्तो अरू त्यस्तो अट्र्याक्सन चाहिँ केही पनि भएन होइन आई वाज ओन्ली फोकस्ड अन लाइक मेरो साथीहरूले के के सोच्छ मेरो बारेमा मलाई त धेरै केटाप्रति अट्र्याक्ट हुने भनेको 9 or 10 भयो होइन जुन टेन र 11 चाहिँ 11-12 चाहिँ कस्तो भने ल है मैले चाहिँ आफ्नो लय खयमा राम्रो गर्नुपर्छ बिकज अब कलेज अब मेरो कलेज पनि ठुलो कलेज थियो त्यतिखेर एकदमै रिच पिपलहरू आउँछ कि त्यहाँनिर होइन अब साथसाथै स्कलरसिपहरू भएको पनि हुन्थ्यो होइन एन्ड देन मलाई चाहिँ नि ल है त मैले चाहिँ मेरो लय खयमा ध्यान दिनुपर्छ है भनेर चाहिँ आउँथेँ होइन हुन्थ्यो त्यो त्यस्तो दिमागमा अनि एकदम मेन्टेन गर्न खोज्ने कि अब सकि नसके पनि मेन्टेन गर्न खोज्थेँ सो अफ गर्न खोज्नेदेखि लिएर एभ्रिथिङ होइन अब स्कुटर चाहियो भन्ने होइन घरमा पनि जस्तो जस्तो त्यस्तो अलिकति आउट अफ लाइक बक्समा गएँ म
1: सबै सिपरी नायक मात्रै लाग्छ संजोग र वर्षासँग अलिकति बढी क्लोज पनि भएको हिसाबले पनि होला थुप्रै नायिका नायक नायिका नायिकाहरूप्रति सम्मान त छँदैछ त्यहीमाथि वर्ष चाहिँ आफ्नै बहिनी जस्तो पनि लाग्छ वर्षा रावतको यो किशोर अवस्था तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रियाका लागि हाम्रो वाट्सएप नम्बर 98-01-81-610 र हाम्रो फेसबुक पेज facebook.com/खुनमुली दुवै अप्सनहरू खुल्ला छन् प्रतिक्रिया दिनुहोला हामी तपाईँको प्रतिक्रियाको प्रतीक्षा गर्नेछौँ किसिमपछि आउनेछौँ
4: रेडियोमा देशैभरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ कन्फ्युजन ग्याप सोलुसन कुलधुली.com

0: tragedy attracts them.
1: दिनभरि गर्मी रात परेपछि चकमन अलिअलि चकमन अँध्यारो त्यहीमाथि अलिअलि चिसो चिसो काठमाडौँको मुड रेडियो स्टुडियो कमेडी आइट नारायणेश्वर मार्गको वास्तवमा हामी अन्डरग्राउन्ड स्टुडियोमा छौँ वास्तवमा यो भूमिगत स्टुडियो छ स्टुडियोबाट बोलिरहेका छौँ रविन्द्र अर्जुन दिपेन्द्र तपाईँसँग छौँ तपाईँ हामीसँगै अर्को एकजना साथी पनि हुनुहुन्छ यहाँनिर चाहिँ अमरजी आउनुभयो वर्षा आउनुभयो अनि त्यसपछि अब चाहिँ हामी धीरज राईलाई जोड्दैछौँ धीरज राई लगत्तै बेनी सामल खुल्लु डट कममा उहाँको के छ अवस्था हामी बेनी सामलको खुल्लु डट कम जोड्दैछौँ अहिले चाहिँ धीरज राई
2: नमस्ते म गायक धीरज राई र यो खुल्लुली डट कम सुनिरहनु भएका हाम्रा सम्पूर्ण लिसनर्सहरू मेरो फ्यानहरू सबैलाई म हार्दिक गर्न चाहन्छु. अब मेरो बाल्यकालको अवस्थाको कुरा गर्दाखेरि अहिले सम्झिँदाखेरि के लाग्छ भन्दाखेरि बाल्यकालमा बनेकै कतिपय त्यो कुराहरू अहिले आएर इस्टाब्लिस भएको छ भनौँ न. जस्तो गीत गाउने क्रमहरू पनि सानोदेखि नै देखिएको थियो झल्को. अलिअलि कविता लेख्थेँ, अलिअलि लेख लेख्थेँ. अब त्यही झल्को अहिले आएर म एउटा भनौँ लेखक छु, विभिन्न पुस्तकहरू लेख्छु. सानोदेखि डान्स गर्न मन लाग्थ्यो अनि अब अहिले डान्सर सिङ्गर नै बने होइन. अलिकति मलाई अङ्ग्रेजी विषय मन पर्थ्यो, मैले अब अङ्ग्रेजीमै मास्टर्स डिग्री सकेँ. अलिकति घरको नक्साहरू अलिकति सानोदेखि ड्रइङ पनि राम्रो थियो मलाई र अब अहिले एउटा आर्किटेक्ट पनि हुँ म. मोटामोटी चाहिँ त्यो सानो बेला नै यो मान्छे भविष्यमा गएर के बन्छ भन्ने चाहिँ त्यो किसिमको एउटा झल्को चाहिँ आउँदो रहेछ भन्ने चाहिँ मलाई लाग्छ कि. अब सानो बेला कुरा गर्दाखेरि बाल्यकालमा एकदमै चञ्चले क्रिएटिभ एकछिन छुकछुक एकछिन राम चुप्लाएर बस्न नसक्ने केही न केही काम गरिरहने पुरानो रेडियोहरू बनाउने अथवा चाहिँ कुनै मान्छे देख्यो भने उसको तस्विर बनाइहाल्ने म भविष्यमा गएर यस्तो घर बनाउँछु भनेर कोर्ने अनि त्यसपछि त्यतिखेर चलेको गायकहरूको कपी गर्ने. अनि मिथुन चक्रवर्ती एकदमै हिट थिए, मिथुन चक्रवर्तीको त्यो उसको त्यो कम्मर हल्लाउनेहरू आफू पनि सिक्न ट्राई गर्ने अनि माइकल ज्याक्सनको जस्तो लामो कपाल बनाउने त्यस्तै लेदरको ज्याकेट लगाउने यी सोखहरू चाहिँ मेरो सानोमै थिए कि. अनि यसो हेर्दो रहेछ मान्छेले सानोमा जस्तो छ लगभग पछि गएर त्यो देखाउँदो पनि रहेछ र आफूले चाहेको विषयमा आफ्नो इन्ट्रेस्ट भएको विषयमा अगाडि बढ्यो भने त्यो सफल पनि भइदो रहेछ. बेसिकली मेरो घरमा धारणा के थियो भने एजुकेसन मस्ट, पहिलो नम्बरमा एजुकेसन, जागिर खानको लागि होइन अथवा चाहिँ एउटा एजुकेसन भनेको पैसा कमाउने भन्दा पनि मोर लाइक आफूलाई एजुकेटेड बनाउने, माछा मारेर दिनुभन्दा माछा मार्न सिकाउने क्रम चाहिँ शिक्षाले गर्छ भन्ने चाहिँ मेरो बुवा मुवाबाट मैले सिकेको हुँ. टिनेजमा चाहिँ अब गीत सङ्गीतमा बढी सोख, अब भनौँ न टोलको विभिन्न दसैँ तिहार विभिन्न चाडपर्वहरूमा म जान्थेँ, गीत गाउँथे, टोलको एउटा काइन्ड अफ सेलिब्रेटी नै थिएँ म. नाटक खेल्नुपर्ने, अभिनय गर्नुपर्ने, डान्स गर्नुपर्ने अनि गीतहरू गाउनुपर्ने, गीतमा पनि अलिकति सोम्यानसिप नाच्ने खालको गीतहरू रुचाउने अनि साथीहरू धेरै बनाउनु पर्ने अनि मोटामोटी भनौँ न बाजाहरू मन पराउने. अब तपाईँको यो मादलहरू होइन, सानोमै मादल पनि मलाई मन पर्थ्यो अरे. मम्मीले चाहिँ कसरी थाहा पाउनुभएछ भने त्यो सानोमा हुँदा किचनमा पसेर मैले त्यो चम्चाले चाहिँ पुरै भाँडाहरू ठाङठाङ र ठुङठुङ बजाउँदा मलाई आनन्द आउँथ्यो अरे. अनि त्यहाँपछि मम्मीले चाहिँ यसलाई सायद बाजा ल्याइदियो भने यसले रोक्छ भनेर मलाई एउटा बाजा मादल ल्याइदिनु भएको रहेछ. त्यो मादल चाहिँ एकदम ठुलो भएको रहेछ. त्यसपछि मैले त्यो मादल चाहिँ एकचोटि आएर देब्रेमा ध्याङ गर्यो, फेरि खुर्र कुदेर गएर अर्कोमा त्याङ गरेर यसरी कुद्दै कुद्दै म बजाउँथे अरे. अनि हुँदा चाहिँ मलाई एक दिन वाक्क लागेर म मादल माथि नै बसेर अनि दौडिन नपर्ने गरी यसो झुकेर यतातिर दाङ अर्कोतिर तिङ गरेर बजाउँथे अरे. भनेपछि सानोमा म्युजिकप्रति एकदम मेरो लगाव थियो, अनि सानोमै चाहिँ मलाई विभिन्न अब त्यतिखेरको राजनीतिक पार्टीहरूले चाहिँ मलाई उछालेर चाहिँ मञ्चमा गीत गाउन लाउनुहुन्थ्यो अरे. काङ्ग्रेसले काङ्ग्रेसी खालको गीत लगाउने, अनि भनौँ त्यतिखेर पञ्चायत काल थियो, पञ्चायतले यो चाहिँ गीत गाउनुपर्छ बाबु भनेर पञ्चायत पनि गाउँथ्यो अरे म. फेरि यता कम्युनिस्टहरूको थियो अरे, उहाँहरूको पनि अब कम्युनिस्ट किसिमको गीत बनाउँथ्यो अरे. यो सबै ठाउँमा चाहिँ मलाई राम्रो गाउँथेँ म भनेर चाहिँ मलाई ब्याकग्राउन्डमा कुरा गर्नुहुन्छ होइन. त्यतिखेर बाहेक पढाइ पनि राम्रो थियो मेरो, अब क्लासमा पनि एकदम राम्रै विद्यार्थी थिएँ मैले. अब एसएलसीमा पनि मैले 72% स्कोर गरेको हुँ, जसले गर्दा चाहिँ मैले जुनै पनि विषयमा नाम निकालेँ होइन, जस्तो मेडिसिनमा पनि मैले नाम निकालेँ, इन्जिनियरिङमा पनि नाम निकालेँ होइन, एक नम्बरमै थियो. तर मलाई यो चिरफार मन नपर्ने हुनाले मैले मेडिसिन पढिनँ, मैले इन्जिनियरिङ पढेँ. र सानोमा यस्तै हो, अलिकति क्रिएटिभ रहेछु अहिले हेर्दाखेरि, एकदम क्रिएटिभ चञ्चल केही न केही गरिरहनु पर्ने नेचर चाहिँ थियो रहेछ. अब साथीहरूलाई के भन्नुपर्छ भने मैले अब आफू सानो हुँदाखेरि जेनरली आमा बुवाले पनि भन्छ 15 वर्षसम्म एउटा राम्रो गाइडेन्स दिनुपर्छ भन्नेबाटै हामीले बुझिसक्यौँ कि 15 वर्षसम्मको एउटा एज भनेको चाहिँ लगभग फ्युचरमा के बन्छ भन्ने चाहिँ त्यतिखेर देखिसकिन्छ. त्यो भएकोले एउटा भनौँ न 15 वर्षसम्मको एज एउटा एकदमै लर्निङ फेज हुन्छ होइन. अनि 15 वर्षदेखिको 25 वर्षको एज अथवा 22 वर्षको एज भनेको पूर्ण रूपमा आफूले जीवनमा चाहिने स्किल्सहरू लिने, पढाइको स्किल्स लिने, अथवा त म्युजिकमा जाने भने म्युजिकको बेसिक सङ्ग्रह तालिमहरू लिने, के विषयमा जान मन लाग्छ त्यो विषयमा दक्ष हुने काम चाहिँ 25 वर्षसम्ममा तपाईँले गरिसक्नुपर्छ. र तपाईँले 25 वर्षदेखिको उमेर 50 वर्षसम्मको उमेर चाहिँ आफ्नो लागि र आफ्नो देशको लागि दिने एउटा चाहिँ क्रिमी एउटा एज हो होइन. त्यो भएकोले हामीले अलिकति आफूलाई पनि सोचौँ र आफ्नो देशको लागि पनि सोचौँ, आफ्नो परिवारको लागि सोचौँ. त्यो भएकोले गर्दाखेरि यो 15 वर्षदेखि 50 वर्षसम्मको साह्रै मूल्यवान एज हो. यो एजले देशलाई पनि भलो गर्छ. यही देशमा यही उमेरमा नै राम्रा डक्टर, इन्जिनियर, सिङ्गरहरू होइन त्यो एजमै बन्ने हुनाले यो एजलाई एकदमै सदुपयोग गरौँ के. तर हामी धेरै जसो चाहिँ इन्जोयमा बढी लागेर फ्युचरमा चाहिँ अब कस्तो हुन्छ भने तपाईँ दुइटै हातमा लड्डु पाउनुहुन्न, कि पहिला दुःख कि पछि, पहिला दुःख अनि सुख, कि पहिला सुख अनि पछि दुःख, त्यो त घुम्दै आइ नै हाल्छ क्या. तपाईँ मान्नुहोस् तपाईँ अहिले 21 वर्षको उमेरमा तपाईँको यी टिनेजरमा हुनुहुन्छ अथवा यङमा हुनुहुन्छ भने तपाईँले अहिले जति बढी आफ्नो समय खेर फाल्नुहुन्छ त्यो तपाईँले पे गर्नुपर्ने हुन्छ तपाईँको आफ्नो अरू एजमा गएर, त्यसको तपाईँले काहीँ न काहीँ त्यो दुःख भोग्नुपर्ने हुन्छ होइन. सो बेटर चाहिँ के छ भन्दाखेरि एउटा सिधा अर्थमा 15 वर्षदेखि 25 वर्षसम्म आफ्नो केरियर के छ बनाइहाल्नुहोस्, पढ्ने भने पढेर त्यो एउटा होइन एउटा सर्टेन मास्टर्ससम्म गरिहाल्नुहोस्, ए अब तपाईँ इन्जिनियरिङ गर्नुहुन्छ भने मोटामोटी इन्जिनियर भइसक्नुहोस्, डक्टरलाई पनि बेसिक पढिसक्नुहोस् होइन, गिटार सिक्नुहुन्छ भने गिटारमा पोख्त भइसक्नुहोस्. त्यो भएकोले यो मलाई लाग्छ 15 to 25 चाहिँ एकदमै आफूलाई स्ट्रङ बनाउने एउटा टाइम हो, किनभने तपाईँले 25 वर्षसम्ममा जे अचिभ गर्नुहुन्छ त्यो अचिभमेन्टमा लिएर नै तपाईँको जीवन चल्छ भोलिको दिनमा कि. त्यो भएकोले गर्दा यो उमेरलाई अलिकति सिरियस लिनुपर्छ. तर कोही कोही साथीहरू अब अलिकति बढी रमाइलोमा बहकिन पनि सक्छन्, तर त्यसो होइन. तपाईँले कन्फर्म लेखेर लाग्नुहोस्, तपाईँले उमेरमा बढी सुख खेल्नु भने एउटा टाइममा आएर तपाईँले दुःख पेल्नै पर्छ, तर एउटा टाइममा तपाईँले दुःख गर्नुभयो भने जीवनभरि सुख पाइन्छ.
1: जहिले हेर्दा पनि उस्तै यो चाहिँ यसको पछाडिपट्टि धीरज राईको किस अवस्थाबाट हामी बुझ्नुपर्ने जान्नुपर्ने कुरा त एक लेभलमा छ रहेछ, आफूले आफ्नो हिसाब लिन सकिन्छ. तर धीरज राईलाई आदरणीय धीरज राईलाई जहिले हेर्दा पनि उस्तै लाग्ने चाहिँ सायद उहाँ सङ्गीतमा हुनुहुन्छ, सृजनशील काममा हुनुहुन्छ, स्टेजमा हुनुहुन्छ होइन, हरेक स्ट्रेसलाई उहाँले स्ट्रेसलाई उहाँले स्टेजमा पक्नुहुन्छ जस्तो लाग्छ. हुन्छ नि दर्शकसँग श्रोतासँग नजिक भएपछि उहाँले आफ्नो त पिल्चन्द भुल्नुहुन्छ, जहिले पनि सदाबार लाग्छ मलाई चाहिँ उस्तै नै लाग्छ. धीरज राईको आगामी दिन पनि धेरै राम्रो रहोस्. अनि तपाईँलाई आजको श्रृङ्खला कस्तो लागिरहेको छ खुल्लु .com को केही सल्लाह सुझाव प्रतिक्रिया छन् भने हामीलाई खबर गरिदिनु होला. फेसबुकमा facebook.com/खुल्लुली, त्यसै गरी व्हाट्सएप नम्बर 98 81 86 66 हाम्रो टेलिफोन नम्बर के अरे व्हाट्सएप नम्बर हो. मेसेज गर्न सक्नुहुन्छ, प्रतिक्रिया दिन सक्नुहुन्छ. एकैछिनपछि बेनिसा हमाललाई हामी खुल्लु .com मा जोड्दैछौँ.

0: सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप सोलुसन
1: बिनिसा हमाल नेपालको चलचित्र उद्योगमा चितवन जिल्लाबाट प्रतिनिधित्व गर्नुहुन्छ। एक हिसाबले भन्यो भने निकै नै सफल नायिका पनि हुनुहुन्छ। बिनिसा हमालको किशोर अवस्था कस्तो थियो, कसरी चलचित्र क्षेत्रमा आइपुग्नुभयो, उहाँका केही अन्तरङ्ग कुराकानी हामी यहाँले जोड्दैछौँ। अब चाहिँ बिनिसा हमाल खुल्दु.com मा।
2: नमस्कार, म कलाकार बिनिसा हमाल। मेरो जन्म चाहिँ नारायणगढ चितवनको गीतानगरमा भएको हो र मेरो बाल्यकाल चाहिँ त्यस्तो धेरै इन्ट्रेस्टिङ सेयर गर्नु पर्ने त केही पनि छैन। एकदमै ज्ञानी बच्चा थिएँ तर अलिकति इन्ट्रोभर्ट थिएँ। स्टडियस र एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा चाहिँ अलिकति फरवर्ड थिएँ। सो नर्मल नै रह्यो मेरो बाल्यकाल, जस्तो अरू बच्चाहरूको जस्तै हुन्छ नि। तर त्यस्तो सम्झिनै पर्ने, चकचक गरेर या दुःख दिने टाइपको चाहिँ थिइनँ, त्यो चाहिँ सम्झना छ मलाई।
3: घरमा को को हुनुहुन्छ तपाईँको?
2: मम्मी, ड्याडी, मेरो भाइ, म अनि मेरो फुपू, सानो फुपू। म फिफ्थ स्ट्यान्डर्डमा, सिक्स्थमा र सेभेन्थमा चाहिँ फर्स्ट भएको थिएँ। एसएलसीमा मेरो फर्स्ट डिभिजन आएको थियो होइन। टप फाइभसम्म चाहिँ पढेको थिएँ, किनभने एटबाट चाहिँ मैले स्कुल चाहिँ अर्को स्कुल ट्रान्सफर गर्नु पर्यो कि त्यतिखेर, त्यो कारणले गर्दाखेरि गाली त खाइन्थ्यो नै होइन बच्चा बेलामा। अब कोही पनि बच्चाले गाली नखाने भन्ने त हुँदैन, कहिलेकाहीँ अब पढाइमा फोकस हुँदैन, फर्स्टमा प्रायोरिटी पढाइ हुन्छ। जो पनि बुवा आमाको लागि जब बच्चा सानो हुन्छ भने पढाइमा नै फोकस गरोस् भन्ने हुन्छ। कहिलेकाहीँ खेल्नु मन लाग्थ्यो, अब कहिलेकाहीँ गाउँ डुल्न गइन्थ्यो होइन, त्यो कारणले गर्दाखेरि गाली खान्थे। अनि भाइसँग त्यस्तो बदमासी गरेको चाहिँ खासै छैन। बाबु पनि इन्ट्रोभर्ट, म पनि इन्ट्रोभर्ट भएको कारणले गर्दाखेरि अब सानोमा त अलिकति नेचर फरक हुन्छ होइन। लुकेर फिल्म हेर्ने कस्तो हुन्थ्यो भने, त्यतिखेर डिभीडीको चलन थियो नि त, अनि गाउँको पर्टिकुलर एउटा घरमा चाहिँ फिल्म देखाइन्थ्यो कि, अनि फिल्म हेर्नलाई चाहिँ गाउँभरिको मान्छेहरू जान्थ्यो। त्यतिखेर लुकेर चाहिँ बाबु र म चाहिँ हेर्न जान्थ्यो कि, हिन्दी फिल्महरू, नेपाली फिल्महरू पनि पहिलाको पुरानो त्यो चाहिँ गर्न जान्थ्यो। त्यो गए त्यसरी जाँदाखेरि चाहिँ फर्केर आउँदाखेरि चाहिँ गाली खाएको सम्झना चाहिँ छ। साथीहरूसँग खासै मैले धेरै साथीहरू बनाइनँ। मैले स्कुल लेभलको साथीहरूको कुरा गर्ने हो भने मलाई यादै छैन कि मसँग कतिजना साथीहरू हुनुहुन्थ्यो भन्ने नै। केही साथी हुनुहुन्छ अहिले टचमा, मलाई मेसेज गर्नुहुन्छ होइन, तर एकदम बन्डिङ भएको बेस्ट फ्रेन्ड र धेरै साथीहरू ग्रुपमा गर्ने कुराहरू, त्यो चाहिँ मलाई सम्झना नै छैन। मेरो स्कुल लेभलको साथीहरू नै मलाई याद छैन कि। साथीहरू हुनुहुन्थ्यो, स्कुल चेन्ज गरिराख्नु पर्यो, त्यो कारणले गर्दाखेरि पनि स्टेबल भएन कि त्यो फ्रेन्डसिप चाहिँ। सिक्स सेभेनमा चाहिँ मैले भने नि म एकदमै स्टडियस नै थिएँ, पढाइमा नै फोकस थिएँ होइन, अनि त्यो कारणले गर्दाखेरि धेरै त्यो हुन्छ नि, धेरै कुराहरू चाहिँ दिमागमा थिएन कि, यता उता गर्ने ओर साथीहरूसँग फिल्म हेर्न जाउँ या घुम्न जाउँ भन्ने चिजहरू, या अपोजिट सेक्ससँग धेरै अट्र्याक हुने त्यो चिजहरू चाहिँ त्यतिखेरसम्म मेरो विचारमा चाहिँ डेभलप भइसकेका थिएन होला। सिक्स सेभेनको कुरा गर्दाखेरि अलिकति उमेर सँगसँगै हुन्छ नि, बढ्दै चाहिँ गयो होला त्यो चिजहरू होइन, तर त्यतिखेरसम्म चाहिँ मलाई खासै याद छैन। सेभेन्थ स्ट्यान्डर्डमा हुँदाखेरि मेरो जुनियर हुनुहुन्थ्यो एकजना, उहाँले मलाई लेटर पठाउनु भएको थियो कि, त्यतिखेर त पोस्ट कार्डको जमाना थियो नि त, अनि पोस्ट कार्डमा पछाडि लेखेर पठाउनु भएको थियो। म एकदमै रिसाएको थिएँ कि, किनभने त्यो चिजहरू मेरो लागि ठुलो कुरा थियो। जस्तो मेरो घरमा पनि ड्याडी एकदमै स्ट्रिक्ट भएको कारणले गर्दाखेरि, जस्तो मलाई डान्स गर्न पनि अलाउड थिएन के। मैले लास्ट डान्स गरेको भनेको फोर्थ स्ट्यान्डर्डमा प्यारेन्ट्स डेमा मैले गरेको थिएँ। त्यस पश्चात चाहिँ एउटा प्रोग्राममा म ड्याडीलाई नभनिकन जाँदाखेरि घरमा एकदमै गाली खाएको थियो। त्यो कारणले गर्दाखेरि एकदमै त्यो फ्यामिली ब्याकग्राउन्ड स्ट्रिक्ट भएको कारणले गर्दाखेरि त्यो चिज चाहिँ मेरो लागि एकदमै ठुलो कुरा लाग्थ्यो कि, ला अब मलाई यो मान्छेले यसरी पठायो होइन, यो कुरा मेरो घरमा थाहा भयो भने त एकदमै ठुलो हुन्छ, म के गर्ने, मलाई त घरबाटै निकालिदिन्छ होला, त्यस्तो खालको दिमाग थियो कि मेरो। नाइन्थ स्ट्यान्डर्डमा पनि मलाई याद छ, जब मैले स्कुल चेन्ज गरेँ होइन, त्यतिखेर मलाई एकजनाले लेटर पठाउनु भएको थियो, त्यो पनि मेरो फर्स्ट के भन्छ क्लास टिचरलाई। कस्तो हुन्थ्यो भने, त्यतिखेर लेटर आयो भने स्टुडेन्टहरू चाहिँ क्लास अफिसमै गएर प्रिन्सिपल सरको अफिसमै आउँथ्यो र कसैको नाममा त्यो ठुलो इस्यु चाहिँ थिएन तर मेरो लागि चाहिँ ठुलो इस्यु थियो कि लेटर आउनु कसैले पठाउनु हुन्छ नि प्रेम प्रस्ताव राखेर म एकदमै कस्तो नेभ रहेछु त्यतिखेर कति इनोसेन्ट रहेछु जस्तो चाहिँ लाग्छ अहिले सम्झिँ त हाँसो पनि उठ्छ कि कस्तो त्यो सानो सानो चिजलाई कति ठुलो बनाएर आफैलाई टर्चर गरिरहँदो रहेछु जस्तो लाग्छ त्यतिखेर धेरै कुराहरूको क्युरियोसिटी हुन्छ होइन सो त्यो चिजलाई चाहिँ तपाईँले कसरी लिने भन्ने कुरा चाहिँ तपाईँमै डिपेन्ड गर्छ कि जस्तो मैले मेरो पास्ट तपाईँहरूलाई सुनाएँ त्यतिखेर मैले मेरो लागि बिग इस्यु थियो कि तर मैले मेरो ड्याडीले के सोचिन्छ भनेर त सोधेको थिइनँ नि त एकपटक मैले मेरो ड्याडीलाई मेरो लेटर आयो भनेर रियाक्सन बुझेको भए सायद त्यो टर्चर मैले आफूले मात्रै फेस गर्नु पर्थेन होला जतिखेर त्यो टर्चर भएको थियो एउटा सर्टेन टाइमको लागि तपाईँ क्युरियोसिटी हुनु एकदमै राम्रो कुरा हो तपाईँहरू आफू डिल गर्न सक्नुहुन्छ जस्तो प्यारेन्ट्समै पनि तपाईँ ममसँग यदि ड्याडसँग कम्फर्टेबल हुनुहुन्न भने ममसँग ओर तपाईँको सिस्टर हुन्छ नि अब केटा हुनुहुन्छ भने ब्रदर ड्याडसँग डिल गरेर यो कुराहरू चाहिँ जान्न आवश्यक छ जस्तो लाग्छ कि अर्को कुरा चाहिँ कहिलेकाहीँ यस्तो हुन्छ कि हामीले प्रोफेसनलाई चुज गर्दैन प्रोफेसनले हामीलाई चुज गर्छ के अब मेरो केसमा कुरा गर्ने हो भने पनि मैले कहिले पनि जुन ब्याकग्राउन्डबाट म आएँ त्यस्तो अब ड्याडी त्यति स्ट्रिक्ट भइसिन्थ्यो कहिले पनि मेरो दिमागमा म एक्ट्रेस बन्छु भनेर सोचेको थिइनँ तर एक्सिडेन्टली आएपछि मैले इन्जोय गरिरहेको छु कि सायद कहीँ कतै मलाई थियो होला म भोलि गएर भविष्यमा एक्टर बन्छु भनेर त्यो मेरो फ्यामिलीको कारणले गर्दा दबिरहेको थियो होला सायद मैले बुझ्न सकेको थिइनँ होला सो त्यो चिजहरू पनि तपाईँले तपाईँ के गर्न चाहनुहुन्छ भन्ने कुराहरू पनि तपाईँ फोकस हुनुपर्छ र तपाईँ कुनै पनि एजमा गएर इट्स नेभर लेट टु स्टार्ट ओभर अगेन भनेर भन्छ नि कुनै पनि कुरालाई स्टार्ट गर्नलाई कहिले पनि लेट हुँदैन कि तपाईँ डिटरमाइन्ड हुनुहुन्छ प्यासनेट हुनुहुन्छ कुनै चिजमा भने तपाईँले स्टार्ट गर्न सक्नुहुन्छ र सबैभन्दा ठुलो कुरा चाहिँ तपाईँको सबैभन्दा ठुलो ब्याकबोन भनेको तपाईँको फ्यामिली हो फ्यामिलीसँग कन्सल्ट गर्नु होइन फ्यामिलीले तपाईँको लागि के सोचिरहेको छ हाम्रो एजम्सनमा त्यो निर्भर हुँदैन कि हामीले फ्यामिलीसँग कुरा गरेपछि मात्रै थाहा हुन्छ उहाँले हाम्रो लागि किनभने सायद त्यतिखेर ड्याडी त्यतिको स्ट्रिक्ट नभएको भए म रङ वेमा पनि जान सक्थ्यो होला होइन त्यो कारणले गर्दाखेरि फ्यामिली तपाईँको लागि कहिले पनि गलत हुँदैन र अर्को कुरा जस्तो तपाईँहरूलाई फिल्म इन्डस्ट्रीमा आउनु मन छ भने अहिले त एकदमै इजी भएको छ हाम्रो टाइममा कस्तो हुन्थ्यो भने आज 7-8 वर्ष अगाडि जब म फिल्म इन्डस्ट्रीमा आएको थिएँ त्यतिखेर ट्रान्जिसनल फेजमा थियो स्योर थिएन फ्युचर के हुन्छ भनेर त्यस्तो अवस्थामा पनि आएर हुन्छ नि तर इजी एक्सेस थिएन कि तपाईँ एक्टिङ सिक्नु मन लाग्यो भने इन्स्टिट्युटहरू थिएन होइन सो अहिले चाहिँ इजी भएको छ तपाईँ एक्टिङ सिक्न चाहनुहुन्छ कि ओर एउटा एक्टरको लागि चाहिने चिजहरू के हुन् त डान्स भयो मार्सल आर्ट भयो तपाईँले भोइस मोडुलेसनदेखि सबैको लागि नै अहिले यति इजी भएको छ कि तपाईँ गएर सिक्न सक्नुहुन्छ सिकेर बुझेर आउँदाखेरि डोर जहिले पनि ओपन छ कि प्यासनेट मान्छेहरूको लागि
1: रेडियो अडियोको स्टुडियोमा सेलिब्रेटीहरू आएको बेलामा हामीले कुनै कुनै समयमा हामीले उहाँहरूका किशोर अवस्थालाई जोडिरहेका थियौँ संग्रह गरेर राखिरहेका थियौँ जहिले सुन्दाखेरि पनि हामीलाई हरेक नयाँ पुस्तालाई यसले काम गर्छ यो सुन्नुपर्छ भन्ने उद्देश्यले नै रेकर्ड गरेका हौ र भर्खरै बेनिस हमालको कथा अथवा किशोर अवस्था तपाईँले सुन्नुभयो हामी रेडियो अडियोको स्टुडियो कमेडी आयत नानेश्वर मार्ग भानेश्वरबाट बोलिरहेका छौँ अब एकैछिनमा हामी गौरी मल्ल दिदीको किशोर अवस्था जोड्नेछौ खुल्ली झटकमको साथमा
0: सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्यास सोलुसन यसमा कुलधुली डट कम ग्यास सोलुसन यसमा कुलधुली डट कम

0: Sie verlesen sie. Kundalin. Den Reisen gab es ein Opa und Verbrecher. Oh no, wenn seine Karriere kochen, bieten er den Reisen Co. Tragedy attracts them.
1: झाल ढोका कुछ कुल लगाउनुहोस्, छेउमा पानी ल्याउन नबिर्सनुहोस्, सकारात्मक सोच राख्नुहोस्। आज दिनभरि के काम गर्नुभयो र भोलि के गर्नुपर्ने कामहरू के छन् योजना बनाउनुहोस्, प्लानिङ गर्नुहोस्। रविन्द्रको संकेत छ ढिलो नगरी गौरीमल्ला दिदीको आदरणीय लोकप्रिय अभिनेत्री गौरीमल्ला दिदीको किशोर अवस्था सुनौ, बुझौ, सोचौ र आगामी दिनको गन्तव्य तोकौ। गौरीमल्ला दिदी
2: नमस्कार, म नायिका गौरी मल्ल। मेरो बाल्यकाल सुन्दर हो, अलिकति कस्तो भने म आफैमा चाहिँ एकदम अन्तर्मुखी स्वभावको बच्चा थिएँ। अलिकति डर ममा थियो, थाहा छैन अब थियो किन थियो, त्यस्तो कुनै एकदम रिजन त मलाई अहिलेसम्म थाहा छैन। तर मलाई जुङ्गा भएको मान्छे देखेर पनि डर लाग्थ्यो मलाई। कुनै अलि ठुल्ठुलो जुङ्गा भएको मान्छे देख्यो भने म ढोका पछाडि लुक्न जान्थेँ। ऊ जोगीहरू, त्यति बेला जोगीहरू घर घरमा माग्न आउने चलन थियो, अलग निरञ्जन भनेर। त्यो जोगीहरू देख्यो भने पनि मलाई डर लाग्थ्यो। त्यो डर किन थियो थाहा छैन। त्यसपछि अनि मलाई मेरो दिजु, मेरो बहिनी, हामी तीनजनाको परिवार, छोरीहरू, छोरा थिएन। अनि तर दाजुभाइको सानो हुँदाखेरि कहिले मलाई मतलब पनि हुँदैन थियो। साथी जस्तै दिदी बहिनीहरू हामी हुर्क्यौं। बुवा मैले एकदम माया गरेर हुर्काए तिनै छोरीलाई। म चाहिँ माइली। अनि मेरो बुवालाई मान्छेहरूले भन्थ्यो, अरे छोरा पाउनु पर्छ, छोराको लागि पनि बरु अर्को बिहे गर्नु भनेर नि भन्थ्यो रे। रेको कुरा है, अब थाहा छैन। तर मेरो बुवाले कहिले पनि छोरालाई बढावा चाहिँ नि उसले कहिले पनि दिइबक्स छैन। सो अहिले त्यो कुरालाई लिएर मेरो बुवा एकदम ह्याप्पी। मैले छोरा पाएको भन्दा छोरीहरूले अझ बढी मलाई चाहिँ केयर गर्छन् भन्ने कुरा अहिले गरिबक्सिन छ। छोरीहरूले केयरिङ पनि हुन्छन्। बाल्यकाल मेरो एकदम सुन्दर तरिकाले बित्यो। पढाइ मेरो राम्रो थियो, नराम्रो होइन। पछि बिस्तारै बिस्तारै अलिकति एभरेज हुँदै गयो। बच्चामा चाहिँ एकदमै राम्रो थियो। पछि अलिकति ठुलो हुँदै गएपछि चाहिँ सब्जेक्ट वाइज मलाई म्याथ मलाई कहिले पनि मनपर्ने सब्जेक्ट भएन। अनि म जहिले पनि इग्नोर गर्न चाहने सब्जेक्ट हो म्याथ मलाई किन। अनि म्याथ मेरो नराम्रो भएपछि अब साइन्स पनि खासै मेरो राम्रो हुने उद भएन। एम चाहिँ डक्टर हुने, त्यो किसिमको त्यो कन्फ्युजनको पढाइ के त्यस्तो थियो। अब कलाकार हुनु रहेछ, त्यसैले साहित्यमा बढी रुचि बच्चादेखि नै, पढ्न एकदमै मनपर्ने। कोर्स बुक बाहेक मैले बाहिर अरू किताबहरू एकदम धेरै पढ्थेँ। मैले रमाइलो लाग्थ्यो मलाई, चाहे त्यो बाल साहित्य होस्, चाहे अब त्यति बेला निस्किने मधुपर्क होस्, गरिमा होस्। अहिले निस्किने भन्दा अलिक फरक डिजाइनमा निस्किन्थ्यो त्यति बेला। तर म एकदम इन्ट्रेस्ट दिएर पढ्थेँ। मलाई एक एक कुराहरू चाहिँ नि याद हुने, मेरो मेमोरी एकदम सार्प थियो त्यति बेला। पढाइमा एकदमै उपन्यासहरू पनि बिस्तारै अलिक किशोर अवस्थामा गएपछि उपन्यासहरूतिर बढी उभयो मलाई। सस्पेन्स, थ्रिल, अनि सेन्टिमेन्ट, रोमान्टिक, जस्तो पनि उपन्यास मलाई एकदमै मनपर्ने। मलाई हररहरू चाहिँ मलाई मन नपर्ने, अलिकति कस्तो दिमागले त्यसलाई एक्सेप्ट नगर्ने त्यस्तो किसिमको थियो। जस हरेक लाइफको त्यो बच्चादेखि लिएर किशोरावस्थासम्मको समय मेरो एकदमै अर्कै किसिमको रमाइलोमा मेरो चाहिँ नि गयो। र एउटा नछुट्याइ भन्नुपर्ने कुरा चाहिँ कस्तो भने, म अलिकति ड्रिमिङ बच्चादेखि नै, हरेक कुरामा चाहिँ नि इमेजिनेसन गर्ने बच्चा कि त्यस्तो थिएँ। अनि जस्तो मेरो केही साथी सर्कल थियो स्कुल जाने, हामी गफ गर्दै जाँदाखेरि एक अर्कालाई आफ्नो आफ्नो ड्रिम, राति सपनामा के देख्यो त्यो हामीले सोध्ने, तैँले के सपना देखिस् भन्यो। अनि साथीले यसो यसो ए हो, अनि आफ्नो सपना भन्यो। अब जुन दिन सपना देखेको हुँदैन त्यो दिन के गर्नु त, आफू त पछि पर्यो, सपना देखेको छैन, अनि फेरि क्रिएट गर्ने सपना। अनि ए हो, अनि मैले तँलाई देखेको थिएँ यस्तो भयो, जे पायो त्यो भनिदिने, मतलब एउटा क्रिएटिभिटी भइराख्ने कि त्यो दिमागमा, त्यस्तो किसिमको थियौं। अब अहिले त रमाइलो लाग्छ हो हामीले यस्तो गर्यौँ भनेर होइन. तर त्यसरी चाहिँ ठुलो भयो. अनि बिचमा पछि अलिकति 14-15 वर्षको उमेर भएपछि अलिकति लाज हुन्छ नि, लाज पनि लाग्ने. अनि सोझो चाहिँ म बच्चैदेखि एकदमै सिधा बच्चा एकदमै नै हुन्छ नि, एकदम इनोसेन्ट अति सिधा बच्चा. अनि बिचमा एउटा फेज मात्रै मेरो लाइफमा यस्तो आयो कि जहाँ चाहिँ म एकदम फाइटर हुन्छ नि, अलिकति टम बोय टाइपको भएर आएँ. त्यो चाहिँ कुन अवस्थामा आयो भने त्यही 14-15 वर्षको उसमा चाहिँ धेरै सोझो भयो. यसलाई कराडे सिकाउन राखिदियो, यसलाई ताइक्वान्डो सिकाऊ, एकदमै यो त एकदम सोझो भयो भन्ने त्यो फ्यामिलीबाट. त्यो भएपछि सिक्न थालेपछि अनि मलाई के लाग्यो भने चाहिँ ओहो म त गजबै चिज गर्दैछु भन्ने लागेर अनि केटाहरूलाई पनि लाइज सिङ्गल सिङ्गल भेट्छस् ल को को आउने आइज हुन्छ नि च्यालेन्ज दिने त्यस्तो टाइपको नेचर भएर आयो. पछि मुहालाई त्यो मेरो नेचर मन परेन अनि अह यसलाई हुँदैन यो पहिल्यै ठिक थियो भनौँ भनेर फेरि नगर पर्दैन भने फेरि ल ओके भनेर त्यो पनि मैले गरिनँ. अनि बहिनीले चाहिँ गर्दै थियो, ऊ त नेसनल प्लेयरै थिए, ता फ्लाइ वेटमा खेल्दै मार्सल आर्ट बहिनीले, मैले चाहिँ गरेर अनि यसरी सुरु भएको हो लाइफ होइन. अब यहाँसम्म आइपुगिएको छ. अब यो किशोर अवस्थाको कुराहरूको जस्तो केटी मान्छेहरूमा विशेष गरी हामीले धेरै सामाजिक रूपमा धेरै चुनौतीपूर्ण कुराहरूको सामना गर्नुपर्छ होइन. जस्तो महिनावारी हुनुलाई सबभन्दा ठूलो चुनौती मान्नुपर्छ हामीले. यसलाई लज्जाबोधको रूपमा लिन हुँदैन, यो प्रकृतिले दिएको अति नै सुन्दर कुरा हो, स्वस्थ कुरा पनि हो होइन. सुन्दर स्वस्थ र समाजलाई अघि बढाउनलाई अपरिहार्य एउटा जीवनको एउटा अङ्ग हो. त्यसले गर्दाखेरि यो कुरालाई चाहिँ हामीले सामान्य रूपमा लिनुपर्छ. अनि म पनि त्यो अवस्थाबाट चाहिँ गुज्रिसकेको कुरा हो होइन. त्यति बेला त्यो अवस्थामा चाहिँ अलिकति हाम्रो सेन्सिटिभ पार्टहरूमा चाहिँ बाहिरको अब नराम्रो हावाहरू दूषित कुराहरूले चाहिँ नि छोला भनेर पनि त्यो कुनै परापूर्व कालमा मलाई त्यस्तो लाग्छ है समाजमा एउटा नियम बनाइएको थियो होला कि उनीहरूलाई चाहिँ एउटा स्वस्थ सफा ठाउँमा चाहिँ अलग थलग राखेर खानाहरू पनि स्वस्थकर तरिकाले दिइने त्यस्तो परम्पराको सुरुवात भएको पक्कै पनि थियो होला. तर पछि जुन समाजमा नराम्रा ठेकेदारहरू पनि हुन्छन् नि उनीहरूले त्यो चिजलाई चाहिँ नि गलत तरिकाबाट चाहिँ प्रयोग गर्दै अगाडि बढाए जस्तो लाग्छ होइन. तर त्यो हुनु हुँदैन. अब अहिलेको समाज भनेको त धेरै नै एडभान्स समाज भइसकेको छ होइन. यो हाम्रो जीवनमा यो एउटा पहिलो यस्तो चुनौतीपूर्ण कुरा हो जसलाई चाहिँ हामीले सजिलो रूपमा चाहिँ लिएर मानसिकता जस्तो बनायो त्यस्तो बन्ने हो जे कुराको पनि होइन. त्यसैले गर्दाखेरि पुरुषवर्गहरूले पनि यो चिजलाई सहज रूपमा लिनुपर्छ र महिलाहरूले पनि आफ्नो शारीरिक विकासको एउटा क्रम हो भनेर यसलाई सहज रूपमा लिएर चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ.
1: लोकप्रिय अभिनेत्री आदरणीय गौरी दिदी गौरी मल्लको यो किशोर अवस्थाको अनुभव किशोर अवस्था सँगसँगै खुल्लु .com को आजको श्रृंखलाबाट रविन्द्र अर्जुन दिपेन्द्र रेडियो स्टुडियो कमेडी हाइट नारायणेश्वर मार्ग बानेश्वरबाट विदा हुन्छौ. हाम्रो पात्रलाई हाम्रो पात्र मोबाइल एप मोबाइलमा डाउनलोड गर्नुभएको छैन भने डाउनलोड गर्नुहोस्, नियमित टचमा रहनुहोस्। अहिले ब्याङ्कको ब्याज दर कति छ, अहिले विनिमय दर कति छ, अनि त्यसको राशिफल कस्तो छ, कुण्डली के छ, हेलो डाक्टरमा सम्पर्क गर्नुपर्ने छ भने पनि थुप्रै फिचरहरू हाम्रो पात्रमा छ. आजलाई यति नै, हामी सबैजना खुल्लो .com बाट यतिसँग विदा हुन्छौ. नमस्कार.
3: रेडियोमा देशैभरि रेडियोमा देशैभरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ कन्फ्युजन ग्याप सोलुसन कुलधुली .com ग्याप सोलुसन कुलधुली .com

0: रेडियो आदि खुला 105.4
1: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
2: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
4: जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
1: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364430331, मोबाइल 9856553331।
4: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
6: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
7: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
6: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी पनि जहाँको त्यही।
7: ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
6: हाम्रा सेवा तथा सुविधाहरू,
7: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
6: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
7: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
6: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
7: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
6: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 7364460624।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-074-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: चा कस्तो सास गनाएको तिम्रो त,
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई।
2: तिमी सास गनाएको भन्छौ,
3: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
3: यही हाम्रो वालिङ आर्ट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
3: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान। मोबाइल 98465-48622 र 98241-4049।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
6: यस समयको साथमा जितु सुनचादी पसल
7: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
8: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ। आज सोमबार
1: बिहान 5 बजेदेखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 बजेदेखि 7 बजेसम्म नेपाली बहस,
2: 7:00 देखि 7:15 सम्म आदि खोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
2: 8:00 देखि 8:30 सम्म कार्यक्रम समय सन्दर्भ,
1: 9:00 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू, 10:00 देखि 11 बजेसम्म पप गीतहरू,
1: 11:00 बजेदेखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: मध्याह बाह्रदेखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
2: 1:00 देखि 2 बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
1: 2:00 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3:00 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिनियर संगीतहरू,
2: 4:00 देखि 5 बजेसम्म लोक गीतहरू, साँझ 5:30 देखि 6 बजेसम्म कार्यक्रम नेपाली सेना,
1: 6:00 बजेदेखि 6:30 सम्म नेपाल दर्पण,
2: 6:30 देखि 6:50 सम्म आदि खोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीत,
2: राति 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
2: राति 10:00 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली .com। यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

को बोलो श्री पशुपतिनाथ को श्रद्धाल भक्त जनहरु यो संसार मा केवल दुईटा चीज मात्र सत्य रहेछन् शाश्वत रहेछन् एउटा जन्म अनि अर्को मृत्यु अरु

माता को बोलो श्री कुल देवतारु को हे मेरो भगवान हे मेरो परमात्मा बाचुन जेल जति नै तेरो र मेरो तथा र मथाड गरे तापनि मरेर लानु केही रहेनछ सबै उनै भगवान।

0: आज विक्रम सम्वत 2083 ज्येष्ठ 11 गते सोमबार, ज्येष्ठ शुक्ल नवमी 25 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बेनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि प्रवासीलाई मताधिकार दिने सम्मका विषय संविधानमा राख्ने प्रस्ताव, तीन ठूला दलमा नेतृत्व संकट, भट्ट सहित 29 जना विरूद्ध मुद्दा दर्ताको तयारी, सरकारद्वारा कूटनीतिक संवाद शून्य प्राय लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको किसानको सारथी बन्दै समुन्नति शीर्षकको शुभ समाचार।
0: केही वर्ष अघिसम्म दाङको देउखुरी क्षेत्रमा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन्थ्यो। बजारको अभाव, व्यापारीको एकाधिकार र उचित मूल्य नपाउँदा किसान निराश थिए। बिहान सबैरै उठेर डोको, गैजा र छिटेवामा तरकारी बोकेर बजार धाउनुपर्ने बाध्यता यहाँका किसान थियो। अहिले भने अवस्था फेरिएको छ। किसानले उत्पादन गरेको तरकारी सहज रूपमा बिक्री हुन थालेपछि उनीहरूमा नयाँ उत्साह थपिएको छ। यसको मुख्य आधार बनेको छ लमही नगरपालिका दुई केरुनियामा संचालनमा रहेको समुन्नति तरकारी संकलन तथा प्रशोधन केन्द्र। समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा संचालित केन्द्रले किसान र बजार बीचको दूरी घटाउँदै स्थानीय कृषकलाई राहत दिएको छ। सूरजलाल चौधरीका अनुसार केन्द्रले दैनिक 1500 देखि 2000 केजीसम्म तरकारी संकलन गर्दै आएको छ। लमही नगरपालिका, गढ़वा गाउँपालिका र राप्ती गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी सहकारीले बारीमै पुगेर खरीद गर्ने गरेको उहाँले बताउनुभयो। पहिला किसानले बजार खोज्दै बिहानै तरकारी बोकेर हिँड्नु पर्थ्यो। चौधरीले भन्नुभयो अहिले त्यो समस्या हटेको छ। डेढ़ वर्षदेखि संचालनमा रहेको संकलन केन्द्रले सबै प्रकारका तरकारी खरीद गर्दै आएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: per pound host. Harek 15 dinma Crompton ko mixture ra bumper luck drama Mighty double door refrigerator jitne mauka pani. Nagrikta matra pai puksa sahaj EMI marfat kharid garna sakinchha.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्म शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ संविधान संशोधनको बहसपत्र निर्माण गर्न गठित कार्यदलले छलफलका लागि 8 मुद्दामा 54 प्रस्ताव तयार पारेको छ विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने सबै तहका अदालतका न्यायाधीशको पुननियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था गर्नेसम्मका सवाल प्रस्तावमा राखिएका छन् कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षक अन्तर्गत 7 निर्वाचन प्रणालीका 8 संघीयता सम्बन्धी 2 प्रदेश सम्बन्धी 8 स्थानीय तहका 3 न्यायपालिका 11 संवैधानिक निकाय सम्बन्धी 6 र अन्य विविध विषय अन्तर्गत 9 प्रस्ताव अघि सारिएको छ कार्यदलले तय गरेका छलफलका विषयमा शासकीय स्वरूप निर्वाचन प्रणाली संघीयता संघ प्रदेश र स्थानीय तहसहितको प्रभावकारिता प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री तथा मन्त्री न्यायपालिका प्रधान न्यायाधीश सबै तहका न्यायाधीशको नियुक्ति योग्यता पदावधि उमेर हत उच्च नैतिक चरित्र आचरण अनुशासन त्यस्तै संवैधानिक निकाय अन्तर्गत संवैधानिक निकायको संख्या पदाधिकारीको संख्या पदाधिकारी नियुक्तिलाई कसरी उत्कृष्ट बनाउने र अन्य विविध विषयमा संसदको अधिवेशनलाई स्वचालित बनाउने कैरावश्य नेपाली नागरिकता र अधिकार जनप्रतिनिधिको योग्यता र उमेर हद कति पटक हुन सक्ने लगायतका विषय समेटिएको छ प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले संविधान संशोधनका लागि अपनाइने कार्यविधिमा संविधानसँग बाजिने व्यवस्था प्रस्ताव गरेको छ प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सदस्य संख्या एकमुष्टमा जोडेर त्यसको दुई तिहाई प्रतिनिधि सभाबाट मात्रै पुर्याउन सके पनि संविधान संशोधन हुन सक्ने प्रस्ताव अघि सारिएको हो जुन प्रस्ताव संविधानको व्यवस्थासँग बाजिन्छ यसअघि दुईपल्ट भएका संविधान संशोधन दुवै सदनबाट छुट्टा छुट्टै दुई तिहाई बहुमतले पारित गरेर मात्र सम्भव भएका थिए
3: तीन ठूला दल नेतृत्व संकट गुटबन्दी र पुनर्गठनको दबावमा शीर्षकमा नागरिक दैनिक खबर लेख्छ नेपालको समकालीन राजनीतिक परिदृश्य यति बेला असामान्य संक्रमण र अस्थिरताको चरणमा प्रवेश गरेको छ गत भदौमा भएको जेएनजी आन्दोलनपछि राजनीतिक दलहरूको भूमिका र अवस्था बदलिएको छ फागुन 11 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनले संसदमा दलहरूको आकार बदलिए पनि पुराना र नयाँ भित्रका आन्तरिक विवाद र विमतिहरू कम भएका छैनन् व्यापक जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा होस् वा पुराना राजनीतिक दलहरू हुन् सबै आन्तरिक विवाद र किचलोमा फँसेका छन् मुलुक निरन्तर बहुदलीय लोकतन्त्रको यात्रामा हिँड्न थालेको 3.5 दशक भइसकेको छ तर दलहरू आन्तरिक विवाद नेतृत्व संकट र वैचारिक अस्पष्टताबाट मुक्त हुन सकेका छैनन् 1979 सालमा स्थापना भएको रासोपा स्थापनाको 7 दशक पूरा गरिसकेका नेपाली कंग्रेस नेकपा एमाले र अन्य राजनीतिक दलहरू आफ्नै आन्तरिक तनाव पुस्तान्तरणको दबाव र संगठनात्मक पुनर्गठनको बहसमा छन् दलहरू समय सापेक्ष सुध्रिन नसक्दा लोकतान्त्रिक प्रणालीको स्थायित्व र प्रभावकारितामाथि नै प्रश्न उठ्न थालेको छ गत फागुनको निर्वाचनपछि मुलुकको पहिलो दल बनेको रासोपा यति बेला तीव्र आन्तरिक तनाव नेतृत्वको असमञ्जस्य र ध्रुवीकरणको चरणबाट गुज्रिरहेको देखिन्छ बाहिरबाट वैकल्पिक राजनीतिक शक्ति नयाँ पुस्ताको ऊर्जा र सुशासनको नारासहित उदाएको यो पार्टी अहिले भने आफ्नै संगठनभित्र नेतृत्व शक्ति सन्तुलन र निर्णय प्रक्रियाको विवादमा अल्झिएको छ रासोपामा अहिले अर्को ठूलो चुनौती विभिन्न समूहको समायोजन पनि हो विवेकशील साझा हाम्रो नेपाल पार्टी जेएनजी अभियन्ता थरहट समूह लगायत विभिन्न धारका नेता पार्टीमा मिसिएपछि सबैलाई प्रतिनिधित्व दिने दबाव बढ़ेको छ सरकारका निर्णय अध्यादेश समसामयिक राजनीतिक विषयमा एउटा पार्टीका सांसदहरू फरक फरक धारमा देखिनुले राष्ट्रपाभित्र वैचारिक स्पष्टता कमजोर रहेको संकेत गर्दछ। मुलुकको पुरानो लोकतान्त्रिक दलमध्ये कंग्रेस यति बेला जुट र फूटको संघर्षमा छ। गत पुसमा भएको विशेष महाधिवेशनको पक्ष विपक्षमा देखा परेको विवाद गाउँसम्म पुगेको छ। विशेष महाधिवेशनको विपक्षमा रहेको पक्ष अहिले प्रदेश तहमा भेला र बैठकमा सक्रिय छ।
2: कूटनीतिमा छैन संवाद शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भए पनि सत्तारूढ़ दल राष्ट्रपाका सभापति रवि लामिछानेको औपचारिक भ्रमण तय भएको छ। भारत सरकारको निमन्त्रणामा उहाँको भ्रमण कार्यक्रम बनेको हो। नयाँ सरकार बने पश्चात दुई देशबीच उच्च स्तरीय भ्रमणहरू भएका छैनन्। दुई तिहाई नजिकको सरकार छ, यसले कूटनीतिक सम्बन्धलाई संवादको माध्यमबाट अझ बलियो बनाउनु पर्थ्यो, तर प्रधानमन्त्री जी त्यसमा चुकेको देखिन्छ, पूर्व राजदूत निलाम्बर आचार्यले बताउनुहुन्छ। त्यस्तै बालेन्द्र शाह नेतृत्वको सरकारको कूटनीतिक सम्बन्धबारे सत्तारूढ़ राष्ट्रपाकै नेता अमरेश कुमार सिंहले केही दिन अघि एक टीभी अन्तर्वार्तामा भनेका थिए, भारतसँग केपी ओलीको पालामा भन्दा पनि सम्बन्ध बिग्रिएको छ, चीनसँग पनि राम्रो छैन, अमेरिकासँग कस्तो हो मलाई थाहा छैन। सिंहले भने झैं भारत र चीनबीच सम्बन्ध बिग्रिहालेको नभए पनि नयाँ सरकार गठनपछि छिमेकी सम्बन्ध न्यानो भने नरहेको कूटनीतिज्ञहरूले बताउन थालेका छन्। श्री विक्रम मिश्रीले नेपाल भ्रमण रद्द गरेका छन् भने नेपालका परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण पनि रोकिएको छ। प्रधानमन्त्रीसँग भेट नहुने अनौपचारिक सन्देश पाएपछि मिश्रीले नेपाल भ्रमण स्थगित गरेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशिया मामिलाका विशेष दूत सर्जियो गोरले पनि प्रधानमन्त्री बालेनसँग भेट पाएनन्। गत चैत 17 गतेदेखि तीन दिने नेपाल भ्रमणका क्रममा गोरले परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डाक्टर सोरिम वाग्लेसँग भेटवार्ता गरेर फर्किएका थिए।
3: संसदमा सशक्त रूपमा उत्रदै विपक्षी दल हिमालय टाइम्समा खबर छ। संसदमा सत्ता र विपक्षी दलहरू आम्ने सामने हुने संकेत देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति उत्तरदायी नबनेको भन्दै विपक्षी दलहरू आक्रोशित छन्। प्रधानमन्त्री शाह सदनमा आएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने उनीहरूको माग छ, तर प्रधानमन्त्री शाह भने विपक्षीले माग गरे अनुसार संसदमा उपस्थित नहुने अडानमा हुनुहुन्छ। विपक्षीको माग र प्रधानमन्त्रीको अडानले आगामी संसद बैठक सामान्य ढंगले सुचारू नहुने स्थिति बनेको छ। सरकारको गलत कार्यशैली विरूद्ध प्रतिनिधि सभाका विपक्षी दलहरू थप सशक्त बन्ने भएका छन्। विपक्षी दलहरू नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतकहरूको आइतबार बसेको बैठकले जेठ 12 गते मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्ष निकालेको छ। सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलले कार्यशैलीको सशक्त प्रतिवाद गर्ने निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले जानकारी दिनुभयो।
2: भारतका विभिन्न राज्यमा तातो हावा लू चलेर कम्तीमा 16 जनाको मृत्यु हुनुका साथै जनजीवन नै अस्तव्यस्त भइरहँदा नेपालको सीमावर्ती जिल्ला सहित पश्चिम तराईमा पनि दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्न थालेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा अधिकतम तापक्रम अत्याधिक बढ़ेको छ। दिउँसो तातो हावा लू चल्न थालेको छ। बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा हरेक दिन करिब 100 बिरामी कर्मीले प्रभावित भएर आउने गरेका छन्। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेको अस्पतालले जनाएको छ। अस्पताल चिकित्सकहरूका अनुसार प्रशस्त पानी पिउने, चिसो पानीले नुहाउने, दिउँसो बाहिर जाँदा छाता प्रयोग गर्ने, टाउको छोप्ने, हल्का कपड़ा लगाउने, खेतको काम बिहान र साँझ मात्रै गर्ने, कागती पानी, नरिवल पानी, फलफूल र घरको खाना खाने, चिया कफी सोडा र क्याफिनयुक्त पेय नपिउने, दिउँसो बाहिर ननिस्कने, लामो समय भान्सामा नबस्ने, धूम्रपान र मदिरा सेवन नगर्ने लगायतका सुझाव चिकित्सकहरूले दिएका छन्। गर्मी बढ़ेपछि दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदूर पनि बढ़ी प्रभावित भएका छन्। जेठ पहिलो सातादेखि बढ़दै गएको तापक्रमले सड़कमा मानिसको चहल पहल पातलिएको छ। दिउँसो सहरको घाम र लूले मानिस बाहिर निस्कन छाडेका छन्। बर्दियामा दिउँसोको तापक्रम 40 डिग्री पार गरेपछि जिल्ला प्रशासनले आवश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ। प्रशासनले सोमबारसम्म तातो हावा चल्ने सम्भावना रहेको भन्दै सचेत रहन अपील गरेको छ।
3: अपूर्व अनुसन्धान प्रतिवेदन भट्ट सहित 29 जना विरूद्ध मुद्दा दर्ताको तयारी शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले धितोपत्र बोर्ड र बीमा प्राधिकरणले दिएका अनुसन्धान प्रतिवेदनलाई आधार बनाएर 29 जना विरूद्धको आरोप पत्र सरकारी वकिल कार्यालय काठमाण्डुमा पठाएको छ। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिश गर्दा विभागले करिब 20 अर्ब रूपियाँ बिगो कायम गरेको छ। विभागले 90 दिनभित्र अनुसन्धान गर्न पाउने अधिकारलाई बेवास्ता गर्दै 2 महिना नपुग्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो। सम्पत्ति शुद्धिकरण ऐन अनुसार 90 दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय मार्फत अदालतमा पेश गरिसक्नुपर्छ। त्यतिन्जेल पक्राउ नपरेका व्यक्तिहरूलाई फरार अभियुक्तका रूपमा पेश गर्नुपर्नेमा 2 महिना पनि नपुग्दै मुद्दा दर्ता गर्ने अवस्थामा पुग्नुले अनुसन्धान पूरा नभएको शंका उत्पन्न भएको छ। यही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ। यही विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान जारी राखेको छ। सीआईबी र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग दुवैले गरेको अनुसन्धानको संयुक्त आरोप पत्र भने अर्को जाने बताइएको छ। सीआईबीले बैंकिङ कसुर अन्तर्गत अर्को मुद्दाको सिफारिश गर्ने बताइएको छ।
2: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरी साबिकका 22 वटा संघीय मन्त्रालयलाई खटाएर 18मा कायम गरेसँगै अहिले समायोजित मन्त्रालयको प्रशासनिक